शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोता वृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्ज साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा आज हो आइतबार विक्रम सम्वत 2083 को 21 गते भदौ तदनुसार शक सम्वत 1948 को भदौ 15 गते अनि सन् 2026 को 6 तारिक सेप्टेम्बर समय अहिले ठीक बिहानको 6:26 भइरहेछ श्रोता त्यसको साथै म उद्घोषिका अनुपमा उपस्थित छु आजको बिहानी अधिवेशनको साथमा आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन टक्र्याउँदै शुरू गरिरहेछौं आजको बिहानी अधिवेशन।

मानव मूल्य केवल विद्यार्थीहरूलाई आवश्यक होइन, प्रत्येक व्यक्तिले एक साँचो मानव जातिको रूपमा मानव मूल्यको अनुशीलन गरेको हुनुपर्छ। श्री सत्य साई बाबाको यस वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ ईर्ष्या भन्दा प्रेम रोजौ विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी राजेश राउत।

मानिसको जीवन भावनाले भरिएको हुन्छ। प्रेम, करुणा, दया, मित्रता, सहानुभूति, सुख दुख, रिस र

ईर्ष्या यी सबै भावनाहरूले हाम्रो व्यवहार र सम्बन्धलाई प्रभावित गर्दछ। यी मध्ये प्रेम मानव जीवनको सबैभन्दा सुन्दर र शक्तिशाली भावना हो। प्रेमले मानिसलाई मानिससँग जोड्छ, दुःखमा साथ दिन सिकाउँछ र अरूको खुसीमा खुसी हुन प्रेरित गर्दछ। यसको विपरीत ईर्ष्याले मनमा असन्तुष्टि, द्वेष र दूरी उत्पन्न गर्दछ। यसैले सुख, शान्ति र सभ्य समाज निर्माण गर्न हामीले एउटा महत्त्वपूर्ण जीवन मूल्य अपनाउनु पर्छ। ईर्ष्या भन्दा प्रेमलाई रोजौँ। ईर्ष्या प्राय तुलना गर्ने बानीबाट जन्मन्छ। जब हामी अरूको सफलता, सुख, सम्पन्नता वा सम्मानलाई आफ्नो जीवनसँग तुलना गर्छौँ, कहिलेकाहीँ मनमा असन्तुष्टि उत्पन्न हुन्छ। कसैले जीवनमा सफलता प्राप्त गर्दा आफू पछि परेको महसुस हुन सक्छ। यदि यो भावनालाई नियन्त्रण गर्न सकिएन भने ईर्ष्या बढ्दै जान्छ। ईर्ष्यालु मनले अरूको सुखीलाई स्वीकार गर्न सक्दैन र कहिलेकाहीँ अरू असफल हुन् भन्ने चाहना समेत गर्न सक्छ। यसले अनन्त अरूलाई भन्दा बढी आफैलाई खुसी बनाउँछ। ईर्ष्या गर्ने मानिसले अरूको उपलब्धि देखेर आफ्नो शान्ति गुमाउँछ। उसले आफूले पाएको अवसर, क्षमता र खुसीलाई बिर्सेर अरूको जीवनलाई ध्यान केन्द्रित गर्छ। यसरी जीवनको मूल्यवान समय अरूसँग तुलना गरेमै छिन्न बन्न सक्छ। त्यसैले ईर्ष्यालाई जीवनको बाटो बनाउनुभन्दा प्रेम र सद्भावलाई रोज्नु बुद्धिमानी हुन्छ। प्रेमले मानिसलाई जोड्छ। प्रेम केवल परिवारका सदस्य बीच हुने भावना मात्र होइन, साथीप्रति हुने आत्मीयता, छिमेकीप्रति हुने सद्भाव, समाजका कमजोर मानिसप्रति हुने करुणा, प्रकृतिप्रति हुने माया र देशप्रतिको जिम्मेवारी पनि प्रेमकै रूप हुन्। प्रेम भएको ठाउँमा सहयोग हुन्छ, विश्वास हुन्छ र सम्मान हुन्छ। एकअर्काको सफलता स्वीकार गर्ने र कठिन समयमा साथ दिने संस्कार प्रेमबाट नै विकास हुन्छ। परिवार प्रेम सिक्ने पहिलो विद्यालय हो। आमा बाबुले छोराछोरीहरूलाई माया, त्याग, सहयोग र सम्मानको व्यवहार सिकाउँदा उनीहरूको व्यक्तित्वमा सकारात्मक प्रभाव पर्छ।

भावनाले मानिसलाई अरूसँग जोड्छ भने ईर्ष्या घृणा रिस द्वेषले सम्बन्धहरूलाई दूरी कायम गर्छ। धर्मशास्त्रले मानिसको र व्यवहारलाई सही मार्गमा डोर्याउँदै प्रेमलाई सर्वोच्च स्थान दिएको छ। धर्मशास्त्रले हामीलाई अरूको सफलतामा जल्न होइन प्रेम गर्न, क्षमा गर्न, सहयोग गर्न र एक अर्काको भार बोक्न सिकाउँछ। त्यसैले आजको जीवनमा हामीले एउटा गहिरो सत्य बुझ्न आवश्यक छ, ईर्ष्या भन्दा प्रेम रोजौँ। ईर्ष्याले हृदयलाई साङ्गुरो बनाउँछ तर प्रेमले हृदयलाई विशाल बनाउँछ। ईर्ष्याले अरूको पतन चाहन्छ, प्रेमले अरूको उन्नति चाहन्छ। ईर्ष्याले सम्बन्ध तोड्छ, प्रेमले सम्बन्ध जोड्छ। ईर्ष्याले अशान्ति ल्याउँछ, प्रेमले शान्ति कायम गर्छ। ईर्ष्याले मानिसलाई अरूसँग तुलना गर्न लगाउँछ, प्रेमले ईश्वरप्रति दिएको आफ्नै पहिचान र उद्देश्यलाई सम्झाउँछ। त्यसैले हामी आजदेखि एउटा निर्णय गरौँ, ईर्ष्या भन्दा प्रेम बुझौँ र रोजौँ अनि सबैलाई प्रेम गरौँ। अरूको सफलतामा खुसी हुन सिकौँ, दुखीको दुःखमा साथ दिउँ, शत्रुलाई पनि क्षमा गर्न सक्ने हृदय मागौँ, परिवारमा प्रेम बढाउँ, एकता कायम गरौँ र समाजमा करुणा फैलाउँ। ईश्वरले हामीलाई प्रेम गर्नु भएको जस्तै हामी पनि एकअर्कालाई प्रेम गरौँ। यही प्रेमलाई आफ्नो जीवनको आधार बनाऊ, ईर्ष्यालाई होइन प्रेमले आफ्नो हृदय भरौँ, विभाजन होइन एकता फैलाउँ, घृणा होइन क्षमा बाँडौँ, किनकि हाम्रो जीवनको सुन्दर पहिचान नै प्रेम हो। मानिस सामाजिक प्राणी हो, हामी अरूलाई हेर्छौँ, उनीहरूको सफलता देख्छौँ, उनीहरूको जीवनशैलीसँग आफ्नो जीवन तुलना गर्छौँ र कहिलेकाहीँ आफूलाई उनीहरूभन्दा पनि पछि परेको महसुस गर्छौँ। यही तुलना कतिपय अवस्थामा ईर्ष्याको रूप लिन्छ। अरूले राम्रो गरेको देख्दा मनमा असन्तुष्टि पैदा हुनु, उनीहरूको प्रगति देखेर आफूलाई कम

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ ईर्ष्या भन्दा प्रेम रोजौ विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ राजेश राउत ज्यूले।
1: ईर्ष्या मानिसको स्वाभाविक भावना मध्ये एक हो। कहिलेकाहीँ हामीले नचाहँदा पनि कसैको उपलब्धि देखेर मन खिन्न हुन सक्छ। समस्या भावना उत्पन्न हुनुमा मात्र होइन, त्यस भावनालाई हामीले कसरी व्यवस्था गर्छौँ भन्ने कुरामा हुन्छ। यदि हामी ईर्ष्यामा अल्झिरहन्छौँ भने अरूको सफलता हाम्रो मानसिक अशान्तिको कारण बन्न सक्छ। तर त्यसै सफलतालाई प्रेरणाको रूपमा ग्रहण गर्न सक्यौँ भने त्यही घटना हाम्रो विकासको माध्यम बन्न सक्छ। ईर्ष्याले सबैभन्दा पहिले हाम्रो आफ्नै मनलाई कमजोर बनाउँछ। ईर्ष्या गर्ने मानिस अरूको प्रगतिमा केन्द्रित हुन्छ, आफ्नो सम्भावनामा होइन। उसले किन पायो भन्ने प्रश्न धेरै गर्छ, तर मैले किन त्यो गर्न सकिनँ भन्ने प्रश्न उसले आफैलाई कहिले गर्न सक्दैन। यसरी उसको समय र ऊर्जा नकारात्मक सोचमा खर्च हुन्छ। अरूको तल्ल झार्ने कल्पना गर्दा आफू पनि उठ्नै सक्दैन। अरूको सफलता रोक्न खोजेर आफ्नो सफलता निर्माण गर्नै सक्दैन। त्यसैले बुद्धिमान मानिसले आफ्नो ऊर्जा अरूको उपलब्धिसँग प्रतिस्पर्धा गर्न होइन, आफ्नो क्षमता विकास गर्न प्रयोग गर्नपर्छ। यसको विपरीत प्रेरणाले मानिसलाई अगाडि बढाउँछ। कसैले कठिन परिस्थिति बावजुद सफलता हासिल गरेको देख्दा हामीले यदि उसले गर्न सक्छ भन्ने मैले पनि प्रयास गर्नु सक्नुपर्छ भन्ने सोच विकासको एउटा माध्यम हो। सफल व्यक्तिको यात्रा अध्ययन गर्न सक्छौँ, उसले सामना गरेको चुनौती बुझ्न सक्छौँ र उसका राम्रो अभ्यास आफ्नो जीवनमा लागू गर्न सक्छौँ। यसरी अरूको सफलता हाम्रो लागि दबाव होइन तर निर्देशन बन्न सक्छ। कसैको सफलता देखेर त्यही जीवनशैली हुबहु अपनाउनु आवश्यक छैन, बरु त्यस व्यक्तिको मेहनत, अनुशासन, धैर्य, समय व्यवस्थापन वा सकारात्मक सोचबाट हामीले सिक्नुपर्छ। उदाहरणको लागि, कुनै विद्यार्थीले नियमित अध्ययन गरेर उत्कृष्ट परिणाम ल्याएको छ भने उसको अङ्कसँग मात्र तुलना गर्नुको सट्टा उसको अध्ययन गर्ने बानी प्रेरणा हामीले लिनपर्छ। हाम्रो समाजमा सामाजिक सञ्जालले तुलना गर्ने प्रवृत्तिलाई अझ बढाएको छ। मानिसहरूले आफ्नो जीवनका सुन्दर पक्षहरू मात्र सार्वजनिक गर्छन्। सफलताको तस्विर देखिन्छ, तर त्यस पछाडिको असफलता, निराश, सङ्घर्ष र रात दिनको मेहनत प्राय देखिँदैन। त्यसैले अरूको उत्कृष्ट क्षणलाई आफ्नो सामान्य दिनसँग तुलना गर्नु अन्यायपूर्ण हुन्छ। बाँच्ने उपाय भनेको अरूको जीवनलाई मापदण्ड बनाएर आफूलाई मूल्याङ्कन गर्नुको सट्टा आफ्नो हिजो र आजको तुलना हामीले गर्न सक्नुपर्छ। वास्तविक प्रतिस्पर्धा अरूहरूसँग भन्दा आफ्नै कमजोरीसँग हामीले गर्नुपर्छ। हिजोभन्दा आज केही राम्रो गर्न सकियो भने त्यो पनि सफल

हो। हिज एक घंटा पढ़िन्थ्यो भने आज डेढ़ घंटा पढ़्नु, हिज कामलाई ढिलाई गरिन्थ्यो भने आज समयमै पूरा गर्नु, हिज असफलतालाई डोडाइन्थ्यो भने आज फेरि त्यसलाई सफलतामा लानु, यी सबै प्रगति हुन्। जब हामी आफ्नो यात्रामा केन्द्रित हुन्छौँ, अरूको सफलता देखेर ईर्ष्या गर्ने सम्भावना बिस्तारैसँग घट्दै जान्छ। ईर्ष्यालाई प्रेरणामा बदलन आत्मचिन्तन अति नै आवश्यक छ। जब कसैको सफलता देखेर मनमा असन्तुष्टता उत्पन्न हुन्छ, हामी आफैलाई सोध्न सक्छौँ, मलाई वास्तवमा के कुराको असहज बन्यो? यदि उत्तर आफू पनि त्यस्तै उपलब्धि चाहनु हुन्छ भने त्यो चाहनालाई सकारात्मक लक्ष्यमा बदलिनु मैले सक्नुपर्छ। उदाहरणको लागि, साथीले प्रतियोगितामा पुरस्कार जित्दा आफूलाई नराम्रो लाग्यो भने म किन उसको सफलताबाट खुसी हुन सकिनँ भनेर सोच्नुभन्दा म आगामी प्रतियोगितामा वा कसरी प्रतियोगितामा म सफल बन्न सक्छु र उत्कृष्ट बन्न सक्छु भन्दा पनि आफ्नो जीवनलाई परिवर्तन गरेर लानु सकारात्मक सोचहरू हुन्। अरूको सफलतामा खुसी हुनु सिक्नु पनि प्रेरणाको महत्त्वपूर्ण पक्ष हो। अरूको उपलब्धिले हाम्रो अवसर खोज्दछ। संसारमा सफलता सीमित वस्तु होइन जसलाई एकजनाले पाएपछि अर्कोलाई चाहिँ पाउँदै पाउँदैन भन्ने कदापि होइन। कसैले राम्रो गरेको कारण हामीले राम्रो गर्न नसक्ने होइन, बरु सफल मानिसको अनुभवबाट सिक्दै समाजमा धेरै मानिस अघि बढ्न सक्छन्। अरूको सफलतालाई स्वीकार गर्न सक्ने संस्कारले सहयोग, सहकार्य र स्वस्थ परिस्पर्धाको वातावरण निर्माण गर्न सक्छ।

हामीले आफ्नो जीवनमा केही सरल अभ्यास अपनाउन सक्छौँ। पहिलो, आफूलाई आफूसँग होइन आफ्नै विगतसँग तुलना गर्ने। दोस्रो, सफल व्यक्तिको परिणाम मात्र होइन उसको सङ्घर्ष पनि बुझ्ने। तेस्रो, ईर्ष्या उत्पन्न हुँदा त्यसलाई आफ्नो लक्ष्य पहिचान गर्ने सङ्केतको रूपमा प्रयोग गर्ने। चौथो, अरूको सफलतामा खुलेर बधाई दिने। पाँचौँ, आफ्नो सानो प्रगतिलाई पनि सम्मान गर्ने। यी अभ्यासले बिस्तारै हाम्रो बीच सकारात्मक भावनाहरू हामीमा उत्पन्न गराएर लाँदछ। जीवन कुनै दौड होइन जहाँ सबै मानिसले एउटै बाटोमा एउटै समयमा गन्तव्य पुग्नुपर्छ। कसैको यात्रा छिटो हुन्छ, कसैको ढिलो। कसैले आज सफलता पाउँछ, कसैले वर्षौँको प्रयासपछि। महत्त्वपूर्ण कुरा, अरूको समय हेरेर निराश हुने होइन, आफ्नो यात्रामा निरन्तर अघि बढिरहनु। अरूको उज्यालो देखेर आफ्नो दीप निभाउनु कुनै अर्थ हुँदैन, बरु त्यस उज्यालोबाट आफ्नो बाटो हामीले बनाउन सिक्नुपर्छ। हामी सबैको जीवनमा चुनौती, अवसर र सम्भावनाहरू छन्। अरूको सफलता हाम्रो हार होइन, त्यो सम्भावनाको एउटा उदाहरण हो। त्यसैले तुलना होइन सिकाइलाई रोजौँ, निराश होइन प्रयासलाई रोजौँ, ईर्ष्या भन्दा प्रेरणा रोजौँ। किनकि ईर्ष्याले मन जलाउँछ, तर प्रेरणाले जीवन उज्यालो बनाउँछ। ईर्ष्या भन्दा प्रेम रोज्नु

को अर्थ एउटा भावनालाई दबाउनु मात्र होइन तिनलाई सकारात्मक दिशामा परिवर्तन गर्नु हो। कसैको सफलता देख्दा मनमा ईर्षा आयो भने आफूलाई फेरि सोध्नुपर्छ, मलाई वास्तवमा के भइरहेको छ। यदि उत्तर सम्मान, सफलता वा प्रगति हो भने त्यसको लागि आफूले गर्न पर्ने काम मैले थालनी गर्नुपर्छ। प्रेमले मानिसलाई उदार बनाउँछ। उदार मानिस अरूको सफलता देखेर असुरक्षित महसुस गर्दैन। उसलाई थाहा हुन्छ कि अरूको उपलब्धि उसको मूल्य घटाउँदैन। संसारमा प्रत्येक मानिसको आफ्नै क्षमता र स्थान छ। एउटा फुल फुलेको कारण अर्को फुलको सौन्दर्य कम कहिले पनि हुँदैन। मानव जीवन छोटो छ। केही समयपछि हामीले कमाएको धन, पद वा प्रतिष्ठा भन्दा हामीले अरूको जीवनमा कस्तो प्रभाव छोड्यौँ भन्ने कुरा बहुत महत्त्वपूर्ण हुन सक्छ। हामीले कसैलाई रुवायौँ कि हँसायौँ, कसैलाई गिरायौँ कि उठायौँ, कसैलाई सहयोग गर्यौँ वा कसैको सफलतामा जल्यौँ कि उसको हात समातेर बधाई दियौँ कि, यिनै प्रश्नले हाम्रो व्यक्तित्वको वास्तविक मूल्याङ्कन गर्दछ। त्यसैले हाम्रो मनमा ईर्ष्या जन्मन खोज्दा प्रेमलाई हामीले अपनाउन पर्छ। अरूको सफलता देख्दा द्वेष होइन शुभकामना दिनुपर्छ। अरूको खुसी देख्दा आफू असन्तुष्टि हुने होइन। सम्बन्धमा समस्या आउँदा घृणा गर्ने होइन। संवाद रोज्दा हामीले गल्ती गर्ने होइन, बदला लिने होइन, क्षमा गर्ने हुनुपर्छ। समाजमा विभाजन होइन एकता ल्याउने हुनुपर्छ। ईर्ष्याले दूरी बढाउँछ, प्रेमले सम्बन्धलाई जोड्छ। ईर्ष्याले मन अशान्त पार्छ, प्रेमले शान्ति दिन्छ। ईर्ष्याले अरूको खुसीलाई दुःख दिन्छ, प्रेमले अरूको खुसीमा आफ्नै खुसी भेट्याउँछ। यसैले जीवनमा ईर्ष्या भन्दा प्रेम रोजाउँ। आफूलाई मात्र होइन वरिपरिका मानिसहरूलाई पनि खुसी बनाउने बाटो रोजाउँ। प्रेम बाँडौँ, सद्भाव फैलाउँ र यस्तो समाज निर्माण गरौँ जहाँ एकअर्काको प्रगतिमा जल्ने होइन, एकअर्काको हात समातेर अघि बढ्ने संस्कार बसालौँ।

0: यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो ईर्ष्या भन्दा प्रेम रोजौ विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो राजेश राउत ज्यूले। साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस्। यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौँ। नमस्कार, शुभ दिन।
1: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई, र अबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ समाचार।

अब कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई सुनाइरहेछौ खेतीपाती बारे सल्लाह। आज हामी श्रोताहरूलाई मरिच रोप्ने तरिका बारे केही जानकारी गराइरहेछौ। मरिचको खेती राम्रोसँगले गर्नु हो भने वर्षा सुरु हुन साथ 1.5 फिटको खाडल 10 देखि 12 फिटको दूरीमा खनेर तयार गरी मई जुन महिनामा त्यसको टेपा रुख रोप्नुपर्छ। टेपाको रुखमा फलेदो, पैयौं, अमरो, दबदबे इत्यादि जातका रुखका बिरुवाहरू लगाउन पर्छ। त्यसपछि जुन जुलाई महिनामा जरा पलाएको कलम प्रत्येक टेवा रुखको दक्षिणतर्फ 2-3 वटाको दरले फेददेखि प्राय 30 सेन्टिमिटरको दूरीमा रोप्न पर्छ। टेपाको दक्षिणतर्फ किरणबाट बचाउनको निम्ति यसो गरिएको हो। पानी जम्न नदिनुलाई कलम रोपेपछि फेदको माटो राम्ररी थिच्न पर्छ औ ढाल बनाउन पर्छ। यदि मरिचको फेदमा पानी जमे जरा कुहुने रोगले आक्रमण गर्छ, यसैले कुलोले राम्रो बन्दोबस्त मिलाउन पर्छ। मरिच फुल्न थालेपछि रुखको हाँगा बिगा मार्च महिनातिर छिमल्न पर्छ, किनकि बेसी छायापनाले मरिचलाई

समय अहिले ठिक बिहानको 7:15 भइरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। यस प्रसारणलाई हामीसित भर्खरै जोडिनु भएका हाम्रा तमाम श्रोताहरूमा म उद्घोषिका अनुपमाको हार्दिक अभिवादन जनाउँदै सुनाइरहेछौ केही भजनहरू। शब्द अनि संगीत रहेको छ जीवन अधिकारीको, स्वर रहेको छ राजेन आले अनि साथीहरूको।

0: सुमन निरौला अनि जीवन अधिकारीको स्वरमा सुन्नुभयो भर्खरै यस भजनलाई. संगीत रहेको थियो जीवन अधिकारीको अनि शब्द थियो जगदीश शर्माको. हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट. र श्रोता, अब सुनाइरहेछौ आकाशवाणीको समाचार.
1: नमस्कार नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्. प्रथममा प्रमुख समाचार. प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वैश्विक अनिश्चितताको बीच भारतको जीडीपी उत्पादमा 7.8% त्रैमासिक वृद्धिले यसको आर्थिक शक्तिलाई प्रतिबिम्बित गरेको छ. गृहमन्त्री अमित शाहले आज गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28औं बैठकको अध्यक्षता गर्नुहुनेछ. सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिशपछि उच्च प्रतिशतको त्रैमासिक वृद्धिले यसको आर्थिक शक्तिलाई प्रतिबिम्बित गरेको छ. श्री मोदीले भन्नुभयो, भारतले नीतिगत स्थिरताबाट नीतिगत सक्रियतामा धेरै लामो यात्रा तय गरेको छ. नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्सको शताब्दी समारोहको भेलालाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, विश्वले भारतलाई सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्र बन्दै गरेको देखिएको छ. विगतका चुनौतीहरूलाई आजका उपलब्धिहरूसँग तुलना गर्नुहुँदै प्रधानमन्त्रीले आतंकवाद पराजित भएको, सशस्त्र बलहरूले शत्रुहरूलाई उनीहरूको घरमा आत्मविश्वासका साथ पराजित गरिरहेको र जम्मू कश्मीरदेखि उत्तर पूर्वसम्म शान्ति पुनर्स्थापित भएकोमा जोड दिनुभएको छ.
2: फास्टेस्ट ग्रोइंग मेजर इकोनॉमी बनते हुए देख रही. अभी हफ्ते भर में ही भारत की इकोनॉमी को लेकर कई सारी पॉजिटिव खबरें आई. 7.8% क्वार्टरली ग्रोथ ने देश का जोश बढ़ाया है. और इसी बीच जापानीज क्रेडिट रेटिंग एजेंसी ने भारत की रेटिंग अपग्रेड कर दी. ये 7.8% की ग्रोथ भी ऐसे समय में आई है जब वेस्ट एशिया का युद्ध चल रहा है.
1: प्रधानमन्त्रीले भन्नुभयो, श्री राम कलेज अफ कमर्सले पुस्ताका विद्यार्थीहरूलाई सिक्ने, बढ्ने र परिवर्तन ल्याउने अवसर प्रदान गरेको छ. श्री मोदीले भन्नुभयो, कलेजले वर्षौंदेखि आफूलाई विशिष्ट बनाएको छ र शैक्षिक उत्कृष्टताको लागि नाम कमाएको छ. उहाँले

0: कलेजका पूर्व विद्यार्थीहरूलाई धेरै विशेष र अग्रणीको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, पूर्व अर्थमन्त्री अरूण जेटली सीआरसीसी का पूर्व छात्र थिए। उहाँले भन्नुभयो, एसआरसीसी का पूर्व छात्रहरूले कलादेखि राजनीतिसम्म हरेक क्षेत्रमा आफ्नो छाप छोडेका छन्। उहाँले भन्नुभयो, 1.4 अरब भारतीयहरूले मिलेर भारतलाई विकसित र आत्मनिर्भर बनाउनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले कलेज र देशको शिक्षा क्षेत्र दुवैको लागि यो महत्वपूर्ण 100 वर्षको कोसेढुङ्गाको महत्वमाथि प्रकाश पार्नुहुँदै यसका संस्थापक श्री राम र उहाँको दूरदर्शी सोचलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो।
1: जब कोई इंसान 100 वर्ष जीता है तो उसे अनुभवों का सागर माना जाता है, और जब कोई संस्थान 100 वर्ष का होता है तो वो उपलब्धियों और प्रेरणाओं का महासागर हो जाता है। अपनी 100 वर्षों की इस यात्रा में एसआरसीसी ने पीढ़ियों को गढ़ा है, उन्हें उज्जवल भविष्य से जोड़ा है। जो आए उन्होंने पढ़ा और जो निकले वो घड़े हुए निकले।
0: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेट्रोबाट एसआरसीसीको यात्रा गर्नुभयो र कलेजको शताब्दी समारोहमा पनि भाग लिनुभयो। गृहमन्त्री अमित शाहले आज गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुहुनेछ। उहाँले आज गृह मन्त्रालयको बैठकको अध्यक्षता गर्नुहुनेछ र संवाददाताहरूलाई सम्बोधित गर्नुहुनेछ। श्री शाहले भारतीय जनता पार्टीको नयाँ प्रदेश कार्यालयको उद्घाटन पनि गर्नुहुनेछ, अनि श्री शाहले 3 दिनको भ्रमणमा हिज गोवा आइपुग्नु भएको हो।
2: अमित शाह का आज का दौरा कई महत्वपूर्ण कार्यक्रमों से जुड़ा है। गृह मंत्रालय की बैठक में गोवा से जुड़े महत्वपूर्ण मुद्दों पर चर्चा होगी। इसके बाद प्रेस कॉन्फ्रेंस होगी। बाद में बीजेपी के नए राज्य कार्यालय अटल भवन का उद्घाटन किया जाएगा। दिन के अंत में पार्टी की राज्य कोर कमेटी की बैठक भी होगी। कल अमित शाह पश्चिमी क्षेत्रीय परिषद की बैठक में शामिल होंगे और गोवा पुलिस को प्रेसिडेंट पुलिस कलर प्रदान करेंगे। निखिल उपाध्याय, आकाशवाणी समाचार, पणजी।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं, अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिशपछि उच्च अदालतका 8 स्थानमा नयाँ प्रधान न्यायाधीश नियुक्त भएका छन्। केन्द्रीय कानून मन्त्री अर्जुन राम मेघवालले सोशल मीडिया एक्सको एक पोस्टमा बताउनु भएको छ कि दिल्ली उच्च न्यायालयका वर्तमान न्यायाधीश वल्लुरी कामेश्वर रावलाई पटना उच्च न्यायालयको मुख्य न्यायाधीश नियुक्त गरिएको छ। बम्बे उच्च न्यायालयका न्यायाधीश रविन्द्र वी गुगे कलकत्ता उच्च न्यायालयका प्रमुख हुनेछन्। छत्तीसगढ़ उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस कृष्णराम महापा पात्र र राजस्थान उच्च न्यायालयका मुख्य न्यायाधीश संजय कुमार अग्रवाल हुनेछन्। बम्बे उच्च न्यायालयका मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठी र पंजाब र हरियाणा उच्च न्यायालयका मुख्य न्यायाधीश अश्विनी कुमार मिश्रा हुनेछन्। मध्यप्रदेश उच्च न्यायालयका मुख्य न्यायाधीश अल्पेश यशवन्त कोगजे र जम्मू कश्मीर र लद्दाख उच्च न्यायालयका मुख्य न्यायाधीश पुष्पेन्द्र सिंह भाटी नियुक्त भएका छन्। उत्तर प्रदेशका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टी भाजपाका राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान र निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्त गरिएको छ। राष्ट्रपति भवनले शनिबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, भारतका राष्ट्रपतिले डाक्टर दिनेश शर्मालाई अण्डमान र निकोबार टापुको उपराज्यपालको रूपमा नियुक्त गर्नुभएको छ। यो नियुक्ति उहाँले पदभार ग्रहण गरेको तारीखदेखि लागू हुनेछ। चिकित्सा विज्ञानका लागि राष्ट्रिय परीक्षा बोर्ड एनबीईएमएस जयपुरको सीतापुरा स्थित आईओएन डिजिटल जोन परीक्षा केन्द्रमा प्रभावित उम्मेद्वारहरूको लागि नीट पीजी 2026 परीक्षा सञ्चालन गरिएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा जयपुरका 5 परीक्षा केन्द्रहरूमा परीक्षा सुरक्षित, निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गरिएको र कुनै पनि समस्या बिना सम्पन्न भएको बताएको छ। यसअघि गत महिनाको 30 तारीख राजस्थानको जयपुरमा परीक्षा केन्द्रहरूमा आन्तरिक विद्युत आपूर्ति बन्द हुँदा 2,445 उम्मेद्वारहरूको परीक्षा सम्पन्न हुन सकेन। भारत र नेपालका उद्धार टोलीले चिलीमे सुरुङमा उद्धार कार्य जारी राखेका छन् र सुरुङभित्रबाट ठूलो फोहोर, पानी र हिलो हटाइरहेका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भन्नुभएको छ कि नजिकैको स्याफ्रुबेसीबाट सुरुङको प्रवेशद्वारसम्म पहुँच मार्गको निर्माण पनि चलिरहेको छ। 26 अगस्तमा नेपाल तिब्बत सीमा नजिकै हिम पहिरोले आकस्मिक बाढी निम्त्याएको थियो। यस प्रकोपले उत्तरी र मध्य नेपालमा व्यापक विनाश गरी घरहरू, सड़कहरू, पुलहरू र जल

0: विद्युत परियोजनाहरूमा क्षति पुर्याएको छ। यसैबीच बाढीका कारण मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। लक्जमबर्गका उप प्रधानमन्त्रीले अनि विदेश व विदेशी व्यापार मन्त्री जेभियर बेटेल भारतको 3 दिनको भ्रमणमा आउनुहुनेछ। यस अवधि उहाँले दिल्लीमा विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नुहुनेछ। विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, उप प्रधानमन्त्रीले 7 सेप्टेम्बरदेखि 9 सम्म भारत भ्रमण गर्नुहुनेछ र यस अवधिमा उहाँ चेन्नई पनि जानुहुनेछ र आईआईटी मद्रासमा धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। भोलि दिल्ली आइपुगेपछि श्री बेटेलले हैदराबाद हाउसमा विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुहुनेछ। मंगलबार उहाँ चेन्नई जानुहुनेछ, जहाँ उहाँले आईआईटी मद्रास परिसरको भ्रमण गर्नुहुनेछ। श्री बेटेलले आईआईटी मद्रास रिसर्च पार्कको भ्रमण गर्नुहुनेछ र पछि यहाँ नयाँ एसईएस क्याम्पसको उद्घाटन गर्नुहुनेछ। उहाँ बुधबार भारतबाट प्रस्थान गर्नुहुनेछ। महिला क्रिकेटमा संयुक्त अरब अमिरेट्सको दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको 2020 एसिया कपको समूह ए को खेलमा भारतले पाकिस्तानलाई 7 विकेटले पराजित गरेको छ भने पाकिस्तानले भारतलाई जित्नको लागि 56 रनको लक्ष्य राखेको थियो। भारतले 8 ओभर र 4 बलमा 3 विकेट गुमाउँदै 57 रन बनायो र सजिलै लक्ष्य हासिल गर्यो। स्पिनर श्री चर्नीले उत्कृष्ट प्रदर्शन गर्दै 7 रनमा 3 विकेट लिएकी थिइन् र प्लेयर अफ द म्याच घोषित भइन्। अब अन्तमा प्रमुख समाचार पुनः एक चोटी। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वैश्विक अनिश्चितताको बीच भारतको जीडीपी उत्पादमा 7.8% त्रैमासिक वृद्धिले यसको आर्थिक शक्तिलाई प्रतिबिम्बित गरेको छ। गृहमन्त्री अमित शाहले आज गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28औं बैठकको अध्यक्षता गर्नुहुनेछ। सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिशपछि उच्च अदालतका 8 स्थानमा नयाँ प्रधान न्यायाधीश नियुक्त भएको छ अनि महिला क्रिकेटमा 2020 एसिया कपको समूह ए को खेलमा भारतले पाकिस्तानलाई 7 विकेटले पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: एक 103.5 मेगाहर्जको तरङ्ग साथै आकाशवाणीको नेपाली प्रसारण सेवाबाट हामीलाई सुन्दै हुनुहुन्छ श्रोताहरूले। र अबको केही समय रमनेछौ सांगीतिक प्रस्तुतिहरूमा कार्यक्रम संगीत प्रवाहमा।

नमस्ते आदरणीय श्रोता, संगीत केवल धुन र लयको संयोजन मात्र होइन, यो भावनाहरूको भाषा हो जुन शब्द बिना पनि बुझ्न सकिन्छ। आजको विशेष कार्यक्रम यही मीठो अनुभूतिमा समर्पित छ। संगीत प्रवाह जहाँ धुनहरूको धारा बग्नेछ, लयका लहरहरू गुन्जनेछन् र संगीतका मधुर धुनहरूले हाम्रो हृदयलाई आनन्द भरिदिनेछ। त्यसैले यो सुन्दर साङ्गीतिक यात्राको सुरुवात गरिरहेछ श्रोता रबिन शर्माको स्वरमा रहेको यस गीतबाट, जसमा शब्द रहेको छ पुष्कर पराजुलीको अनि सङ्गीत संयोजन रहेको छ शरद सिन्हाको।

समयले टाढा लग्यो, यादले कहाँ छोड्दो रहेछ र मुटुले चाहेको मान्छे मनबाट कहाँ हट्दो रहेछ र किन आज फेरि उनको याद आइरहेछ। एड्रिन प्रधानको स्वरमा यो अर्को गीत स्वीकार्नुहोस् श्रोता। शब्द अनि सङ्गीत रहेको छ नरवीर रसाइलीको।

0: उनीहरूले यो पनि उल्लेख गरे, भारत यो सुरक्षा र रक्षा साझेदारीमा हस्ताक्षर।
1: र श्रोता, अब समय भएको छ समाचारको, त केही बेरमै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको पहिले हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार।

हामी बोलिरहेछौं आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय अहिले ठीक बिहानको 8:30 भइरहेछ श्रोता, र अबको क्रममा प्रस्तुत छ कार्यक्रम रंगबिरंगको संसार।

तमाम श्रोताहरुमा हार्दिक स्वागत अभिवादन म कार्यक्रम सहयात्री अनुपमाको आज हामी कुरा गर्ने छौं विश्वको सात आश्चर्य मध्ये एक माचु पिचुको माचु पिचु 15 शताब्दीमा कोलम्बियन पूर्वको इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो यस ठाउँको बारेमा सुन्दा र हेर्दा आश्चर्य लाग्छ मानिसले यति पुरानो समयमा यस्तो अद्भुत ठाउँ कसरी बनाए होलान् माचु पिचुको शाब्दिक अर्थ हुन्छ पुरानो पहाड यो समुद्र सतहदेखि झन्डै 2430 किलोमिटरको उचाइमा अवस्थित रहेको छ यो हाल दक्षिण अमेरिकाको पेरुमा अवस्थित छ जुन संसारकै सबैभन्दा चर्चित पुरातात्विक स्थलमध्ये एक हो यो सम्भवतः इन्का साम्राज्यको यसको उचाइको सबैभन्दा अद्भुत शहरी सिर्जना थियो यसको विशाल पर्खाल ढलान कान्लाहरू ढुङ्गाले निर्मित विशाल संरचनाद्वारा निर्मित एक प्राचीन शहर हो माचु पिचु वरिपरि एन्डिज श्रृङ्खलाका अग्ला पहाडहरू छन् तल गहिरो उपत्यका एन्डिज पर्वत श्रृङ्खलाको झण्डै 2430 मिटर उचाइमा रहेको छ समुद्र सतहभन्दा यति धेरै उचाइमा रहेको यो प्राचीन शहरको वा बस्तीको निर्माण गरिनु त्यसमा पनि विशालदेखि साना ढुङ्गाहरू सबै मिलाएर काटेर जोडेर बनाइएको छ त्यस समय अहिले जस्तो न त आधुनिक क्रेन थियो न त ट्रक न त आधुनिक सडक तरै पनि ती संरचनाहरू हेर्दा ती ढुङ्गाका चट्टानहरूको अंश काटेर मिलाइएको भान हुन्छ यी सबै देख्दा त्यस समयको प्रविधिलाई निहाल्ने उत्सुकता जागेर आउँदछ यो ऐतिहासिक स्थल सेक्रेट घाटीको पर्वतहरूको ढलानमा बनिएको छ जहाँ उरुबाम्बा नदी बहँदछ माचु पिचुलाई 14 शताब्दीमा बनाइएको अनुमान लगाइएको छ पछि यसलाई इन्काहरूको हराइएको शहर पनि नाम पनि दिइयो

माचु पिचुलाई 7 जुलाई 2007मा विश्वको सात आश्चर्यहरूमा सामेल गरिएको थियो। दुई इन्का शासक पचकुटेक युपनङ्की र टुपन युपनङ्कीको शासनकालमा निर्माण भएको थियो। माचु पिचुका गढ इन्काको राजधानी कस्कोदेखि झन्डै 40 किलोमिटरको दूरीमा स्थित रहेको छ। तरै पनि स्पेनले यसलाई कहिले पनि यसको बारेमा थाहा पाएको थिएन। यस सभ्यतालाई रहस्यमय सभ्यता पनि भनिन्छ, किनभने वैज्ञानिकहरू यस सभ्यताको पत्तो लगाउन सकेका छैनन्। वैज्ञानिकहरूले यहाँ अधिकांश मात्रामा कङ्कालहरू प्राप्त भएको जानकारी गराएका छन्, जसमा बेसी जस्तो कङ्काल महिलाहरूको रहेको पत्तो लागेको छ। माचु पिचुको खोज अमेरिकाका इतिहासकार हाइरान विल्हमले सन् 1911मा गरेका थिए। यो सभ्यता इन्का सभ्यताको अन्तिम स्थान हो। यसको निर्माण किन गरिएको थियो र कसरी यति ऐतिहासिक स्थानको

मतदान भयो भन्ने अहिलेसम्म पुष्टि गरेर कसैले पनि भन्न सकेका छैनन्। के साँच्चै नै पूर्वजहरू यति शानदार आर्किटेक्ट थिए जसले आजका आधुनिक युगलाई सोच्नमा बाध्य बनाउँदछ? यस स्थानमा सूक्ष्म रूपमा ढुङ्गाहरूको निर्माण गरिएको छ, जस्तै बिना चुना अथवा सिमेन्ट बिना ढुङ्गाहरूलाई एक अर्कोसित टाँसिएको छ। माचु पिचु पेरुको सबैभन्दा आकर्षक स्थान हो, जहाँ विश्वभरिका पर्यटकहरूलाई आफूतर्फ खिच्दछ। प्रत्येक साल लाखौंको संख्यामा यहाँ मानिसहरू घुम्न आउँछन् र यहाँ प्राय लुप्त पशुहरू पनि देख्न पाइन्छ।

माचु पिचु श्रोता केवल ढुङ्गाले बनेको एउटा पुरानो शहर मात्र होइन, यो प्राचीन इन्का सभ्यताको ज्ञान, कला, वास्तुकला र प्रकृति प्रेमीको सम्मानको जीवित प्रमाण हो। अग्ला पहाड़हरूको बीचमा निर्माण गरिएको यो अद्भुत शहरले त्यति बेलाका मानिसहरूको अद्भुत सोच, मेहनत र निर्माणको क्षमताको परिचय दिदछ। माचु पिचुमा रहेका विशाल ढुङ्गाका संरचना, बाटो, घर तथा पहाड़का बनाइएका कृषि ढलानहरूले इन्का सभ्यताको उन्नत ज्ञानलाई देखाउँदछ। विशेष गरी कुनै आधुनिक मशिन वा प्रविधि बिना यति कठिन पहाड़ी क्षेत्रमा यति व्यवस्थित संरचना निर्माण गर्नु आफैमा आश्चर्यजनक कुरा हो। माचु पिचुको इतिहाससँग जोडिएको धेरै प्रश्नहरूको उत्तर आज पनि पूर्ण रूपमा भेटिएको छैन। यही रहस्यले यसलाई अझ आकर्षक बनाएको छ। यसको निर्माण किन गरियो, त्यहाँको जीवन कस्तो थियो र इन्का सभ्यताको पतनपछि यो स्थान कसरी ओझेलमा पर्यो भन्ने विषयले आज पनि इतिहासकार र अनुसन्धानकर्ताहरूलाई आकर्षित गरिरहेको छ।

श्रोता श्रोताहरूले आज सुन्नुभयो माचु पिचुको विषयमा। कार्यक्रम रङ बिरङको यात्रा आजलाई यतिमा नै टुङ्ग्याउने अनुमति लिदछौ। म कार्यक्रम सहयात्री अनुपमा साथै प्रस्तुता लेखनाथलाई पनि अहिलेलाई कार्यक्रमबाट आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा लोक प्रस्तुति सुनाइरहेछौ सुदीप वाइबाको स्वरमा।

समय अहिले ठीक बिहानको 8:45 भइरहेछ श्रोता। यो प्रसारण हो एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको। साथै यहाँहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आरबाट पनि सुनिरहनु भएको छ। र अब यस प्रसारण अन्तर्गत प्रस्तुत छ कार्यक्रम योजना, जसमा विविध हिन्दी चलचित्रका गीतहरू साथै आज यहाँहरूलाई जानकारी गराउनेछौ सुकन्या समृद्धि योजना बारे।

र श्रोता, कार्यक्रम योजनामा अब सुन्ने पालो भएको छ सुकन्या समृद्धि योजना बारे केही जानकारी। सुकन्या समृद्धि योजना भारत सरकारको बेटी बचाओ बेटी पढाओ अभियान अन्तर्गत छोरीहरूको उज्जवल भविष्य र आर्थिक सुरक्षाका निम्ति ल्याइएको एक लोकप्रिय बचत योजना हो। यसको मुख्य विशेषताहरू: उमेर सीमा 10 वर्ष वा सोभन्दा कम उमेरकी बालिकाहरूको नाममा यो खाता खोल्न सकिन्छ। जमा रकम यसमा प्रति वर्ष आर्थिक वर्ष न्यूनतम रुपियाँ 250 देखि अधिकतम 1.5 लाखसम्म जमा गर्न सकिन्छ। ब्याज दर यस योजनामा हाल सरकारले 8.2% वार्षिक ब्याज दर उपलब्ध गराएको छ। अवधि: यो खाता खोल्ने मितिबाट 21 वर्ष पूरा भएपछि परिपक्व हुन्छ। पैसा निकाल्ने सुविधा: बालिका 18 वर्ष पुगेपछि वा 10 कक्षा पास गरेपछि उच्च शिक्षा तथा विवाहको लागि जम्मा गरेको 50% झिक्न सकिन्छ। यो खाता भारतका कुनै पनि आधिकारिक ब्याङ्कहरू वा हुलाक कार्यालय वा पोस्ट अफिसमा गएर सजिलै खोल्न सकिन्छ। यसको निम्ति आवश्यक कागजपत्रहरू: बालिकाहरूको जन्मदाता प्रमाणपत्र, अभिभावकको पहिचान र ठेगाना खुल्ने कागजपत्र जस्तै आधार कार्ड, प्यान कार्डको आवश्यकता पर्दछ। श्रोता,

0: अदलान सामी अनि साथीहरुको स्वरमा सुन्नुभयो भर्खरै यस गीतलाई My Name Is Khan चलचित्रबाट। हामीलाई श्रोताहरुले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरंगमा। साथै श्रोताहरुले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि सुन्दै हुनुहुन्छ। र अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वैश्विक अनिश्चितताको बीच भारतको जीडीपी उत्पादमा 7.8% त्रैमासिक वृद्धिले यसको आर्थिक शक्तिलाई प्रतिबिम्बित गरेको छ। गृहमन्त्री अमित शाहले आज गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुहुनेछ। वहाँले आज गृह मन्त्रालयको बैठकको अध्यक्षता गर्नुहुनेछ अनि संवाददाताहरूलाई पनि सम्बोधित गर्नुहुनेछ। लक्जमबर्गमा उप प्रधानमन्त्री अनि विदेशी व्यापार मन्त्री जेभियर बेटेल भारतको 3 दिनको भ्रमणमा आउनुहुनेछ। यस अवधि वहाँले दिल्लीमा विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नुहुनेछ। सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिशपछि उच्च अदालतका 8 स्थानमा नयाँ प्रधान न्यायाधीश नियुक्त भएका छन्। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान अनि निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्त गरिएको छ। भारतको झारखण्डका शहरी विकास मन्त्री सुदिव्य कुमार सोनुको हृदयघातका कारण निधन भएको छ। भारत र नेपालका उद्धार टोलीले चिलीमै सुरुङमा उद्धार कार्य जारी राखेका छन् र सुरुङभित्रबाट ठूलो फोहोर पानी र हिलो हटाइरहेका छन्। महाराष्ट्रको मेलघाट र पेन्च टाइगर रिजर्भ गिद्ध पुनर्वासको हिसाबले देशको सबैभन्दा सफल स्थलको रूपमा देखा परेको छ। छत्तीसगढमा जगदलपुरको राष्ट्रिय अनुसन्धान एजेन्सीको एक विशेष अदालतले झिराम उपत्यकामा माओवादी हमलामा सबै 10 अभियुक्तहरूलाई दोषी ठहर गरेको छ। यस मामिलामा कुल 11 अभियुक्तहरू थिए, जसमध्ये एकजनाको हत्या भएको थियो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: सोल्वा साल चलचित्रबाट सुन्नुभयो हेमन्त कुमारको आवाजलाई, संगीत थियो एसडी बर्मनको अनि शब्द रहेको थियो मजरुको।
1: प्रत्येक बैंकका छुट्टै छुट्टै केवाईसी पेपरहरु सबैको एउटै चाबी भएको भए
2: एउटा चाबी छ सीकेवाईसी आईडी।
1: सीकेवाईसी के हो त्यो?
2: बैंकले तपाईको केवाईसी रेकर्ड सीकेवाईसी रजिस्टर भित्र अपलोड गर्दछ जसबाट तपाईले पाउनु हुनेछ एउटा युनिट 14 डिजिट सीकेवाईसी आईडी। यो सबै बैंकहरु अनि फाइनान्शियल इन्स्टिट्युसनमा वैलिड छ। एक ठाउँमा केवाईसी अपडेट मतलब सबै ठाउँमा अपडेट।
1: वाह के गजब। आरबीआई भन्छ
2: केवाईसी सुरक्षित बैंक तर्फ पहिलो पाइला।
0: मुनिमजी चलचित्रबाट अब यो अर्को गीत सुनाइरहेछ श्रोता किशोर कुमारको आवाजमा, शब्द रहेको छ शहीरको अनि संगीत रहेको छ एसडी बर्मनको।

9-10 चलचित्रबाट भर्खरै सुन्नुभयो किशोर कुमारको आवाजलाई संगीत रहेको थियो एसटी बर्मनको अनि शब्द थियो मजरुको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट। र श्रोताब समय भएको छ समाचारको। त प्रथममा आकाशवाणीको कोलकाता केन्द्रको बंगला समाचार समप्रसारण गरी सुनाउनेछौं। त्यसको लगत्तै पछि सुन्नुहुनेछ यस केन्द्रबाट आकाशवाणीको समाचार।

0: भएको छ। सभालाई नारी शक्ति केन्द्रीय अध्यक्ष अनु छेत्री, युवा शक्ति खरसाङ महकुमा समितिका अध्यक्ष पेवेन्द्र गुरुङ, नारी शक्ति खरसाङ महकुमा समितिका अध्यक्ष सविता कार्की आदिले सम्बोधन गरेका थिए। सभामा वक्ताहरूले आगामी 9 सितम्बरमा खरसाङको मल्टिवेट खेल मैदानमा आयोजना हुने पार्टीको 6 स्थापना दिवसलाई लिएर तयारीहरूको समीक्षा गरे। डुवर्समा पर्यटनलाई प्रेरित गर्नका साथै वन एवं पर्यावरण संरक्षणमाथि विशेष बल दिने सन्देश राज्यका पर्यटन मन्त्री शंकर घोषले दिएका छन्। विश्व पर्यटन दिवसलाई केन्द्र गर्दै जलपाईगुडीमा गोरुमारा राष्ट्रिय उद्यान संलग्न लाटागुडीमा हिज शनिबार पर्यटन विभाग अनि पर्यटन उद्योगसित जोड़िएका विभिन्न संगठनहरूद्वारा केही कार्यक्रम आयोजना गरिएको थियो। लाटागुडीले आफ्नो प्राकृतिक सुन्दरता, जंगल एवं गोरुमारा राष्ट्रिय उद्यानमा वन्यजीवहरूको कारणले देशको पर्यटन मानचित्रमा एक महत्वपूर्ण स्थान बनाइसकेको छ। यसै प्राकृतिक सम्पदालाई ध्यानमा राखेर क्षेत्रको पर्यटन उद्योगलाई विस्तार गर्ने दिशामा विभिन्न पहल गरिँदैछ। पश्चिम बंगालमा अहिले मनसून सक्रिय रहेको छ। राज्यको दक्षिणी र उत्तरी भागहरूमा बेग्ला बेग्लै स्थानहरूमा वर्षा भइरहेको छ। मौसम विभागले केही स्थानहरूमा भारी वर्षा हुने चेतावनी पनि दिएको छ। उत्तर बंगालमा वर्षाको प्रभाव अधिक रहने अनुमान लगाइएको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुडी अनि अलिपुरद्वारका कतिपय स्थानहरूमा वर्षा अनि कतिपय स्थानहरूमा भारी वर्षा हुन सक्छ अनि कुचबिहार तथा उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर अनि मालदामा पनि बादल लाग्नको साथै वर्षा हुने सम्भावना रहेको छ। पहाड़ी जिल्लाहरूमा निरन्तर पानी पर्ने, पहिरो जाने, तल्लो क्षेत्रहरू जलमग्न हुने स्थिति उत्पन्न हुन सक्ने मौसम विभागले अनुमान व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: समय अहिले ठिक बिहानको 9:30 भइरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: कलाका विभिन्न विधाहरूमा आफ्नो नाम छुट्टै स्थानमा पुर्याउनु हुने सर्जकहरूका मनमा लुकेका कुराहरू कहीँ कतै भन्न मन लागिरहेका कुराहरू उजागर गरिने कार्यक्रम हो मनका कुरा। नमस्कार श्रोतावृन्द, आजको यो मनका कुरा कार्यक्रमको अङ्कमा हामीसित हुनुहुन्छ पेसोक अनि लेबोङ दुवै स्थानमा बराबर रहनुहुने एकजना साहित्य सर्जक, एकजना शिक्षक एवं सङ्गीतमा एकदमै रुचि राख्नुहुने व्यक्तित्व हामी समक्ष हुनुहुन्छ, सुरेन गुरुङ। आदरणीय सर, यहाँलाई आजको मनका कुरा कार्यक्रममा हामी हार्दिक स्वागत जनाउँदछौँ।
1: नमस्कार, अल इन्डिया रेडियो खरसाङका सम्पूर्ण आदरणीय श्रोतावृन्दमा म सुरेन गुरुङ तपाईँहरूलाई न्यानो स्वागत तथा अभिवादन जनाउँदछु यस कार्यक्रम मनका कुरामा।
0: यहाँको गजल सङ्ग्रह तिमी भएर हो प्रकाशित भएको छ।
1: ज्यू,
0: यसभन्दा अघि पनि यहाँको मनका आँखी झ्यालबाट नामक रुबाई सङ्ग्रह प्रकाशित भइसकेको छ। सर, यहाँलाई यो रुबाई अनि गजलले कसरी तान्यो त सर?
1: यो रुबाई र गजल कसरी तान्यो भन्दा अहिले सबैजना अब मोबाइल बेगर त कोही पनि सायद बाँच्नै सक्दैन भनेको जस्तो छ है।
0: हजुर।
1: अनि त्यो जुन चाहिँ यो मोबाइलको एउटा जुन चाहिँ छ नि एउटा मान्छेलाई यो क्रेज भनौँ,
0: हजुर,
1: र म पनि त्यहाँबाट अक्षुण्ण चाहिँ रहनु सकेको छुइनँ है। मैले पनि त्यसरी मोबाइलतिर हेरिबस्दाखेरि ओर्दा मलाई यो अब साहित्यमा रुचि त थियो नै, अनि यो छोटो छोटो कविता चाहिँ के रहेछ भनेर भन्दाखेरि चट्टै चारवटा लाइनको कविताले नै मन छुने कविता चाहिँ के रहेछ भनेर सोधी खोजी

0: यताउति गर्दाखेरि चाहिँ त्यो चाहिँ रुबाई भनिदिँदो रहेछ है.
1: हजुर.
0: अनि रुबाईले मलाई एकदमै त्यो आकर्षित गरे के यो सोसियल मिडियातिर प्रकाशित भएको रुबाईले. अनि मलाई पनि लोभ्याए त्यसले. मलाई पनि अब साहित्यमा अलिकति रुचि राख्ने मान्छे यस्तो लेख्नु पो पर्छ कि क्या हो जस्तो लागे. अनि मैले त्यो हेर्दै गएँ, पढ्दै गएँ. अनि एक दुईवटा किताबहरू पनि मैले हेरेँ. अनि विशेषै गरेर हाम्रा त्यति बेला वरिष्ठ साहित्यकार जो बितेर जानुभयो गुप्त प्रधान सर, र उहाँसँग मैले यो रुबाई विषय सोद्धाखेरि उहाँले चाहिँ भन्नुभयो मलाई रुबाईको विषय चाहिँ त्यति थाहा छैन नानी, यो रुबाई पुरानो विषय हो. उहाँले यति पनि भन्नुभयो यतातिर नफर्किनु नि, किन रुबाईतिर जानु, नयाँ कुरोहरू सृजना गर, यो त रुबाई भनेको त पुरानो हो भनेर भन्नुभयो. तर म चाहिँ आकर्षित भइसकेको थिएँ क्या त, किनभने समय अहिले मान्छेको कस्तो छ भन्दाखेरि छोटो समयमा धेरै गरौँ भन्ने छ है. कम्ती समयमा बहुमूल्य चिजहरू केही प्राप्त गरौँ अथवा सृजना गरौँ भन्ने छ. अनि मैले पनि यो चारवटा लाइन रुबाई झट्टै लेखिहाल्दाखेरि मनको कुरो पनि झट्टै निस्किहाल्ने अनि आफू पनि सन्तुष्ट हुने भन्ने हिसाबले चाहिँ म रुबाईतिर ढल्किएँ. नभन्दै मैले एउटा रुबाई सङ्ग्रह पहिले 108 रुबाईहरू है गरेर रुबाई सङ्ग्रह निकाले. अनि त्यसरी नै म अब यो रुबाईमा चाहिँ ढल्किएको भनौँ न. गजल पनि झन्डै त्यस्तै उस्तै नै हो.
1: हजुर.
0: र मोबाइलतिर हेरेर अनि गजल सङ्ग्रहहरू प्रकाशित भएको त्यो पनि पढेँ है, मलाई रुचि लाग्दै गयो. अनि युट्युबतिर यो नेपालतिरबाट निस्किएको गजलहरू, हाम्रैतिरका पनि गजलहरू जति पनि हुनुहुन्छ गजलकारहरू, उहाँहरूको गजलहरू पनि पढ्दै गएँ. त्यसले म लोभिएँ के त, अनि मलाई पनि लेख्ने एउटा इच्छा चाहना जागेर आएको चाहिँ हो. फलस्वरूप अब भनौँ भने एउटा रुबाई सङ्ग्रह र एउटा गजल सङ्ग्रह चाहिँ मेरो तयारी भयो भनौँ, जे जस्तो भए तापनि.
1: यसको लयात्मकताले आफूलाई आकर्षित गरे.
0: ज्यू ज्यू ज्यू. खासै गरेर लयात्मकता पनि हो, त्यसको भावपक्ष पनि रहेछ कि के हो. त्यो कम्ती कुरोमा 10 मिश्रा अथवा 5 शेरमा थुप्रै कुरोहरू भनिसकेको क्या त. अनि त्यो कविताहरू त कोही त धेरै लामो लामो पनि हुन्छ नि त है. हुन त छोटो तपाईँको छोटो कविताहरू पनि हुन्छन्, त्यसो त हुँदैन होइन. तर अब त्यसरी लामो भनिबस्नु नपर्ने, खालि यो 10 मिश्रामा के अरे 5 शेरमा नै थुप्रो कुरो भनिँदो रहेछ. अनि लयात्मक पनि हुँदो रहेछ गजल भन्ने विधा त फेरि गायनमा पनि है त्यत्तिकै प्रचलित. त्यसले गर्दामा चाहिँ म गजलतिर चाहिँ अब आकर्षित भएको, लोभिएको भनौँ न.
1: हजुर. गजल अनि रुबाई मात्र नभएर तपाईँ गीतमा एकदमै रुचि राख्नुहुन्छ.
0: ज्यू ज्यू. गीत त हजुर पहिले
1: गाउनु, सङ्गीत भर्नु सबैमा तपाईँ पारखी हुनुहुन्छ है.
0: हजुर. त्यस्तो पारखी त होइन तर रुचि चाहिँ राख्छु भनौँ.
1: हजुर. अनि तपाईँको एउटा आफैले गाउनु भएको, आफै लेख्नु भएको है, सङ्गीतबद्ध पनि आफै गर्नुभएको गीत छ, नसोध्नु मलाई त कसैले मेरो जीतका कथाहरू.
0: हजुर.
1: यो गीतको पछाडिको कथा चाहिँ कस्तो छ, अलिकति बताइदिनुहोस् न सर.
0: यो गीत खासै भनौँ भने चाहिँ नि यो गीत मसँग धेरै नजिक छ क्या त.
1: हजुर.
0: म सानोदेखि अब एउटा कमान बस्तीमा जन्मिएर, तर अब म स्कुलिङ चाहिँ मेरो दार्जिलिङको म्युनिसिपल बोइज हाई स्कुल हो.
1: हजुर.
0: है, त्यहाँ पढेँ. तर अब त्यति बेलाको परिवेशमा म एउटा कसो भनौँ भने अब आर्थिक त्यस्तो कमजोरी पनि होइन, तर आर्थिक कमजोरी नै थियो. अनि पछि गएर म पढेँ है, मास्टरसम्म गरेँ मैले. म नेपाली साहित्यमा मैले मास्टर पनि गरेको छु. अनि पछि गएर मैले जस्तो मास्टर गरिसकेर धेरै मैले स्ट्रगल गर्नु पऱ्यो क्या त. मैले भनेको जस्तो समयमा नोकरी पाउन सकिनँ. अनि त्यो अवधि चाहिँ मैले के बिजनेसहरू गरेर, अनि सानो सानो स्कुलहरूतिर, यो प्राइभेट स्कुलहरूतिर शिक्षण पेसा गरेर जीविका चलाउने त्यो थियो मेरो. अनि त्यति बेला भनौँ भने मलाई दुःखै थियो क्या त. अलिकति पढेको साहित्य पढेको मान्छे मनमा अलिकति कस्तो लाग्थ्यो भनेदेखि, आहा यस्तो पढेर पनि मैले केही भएन, दुःख भिजिरहेको थिएँ ममा के त. अनि पछि गएर चाहिँ अचानक मैले अब यो शिक्षण पेसामा मलाई अवसर जुर्यो भनौँ है, भगवान्ले यसरी जुराइदियो. अनि त्यो पछि चाहिँ मलाई एउटा यस्तो लाग्यो कि मलाई त अहिले त सुख छ त भनेको जस्तो लाग्यो क्या त.

0: अनि त्यो कसरी एउटा गीत हुन सक्दैन त्यसको भन्दाखेरि चाहिँ त्यो सायद त्यो गीत चाहिँ त्यसरी जन्मेको जस्तो मलाई लागेको त मलाई त नसोध्नु मलाई कसैले मेरा जितका कथाहरू बरु सोध्नु मलाई कसैले मेरा हारका व्यथाहरू भनेर भनेको छु मैले त्यसमा है स्थायीमा अनि तपाईँलाई सुख छ तपाईँलाई सुख छ अहिले तपाईँको के छ सब कुरो छ भनेको जस्तो कतिले भन्थ्यो कि अनि मैले चाहिँ भन्नु खोजेको कुरो चाहिँ त्यो मेरो जितको पछाडि चाहिँ मेरो हारको व्यथाहरू थुप्रो छ मेरो भनिएको त्यो भावमा चाहिँ मैले त्यो गीत चाहिँ रचना गरेँ
1: त्यहाँसम्म पुग्नको लागि चाहिँ कतिको सङ्घर्ष चाहिँ गर्नु पऱ्यो त्यो चाहिँ दर्शाउनु भएको छ यसमा।

0: तपाईँका गीतहरू, तपाईँले रच्नुभएका गीतहरू धेरै नामी गायकहरूले गाइसक्नु भएको छ है। पेमा लामा, भवन नामदुङ, सुधीर राई, स्नेश्री थापा, जुनु गौतम, देवराज थापा विद्यार्थीहरूले पनि गाउनुभएको छ तपाईँका, रोजा राई अनि मनिका गुरुङ तपाईँका गीतहरू यसरी उहाँहरूले गाइसक्नु भएको छ, तपाईँलाई कस्तो महसुस हुन्छ सर?
1: भर्खर भर्खर गीत लेख्नु सिकेको है, गीत मनपर्ने एउटा गीत, अनि मैले हाम्रो पेमा सरकै छोरो अरविन्द लामाको सङ्गीतमा यो गीत मैले एउटा लेखेको थिएँ के त, चित्त दुख्छ मेरो पनि तिमी सामु आइदिँदा भन्ने गीत हो। त्यो गीत चाहिँ अन्त पेमा लामा सरले गाइदिनु भयो क्या त। गाउँदाखेरि चाहिँ मलाई यस्तो गर्व लाग्यो कि, अनि चाहिँ मेरो यो चाहिँ एउटा कोसे ढुङ्गा नै हो भनौँ न है, यो सङ्गीतको निम्ति चाहिँ अब मेरो गीत एकैचोटि सुरुमै पेमा लामा सरले, पेमा लामा जो चाहिँ नेपाली सङ्गीत जगतको मूर्धन्य गायक हुनुहुन्छ होइन, उहाँले मेरो गीत गाइदियो भनिसकिसकेपछि म त एकदमै ठुलो छाती भइहालेँ होइन। त्यहाँदेखि चाहिँ मैले बिस्तारी बिस्तारी अब अरू अरू गीतहरू पनि रचना गरेँ होइन, अनि सुधीर राई जो अझै पनि उत्तिकै उम्दा गायक हुनुहुन्छ, त्यति बेलादेखि नै गाउनु भएको, उहाँले मेरो गीत गाइदिनु भयो हाम्रो आदरणीय प्रदीप छेत्री सरको सङ्गीतमा, अनि पवन नामदुङ सरले गाइदिनु भयो मेरो अहिलेको जुन चाहिँ वर्तमान मैले भर्खरै एउटा गजल सङ्ग्रह प्रकाशित गरेँ है,
0: आफ्नै छातीमा छुरीको कुरा,
1: ज्यू आफ्नै छातीमा चलेको उरीको कुरा छ, कसैले मुटुमै धसेको छुरीको कुरा छ भन्ने गजल उहाँले गाइदिनु भयो है। अनि खुसी लाग्छ यस्तो नामी नामी गायकहरूले है, गायिकाहरूले गाइदिँदा, जुनु गौतम जो अहिले वर्तमानको एकदमै अब है पपुलर मन पराउने गायिका, उहाँले पनि भर्खर भर्खरै मेरो एउटा गीत गाइदिनु भएको छ, एउटा चाहिँ फोक बेस्ड यो हाम्रो आदरणीय प्रदीप छेत्री सरकै सङ्गीतमा यो भर्खर भर्खरै यो पनि रेकर्ड भइसकेको छ।

आदरणीय श्रोतावृन्द, हामी मनका कुरा गरिरहेका छौँ लोकप्रिय सर्जक, सङ्गीतकार एवं गीतकार सुरेन गुरुङसित। तपाईँका अर्को गीत छ एउटा तपाईँकै विद्यार्थीहरूले गाउनुभएका, रोजा राई अनि मनिका गुरुङले, खुसी भन्ने संसारमा खोज्दा पाइ।

0: सबै बाहिर खुसी देख्दो रहेछ क्या त. अङ्ग्रेजीमा एउटा गुड माइन्ड गुड फाइन्ड भनेर भन्छन् नि होइन. अन्त आफू भलो चाहिँ जगत भलो. अनि आफूले खुसी भएर सबै कुरो बाहिर देख्छ भने त सबै कुरो खुसी नै देख्दो रहेछ क्या त. अन्त जसरी रङ्गिन चस्मा लगाएर सबै कुरो रङ्गिन देखेको जस्तै नि, कालो चस्मा लगाएर सबै कालो चस्मै देख्छ है. त्यसले गर्दामा चाहिँ यो गीत चाहिँ त्यसमै आधारित छ भने, मैले भोगेर नै यो जिन्दगी भोगेर नै यो दिएको उद्गार हो यो गीत चाहिँ हो. खुसी भन्ने संसारमा खोज्दा पाइँदैन, आफ्नो दुःख बाँडौँ भन्दा मान्छे भेटिँदैन. आफ्नो दुःख त फेरि कसले बोकिदिन्छ र खै तपाईँको दुःख म अलिकति सेयर गर्छु कि भन्दाखेरि त हुँदैन कसैले है बोक्ने पनि होइन. म तपाईँको दुःख अलिकति बोकिदिन्छु त भन्ने पनि त हुँदैन आखिरमा है. त्यसले गर्दामा त्यो गीत जन्मेको भन्नु त्यस्तो
1: कति मिठो कुरा गर्नुभयो तपाईँले.
0: ज्यू ज्यू.

0: तपाईँको बाल्यकाल पेसोकमा बित्यो, कस्तो प्रकारले बित्यो?
1: बाल्यकाल त अब कस्तो भन्यौँ, कमानमा जन्मेको है बाल्यकाल, त्यही हो, चरा हानेर है त्यो के अरे ठुङसार खेलेको भन्थ्यौँ हामी, ठुङसार खेल्थ्यौँ, पाङ्रा है पाङ्रा लिएर, पाङ्रा खोज्नु पनि हामी जङ्गल जान्थ्यौँ, जङ्गलमा ठुलो ठुलो रुखहरूमा त्यो पाङ्रा भन्ने चाहिँ लहरा भएर जान्छ क्या त, अनि त्यो लहरामा चढेर गएर पाङ्राको कोसा चाहिँ यति दामी कोसा हुन्छ, लामो लामो है आठवटा दसवटा कोसा भएको त्यो सिमी जस्तो तर ठुल्ठुलो हुन्छ क्या त, त्यो टिप्न माथि माथि चढ्थ्यौँ, लिएर आएर त्यो पाङ्रा अनि थुपार्थ्यौँ, त्यो चाहिँ ढक्का बनाउँथ्यौँ हामीले, अनि त्यो गरेर चाहिँ तपाईँ हामी ओखर पनि खोज्नु जान्थ्यौँ त्यहाँदेखि, त्यो लोकल अहिले ओखर भन्ने हुन्छ नि त्यो काश्मीरको, त्यो नरम हुन्छ, टोक्दाखेरि पनि फुट्ने, यता हाम्रो ओखर लोकल ओखरा चाहिँ ओखर चाहिँ फुट्दैन नि त त्यो, होइन थाहा छ होला तपाईँहरूलाई पनि है, अन्त त्यस्तो ओखर चाहिँ अगाडि राखेर हामीले पाङ्राली हिर्काएर ठुङ्ना खेल्थ्यौँ क्या त, ठुङ्ना खेलेको भनेर भन्थ्यौँ हामीले चाहिँ, प्रायः ठुङ्ना भनेर भन्छ, अरू जग्गा हामी ठुङचार भन्थ्यौँ त्यति बेला चाहिँ, अनि पैसा रुपियाँ गाडेर पनि त्यसरी खेल्थ्यौँ, कौसो हुन्थ्यो, कौसो गाडेर खेल्थ्यो है, अनि काठको गाडीहरू पनि खेलाइ हुन्थ्यो, काठको गाडी खेलाइ
0: हुन्थ्यो होला,
1: ए पुरै त्यस्तो पुरै छैन है, हाफ प्यान्ट लगाएर त्यो सुलुपाती खेलेको भन्थ्यो है, बाँसको खपेटातिर गाडी बनाएर कुद्थ्यौँ, बाँसकै पनि तपाईँको टुप्प काटेर झिक्राको गाडी बनाउँथ्यौँ कुद्थ्यौँ, नाङ्लो भत्किनु नहुने होइन, नाङ्लो भत्के कि त्यो नाङ्लोको फेर कति बेला हुन्छ ल्याएर झिर गाडी भनेर भन्थ्यौँ हामी क्या त, त्यो नाङ्लो चाहिँ झिरले कुदाउँथ्यो, अनि अर्को हजुर हजुर पाइप पनि हुन्थ्यो, पाइप पनि हामीले डल्लो पारेर त्यसरी कुदाउँथ्यौँ क्या त, त्यस्तो थुप्रै थुप्रै कुराहरू छ त्यस्तो, अहिले खेल्दैनन् नानीहरू क्या त, त्यस्तो खेलै हुँदैन अहिले नानीहरू, अनि यो भित्ते साइटहरू खेल्थ्यौँ हामी है, लुक्ने लुकी चोरी खेल्ने हुन्थ्यो, अम्बल डम्बलहरू खेल्थ्यौँ, अहिले कहाँ खेल्दैन त्यस्तो हो। आमा बाबा मेरो हजुर हजुर आमा चाहिँ कमानमा एकदमै पत्ते टिप्ने, कमानको है मजदुरी गर्ने, अनि बाबा चाहिँ मेरो बाबा पहिलादेखि नै नोकरी गर्नुहुन्थ्यो क्या त, बाबा नोकरी गर्नुहुन्थ्यो, हामीसँग प्रायः मैले चाहिँ थाहा पाएको ज्ञान आएकोदेखि चाहिँ बाबा चाहिँ मेरो पाखा पाखै नोकरी गर्नुहुन्थ्यो क्या त, अनि पछि तपाईँको म बाबाकै कारणले बाबा नोकरीमा एमएसमा मिलिटरी इन्जिनियरिङ सर्भिस भन्थ्यो, एमएसमा हुनुहुन्थ्यो, बाबा चाहिँ यता मधेस साइडबाट लेबोङमा सरुवा भएर आउनुभएको थियो, त्यति बेला आउँदाखेरि मलाई बाबाले लेबुङमा लगेर राख्नुभएको, त्यति बेलादेखि नै म चाहिँ दार्जिलिङमा पढ्नु सुरु गरेको नि बाबाकै कारणले गर्दामा, आमा चाहिँ कमानमा हिँड्दै एकदम पक्का मजदुरै हुनुहुन्थ्यो, र पछि चाहिँ उहाँ पनि रिटायर भइसकिसकेपछि मैले पनि आमालाई लेबुङमा साथमा लिएर राखेँ, आमा बाबा दुई

0: साथमै थिए, अहिले चाहिँ उहाँहरू दुवै बित्नु भयो।
1: तपाईँ गीत सङ्गीतदेखि बाहेक शिक्षामा पनि तपाईँले धेरै धेरै योगदान दिनुभएको छ हाम्रा समाजका निम्ति, र तपाईँ शिक्षा सङ्घ उच्चतर माध्यमिक विद्यालयबाट आफ्नो जीवनको सुनौलो समय शिक्षामा शिक्षा प्रदान गर्नुभएर अवकाश प्राप्त गर्नुभएको छ।
0: ज्यू,
1: र यस अवधि तपाईँले पाउनुभएको अनुभवहरू अलिकति बताइदिनुहोस् न।
0: मलाई के भन्छ, स्कुलिङ लाइफ चाहिँ एउटा के अरे यो शिक्षण पेसा चाहिँ अहिले सम्झिँदा चाहिँ मलाई चाहिँ आदर्श पेसा नै हो रहेछ भने जस्तो लाग्यो क्या त। अनि जो आफूले पढाएको विद्यार्थीहरू अलिक राम्रो राम्रो ओहदामा पुगेका छन् र उनीहरूले समय समयमा यो शिक्षक दिवसतिर विस गर्नुहुन्छ, तपाईँले यसो गर्नुभयो उसो गर्नुभयो, तपाईँको कारणले गर्दामा हामी अहिले यसरी खुट्टा मुभिएर यो गर्दैछौँ उसो गर्दैछौँ है, त्यो भन्दाखेरि चाहिँ गर्व लाग्छ क्या। इभन अब शिक्षण मैले शिक्षा यो एकाडेमिक मात्रै होइन कि, म चाहिँ स्कुलमा हुँदाखेरि तपाईँको अलिकति साहित्य र सङ्गीतमा पनि नानीहरूलाई अलिकति गाइड गर्ने गर्थेँ क्या त। त्यो गाइड गर्ने गर्दाखेरि चाहिँ अन्त म शिक्षा सङ्घमा जाँदाखेरि शिक्षा सङ्घ स्कुलमा जहाँबाट म रिटायर भएँ त्योभन्दा पहिला पनि मैले चारवटा पाँचवटा स्कुल पढाइसकेको, अनि मैले सिक्किमको सेन्ट जेभियर स्कुल भन्ने एकजना मिसिनेरी स्कुल क्रिश्चियन मिसिनेरी त्यहाँ पनि 3 वर्ष गरेँ। आरकेएसपीमा पनि मैले दार्जिलिङको एउटा प्रसिद्ध स्कुल है त्यहाँ पनि मैले डेपुटेसन भ्याकेन्सीमा गरेको, अनि लेबुङमा पनि एउटा प्राइभेट स्कुल माबोध भन्ने थियो त्यति बेला त्यहाँ पनि गरेँ, पेसोकतिरै पनि मैले गरेको प्राइमेरी नर्सरी स्कुलहरूतिर त्यहाँ पनि गरेको। त्यसरी
1: तपाईँको लगन इमान्दारी अनि मेहनतको फलस्वरूप शिक्षण पेसामा महाराष्ट्र साहित्य परिषदबाट आदर्श शिक्षा सम्मान प्राप्त गर्नुभयो।
0: ज्यू,
1: यो सम्मान प्राप्त गर्दा तपाईँलाई कस्तो अनुभव भएको थियो?
0: हजुर, एकदमै ठुलो उपलब्धि के त त्यो चाहिँ मेरो। अब जुन समयमा मैले प्राप्त गरेँ त्यति बेला त अब खुसी थिएन है, अभियसली हुन्छ। अझै पनि मलाई चाहिँ यो कस्तो लाग्छ भने कुनै पनि यसो जम गर्थेँ र कतै हामी 2-5 जना बात मार्छौँ जब शिक्षणको कुराहरू हुन्छ, अनि मैले यो सालमा चाहिँ मैले आदर्श शिक्षक सम्मान प्राप्त गरेको थिएँ भन्दाखेरि चाहिँ मलाई के त गर्व लाग्छ। यो महाराष्ट्रको हिमाक्षराबाट चाहिँ मैले यो प्राप्त गरेको हो नि त। दार्जिलिङमा एउटा इन्टरनेसनल एउटा कन्फरेन्स भएको थियो र त्यति बेला नै त्यही अवसरमा चाहिँ मलाई यो सायद 2017 हुनुपर्छ, 17 चाहिँ मलाई दिनुभएको।
1: यसका लागि तपाईँलाई धेरै धेरै बधाई छ।
0: हस्, धन्यवाद धेरै।
1: यस्तै प्रकारले लेबोङ मोटर सिन्डिकेटबाट पनि तपाईँले युवा शब्दकार सङ्गीतकार अनि गायनमा सम्मान प्राप्त गर्नुभएको छ। अनि संलग्नतामा हेर्नुपर्दा तपाईँ साहित्य सङ्गीत कला संस्थान लेबोङको अध्यक्षका रूपमा वर्तमानमा रहनुभएको छ
0: अहिले चाहिँ।
1: हजुर, अनि भारतीय नेपाली गीतकार सङ्घमा सहसचिवका रूपमा कार्यरत हुनुहुन्छ।
0: ज्यू,
1: तपाईँको रुचि
0: उद्घोषणा तपाईँको मलाई रुचि लाग्ने एकदमै रुचि लाग्ने विषय हो क्या त।
2: हजुर,
1: सर तपाईँ वाद्यवादनमा गिटार बजाउनुहुन्छ?
0: गिटार अलिअलि बजाउँछु।
1: विशेष रूपले एउटा लोक बाजा भनौँ है तुरही बजाएको हामीले देखेका छौँ कुनै कार्यक्रमहरूमा, भाषा दिवसमा है त्यो।
0: हजुर, भाषा दिवस भयो, त्यो भानु जयन्ती
1: अनि
0: पहिलो वैशाख भयो,
1: लोक कार्यक्रमतिर तपाईँले तुरही बजाएको हामीले देखेका छौँ।
0: ज्यू,
1: यो तुरही कहाँबाट सिक्नुभयो यसको अलिकति कथा भनिदिनुहोस् न, यो तुरहीको पनि कथा अनि तुरही बजाउने कलाको पनि कथा।
0: हजुर, यो अब हेर्नुहोस् है, यो तुरही यसलाई नरसिंह पनि भनेर भनिन्छ है, कतिले नरसिंह भन्दो रहेछ, कसैले रणसिंह पनि भनेर भन्दो रहेछ क्या त। रणसिंह भनेको चाहिँ सायद रनमा त्यो बजाउँथ्यो होला उहिले भन्ने जस्तो लाग्यो क्या त।
1: हजुर,
0: युद्ध सुरु हुँदाखेरि क्या त। अनि यो चाहिँ खासै गरेर चाहिँ मैले चाहिँ यो आवश्यकताले गर्दामा बजाएको हो। अहिले हेर्नुहोस् है, जुन चाहिँ हाम्रो यो तुरै छ यो त एउटा नौमती बाजा को एउटा बाजा हो नि त है, अनि यसको पनि दुईवटा हुन्छ सेटमै हुन्छ। अब यो हाम्रो दिनदिनै हाम्रो लोक बाजाहरूको विलुप्त हुँदै जाँदैछ है,

0: विलुप्तिएर जाँदैछ। अनि कसले बजाउने यो नौमती बाजा भनेर भन्दाखेरि चाहिँ हाम्रो आदरणीय गणेश थापा सर जो वरिष्ठ गीतकार हुनुहुन्छ, मैले उहाँको नाम लिएँ, उहाँले चाहिँ के भन्नुहुन्थ्यो भने नि हामीले चाहिँ गरेर देखाउनुपर्छ हौ, यो हामीले बजाउनुपर्छ, नौमती बाजा ल्याउनुपर्छ, हामी बजाउनुपर्छ भनेर भन्नुभयो। तर हामी त कोही पनि ट्रेन त छैनौँ, अनि कहाँ जाने त सिक्नु भनेर भन्दाखेरि सिकाउने पनि कोही छैन फेरि है। अनि नौमती बाजा चाहिँ मगाइयो बोल है, अनि हाम्रो लेबुङ बदमताम समष्टिका हाम्रो अहिलेको वर्तमान सभासद हुनुहुन्छ, उहाँले त्यो स्पोन्सर पनि गर्ने भयो, अनि नभन्दै नौमती बाजा पनि आयो है। अनि आइसकिसकेपछि हाम्रो यो जुन चाहिँ साहित्य सङ्गीत कला संस्थान छ, हामीले नै बजाउनु पर्ने हो, अनि कोही छ खोज्यौँ लेबुङ इलाकामा, कोही छैन, अब हामीले बजाउनुपर्छ भन्ने भयो। भन्दाखेरि चाहिँ यो इन्स्ट्रुमेन्ट सबै थुपार्दाखेरि कसले के बजाउने भन्दा, अनि म चाहिँ अलिकति बिहान बेलुकी पूजा अर्चना गर्दा शङ्ख बजाउने गर्छु क्या त, अनि मलाई एक किसिमले के लाग्यो भने यो शङ्ख बजाउनेलाई त यो आउँछ कि क्या हो जस्तो लाग्यो। अनि त्यो अरू त्यो ट्याम्को भन्नेहरू त्यो दमाहरू त्यो त साधारण कुरो है, त्यो त बजिहाल्छ। साह्रो चाहिँ यसमा यो नौमती बाजाको सेटमा चाहिँ नि सनाई र यो तुरै हो नि त। अन्त मैले मलाई आउँछ कि कतै भनेर फुकी हेरेको त, यसो फुकी हेर्दाखेरि चाहिँ अनि सबले भन्यो, पहिला अरूले पनि ट्राई गर्यो अन्त कसैको पनि बजेन क्या त, अनि मैले पुग्दा चाहिँ बजेँ क्या त, बसे अह पारा ल्यायो भनेर चाहिँ भन्नुभयो सबैले। अनि त्यो हुँदाखेरि चाहिँ लु अब यो सिक्नुपर्ने चाहिँ सुरेन सरको काम भयो भन्दाखेरि त्यही दिन मलाई जिम्मा दिनुभयो क्या त, त्यो तुरै लामो हुन्छ तर फोल्ड भएर मजाको त्यो केसमा हाल्दाखेरि मलाई बोक्नु पनि सजिलो लाग्यो। अनि रात दिन फुक्दा फुक्दा फुक्दा फुक्दा अहिले अलिकति यतिको बजाउने चाहिँ भएको चाहिँ छु भनौँ न, हुनु चाहिँ पर्फेक्ट चाहिँ होइन है, त्यसमा पर्फेक्ट यसको यो सुर ताल भन्नेहरू चाहिँ मलाई खासै केही पनि थाहा छैन। के भन्छ एउटा उखान छ नि, नुहाउनु भन्दा खानामा निको भन्ने, हौ त्यस्तो त्यति चाहिँ म बजाउँछु र पनि म तपाईँको ओपनली अब बजाएर हिँड्छु सार्वजनिक रूपमा, मलाई हिचकिचाट चाहिँ छैन। किन मलाई एउटा मनले के भन्छ भने मभन्दा राम्रो बजाउने कोही आयो भने आओस् न त बजाओस् होइन। अनि यति पनि मैले भनेको छु त्यो सार्वजनिक त्यो स्थलमै, म हामी सिक्दैछौँ, म सिक्दैछु, यदि म भन्दा जान्ने कोही हुनुहुन्छ भने चाहिँ कृपया मलाई आएर सिकाइदिनुहोस् न पनि मैले भनेको छु क्या त, तर हँ कोही पनि अहिलेसम्म यसरी बजाउनु पर्छ भनेर आउनु भएको चाहिँ छैन। अनि मैले टिभी च्यानल यताउतितिर हेरेर सुन्दाखेरि चाहिँ झन्डै झन्डै त्यस्तै बजेको लाग्छ, अनि त्यस्तै बजाउँदैछु क्या मैले अहिले। हजुर,
1: अन्तमा तपाईँ हाम्रो श्रोताहरूका निम्ति के भन्न चाहनुहुन्छ?
0: मलाई आकाशवाणी खरसाङले जुन चाहिँ यो मनको कुरामा है मनको कुराहरू राख्ने मौका दिनुभयो है, आदरणीय सञ्जक खवाससँग आज म है यो मनको कुरा गरिराखेको छु, अनि तपाईँहरू श्रोता समक्ष यो कुरो पुर्याइराखेको छु। र मेरो भन्नु यति हो, परिश्रम त गर्नै पर्यो मान्छेले, परिश्रमी इमान्दार भएर परिश्रम गर्नु पर्यो, त्यसको साथसाथै हामी सेल्फ सेन्टर्ड हुनु हुँदैन, हामीले कमसेकम जातिको निम्ति पनि केही भाषा साहित्य सङ्गीत कला यो संस्कृति यो कुरोदेखि पनि हामी अलिकति अवेर चाहिँ हुनुपर्छ है, हामीले गरेन भने कसले गर्ने, र त्यसले गर्दामा यो साहित्य सङ्गीत कला संस् भन्ने कुरोहरूमा पनि हामी अलिकति चाहिँ मन दिउँ भन्ने चाहिँ मेरो सबैलाई मेरो आह्वान छ है। अनि विशेष गरेर अब मैले विद्यार्थी छँदाखेरि पनि मैले सकेन रहेछु भने पनि प्रयास चाहिँ गर्नुपर्छ भन्ने मलाई त्यति बेला लागेको थियो क्या त यो साहित्य सङ्गीतमा, अनि त्यस्तै सबैले नसक्ने कुरो पनि प्रयास गरे पनि हुन्छ भन्ने चाहिँ म यो मनका कुरा मार्फत आज यसरी तपाईँहरू समक्ष राखेँ है। त्यसले गर्दा म तपाईँहरूलाई म हार्दिक धन्यवाद दिन्छु, मेरो कुरा तपाईँले सुनिदिनु भयो,
1: आफ्ना मिठा मिठा कुराहरू श्रोतावृन्दका निम्ति प्रस्तुत गर्नुभयो। यहाँलाई आजको कार्यक्रमका निम्ति धेरै धेरै धन्यवाद टक्राउँदछौँ।
0: हवस्, धन्यवाद अल इन्डिया रेडियो आकाशवाणी खरसाङलाई, साथसाथै प्यारा मेरा आदरणीय उद्घोषक सञ्जोग खवासज्यूलाई पनि धेरै धेरै धन्यवाद, अनि सम्पूर्ण श्रोतावृन्दलाई पनि म सुरेन गुरुङको तर्फबाट नमस्कार, अभिवादन अनि धन्यवाद।
1: आदरणीय श्रोतावृन्द, अहिलेसम्म तपाईँहरूले सुनिरहनु भएको थियो मनका कुरा कार्यक्रम, र यस कार्यक्रम अन्तर्गत आफ्ना मनका कुरा उजागर गरिरहनु भएको थियो आदरणीय

वरिष्ठ सर्जक संगीतकार गीतकार सुरेन गुरुङ। श्रोतावृन्द, तपाईँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रियाको प्रतीक्षा साँचेका छौँ। आगामी हप्ता फेरि यसै दिन यसै समय अन्य सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने कार्यक्रम प्रस्तोता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हजुरहरूबाट बिदा लिँदछौँ। नमस्कार।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट। र अब समय भएको छ समाचारको, त सुनाइरहेछौ आकाशवाणीको मुख्य समाचार।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। यस महिनाको 12 अनि 13 तारीकमा नयाँ दिल्लीमा हुने आई ब्रिक्स शिखर सम्मेलनमा 500 भन्दा बढी संस्थागत लगानीकर्ताहरू, अर्थमन्त्रीहरू र उद्योगका नेताहरूले भाग लिनेछन्। यो कार्यक्रम ब्रिक्स शिखर सम्मेलनको समान्तर रूपमा आयोजना गरिनेछ। गृहमन्त्री अमित शाहले आज गोवामा पश्चिमी क्षेत्रीय परिषदको 28 बैठकको अध्यक्षता गर्नुहुनेछ। उहाँले आज गृह मन्त्रालयको बैठकको अध्यक्षता गर्नुहुनेछ अनि संवाददातालाई सम्बोधन पनि गर्नुहुनेछ। लक्जमबर्गका उप प्रधानमन्त्री अनि विदेश वा विदेश व्यापार मन्त्री जेभियर बेटेल भारतको 3 दिनको भ्रमणमा आउनुहुनेछ। यस अवधि उहाँले दिल्लीमा विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नुहुनेछ। सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिशपछि उच्च अदालतका 8 स्थानमा नयाँ प्रधान न्यायाधीश नियुक्त भएका छन्। उत्तर प्रदेशका उप पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान अनि निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्ति गरिएको छ। भारतको झारखण्डका शहरी विकास मन्त्री सुदिव्य कुमार सोनुको हृदयघातका कारण निधन भएको छ। महाराष्ट्रको मेलघाट र पेन्च टाइगर रिजर्भ गिद्ध पुनर्वासको हिसाबले देशको सबैभन्दा सफल स्थलको रूपमा देखा परेको छ। ब्याडमिन्टनमा भारतका सात्विक साईराज रंगरेड्डी र चिराग शेट्टी तेस्रो पटक चाइना मास्टर्सको फाइनलमा पुगेका छन्। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। यस घटनामा 590 विदेशी नागरिक सहित करिब 5000 व्यक्ति अझै निखोज छन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: तो जितना हम कमाते हैं, जितना हम मतलब अर्जित करते हैं, उतने में हमको सुखी रहना जरूरी है।
1: जी हाँ जी हाँ, वो तो रहना ही है, बिल्कुल बिल्कुल।
2: ठीक है योगेश जी, आपसे बात करके बहुत अच्छा लगा, है ना अनुपम जी?
1: जी हाँ,
2: तो आपसे हम अभी के लिए विदा लेते हैं। आप बहुत अच्छे विचार के लिए आपको धन्यवाद।
1: धन्यवाद चांदे जी,
2: कति राम्रो विचार आयो अनुपम जी। यस हजुर हजुर। हेलो
3: अधिवन दा दिदीले नमस्कार।
2: नमस्कार,
3: म सतीश पाण्डे बोल्दैछु खरसाङ बजारबाट।
2: सतीश जी कस्तो हुनुहुन्छ त? सतीश जी तपाईलाई कार्यक्रममा स्वागत छ।
3: धेरै धेरै धन्यवाद दादा, बस राम्रै छु, प्रोग्राम सुन्दैछु।
2: हजुर हजुर, त प्रोग्राम सुन्नु हुँदैछ त, हाम्रो विषय पनि सुनिहाल्नु होला है सतीश जी।
3: हजुर, विषय त एकदमै राम्रो छ। एक दिनको लागि करोडपति भयो भने चाहिँ सर्वप्रथम के गर्नुपर्छ, जति पनि नजिकमा मन्दिर छ सब मन्दिरमा केही न केही भेट चढाउनु पर्छ, जसरी घन्टी भयो, लोटा भयो, केही न केही मन्दिरमा चाहिँ चढाउनु पर्छ। त्यहाँदेखि जति पनि जरुरतमन्द मान्छेहरू छ, कसैले स्कुलको किरा, स्कुलको खजाना, घरको रेन्ट, त्यही भएर उहाँलाई पनि अलिअलि हेल्प गर्नुपर्छ। अरू धेरैभन्दा फेरि जति पनि पैसाले गर्दाखेरि कसैको हस्पिटलमा काम भएको छैन भने उहाँलाई गएर सोधेर त्यो पैसाले हेल्प गर्नुपर्छ।
1: एकदमै राम्रो विचार सतीशज्यू, अघि हाम्रो सबैजना श्रोताहरूले चाहिँ सबैजनालाई सोचेर नै हिँड्नुहुन्छ सधैँ अघि, खुसी लाग्छ। आफ्नो लागि चाहिँ केही सोच्नु हुँदैन अन्तखेरि तपाईँले? आफ्नो लागि चाहिँ के गर्न चाहनुहुन्छ?
2: त हामी पनि अनुपमा जी अनि हामी मिलेर पनि एउटा भगवानलाई यही प्रार्थना गर्छु, तपाईँको यस्तो उच्च विचार रहेछ है, तपाईँलाई जरुर करोडपति बनाउनुहोस्।
1: आफ्नो वरिपरिको मानिसलाई खुसी राख्यौँ होइन, भगवानको आशीर्वादको लागि भगवानलाई पनि खुसी राख्यौँ भने त सबै कुरो पाइहालिन्छ नि हगि। सबैभन्दा ठुलो कुरो खुसी हो।
3: हाम्रो आम्बोटिया निवासी, बसेरी गाउँ निवासी कपिल अङ्कललाई म नमस्कार भन्न चाहन्छु। हजुर, बसेरी निवासी कपिल अङ्कल,
1: हजुर हजुर हजुर, उहाँले सुन्नुभयो होला तपाईँको यस सन्देशलाई अघि।
3: हजुर
1: हजुर, सतीश पाण्डेज्यू तपाईँ हामीसित जोडेर तपाईँको पनि विचार साझा गरिदिनु, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
2: कति राम्रो विचार है अनुपमज्यू, यसरी नै हामीसँग अर्को श्रोता जोडिसक्नु
1: भएको छ।
2: हेलो नमस्कार।
4: ए नमस्कार नानी, हो नमस्कार।
2: हजुर को बोल्नुहुँदैछ अनि कहाँदेखि बोल्नुहुँदैछ? म
4: सम्बिन पाङ्गीबाट बुढो मान्छे अशोक कुमार खड्का बोल्दैछु।
1: नमस्ते सर, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
4: स्वागत छ, धन्यवाद छ।
1: अशोक कुमार खड्काज्यू हामीसित अहिले भर्खरै जोडिनु भएको छ अघि, उहाँलाई चाहिँ हामी हजुरबा भनेर पनि बोलाउने
4: गर्छौँ,
1: सबैजनाको हजुरबाबा हुनुहुन्छ उहाँ चाहिँ। हजुर, आजको विषय त तपाईँले सुन्नुभयो होला अघि,
4: सुने कि तल अलिकति अप्ठ्यारो क्वेसन पो भयो त, एक दिनको लागि मात्रै भन्दा त आफ्नो लागि त भोलि पर्छ।
1: एक दिनमा मात्रै कलर त कसरी चलाइसक्नु भनेको जस्तै होला
4: अघि। अब त्यो एक दिनको लागि मात्रै भन्दा अरूलाई सबैलाई सेवा गर्नुपर्छ, सबैको सेवा गरेर सबैलाई पुग्ने गरेर भोलिपल्टदेखि फेरि उयो कङ्कल्प किन
1: त्यही त त्यसमै त छ। अब यो के भन्छ, कस्तो चाहिँ अब उत्तर आउँछ होइन हाम्रो श्रोताहरूको, त्यसकै हामी चाहिँ प्रतीक्षामा छौँ। अब एक दिनको लागि
4: मात्रै भन्दा चाहिँ अब करोडपति हुनुभयो भने के गर्नुहुन्छ भन्दाखेरि सधैँको लागि चाहिँ आफूले गरिराख्नु पर्यो हो, त्यो त गर्दा पनि नहुने रहेछ नि त, एक दिनको लागि मात्रै रहेछ नि त
2: होइन। एक दिनमा पनि तपाईँले त्यो एक करोड पैसाको है धेरै उपयोग गर्न सक्नुहुन्छ, आफ्नो निम्ति गर्न सक्नुहुन्छ, समाजको निम्ति, परिवारको निम्ति।
4: त्यो त सुन्नु म मात्रै आउँछ नि, एक करोड पाइहाल्यो भने त्यसलाई भन्जाउनु पर्यो, किसिमको दुनियाँभरको समस्या हुन्छ।
1: मानिसको महत्वाकांक्षाहरू इच्छाहरू कहिले त सकिँदैन हगि, चाहे सानोदेखि होस्, चाहे ठुलो होस्, चाहे आफ्नो लागि होस्,

0: तपाईँ समाजको लागि होस् हगि महत्वाकांक्षा भन्ने त कहिले सकेको हुँदैन।
1: अन्त त्योभन्दा चाहिँ अब आफ्नो पैसा डिपोजिट भएको हुँदैन, एक दिनमा बरु चेक छ भने जम्मा चेक काटेर दिइराख्नु, फसिहाल्यो भने यो चलाउनु है भन्नुपर्छ। नानी सबै ठिकै छ, हाम्रो कल्याण भाइलाई सतीश भाइलाई सम्झिँदैछु म है,
2: हजुर
1: अजय धनुका
2: हजुर,
1: हाम्रो एसके छेत्री
2: अध्यक्षको
1: र तपाईँहरू सबैलाई सम्झेर यसो बिदा लिन्छु नानी।
2: हुन्छ अशोक कुमार खड्काज्यू, यसरी नै आकाशवाणी खरसाङलाई माया गरिदिइरहनु होला। अनि
1: हजुर एउटा रिक्वेस्ट छ नानीहरूलाई,
2: हजुर
1: जुन चाहिँ टपिक राख्नुभयो नि
2: हजुर,
1: त्यो टपिक चाहिँ तपाईँहरूले शनिबारको बेलुकाको कार्यक्रममै भनिदिनुहोस् भोलिको टपिक यो छ भनेर,
0: सोचिराख्नु सजिलो पर्छ भनेर हगि।
1: हजुर हजुर एकदम मान्छे एकदम एक्सपर्ट भइरहेको हुन्छ नि, हामी सोच्नु सक्दैन नि त हो, त्यसलाई लेखेर भए पनि सोचेर भए पनि राम्रो राम्रो टपिकहरू आउँछ नि त।
0: हजुर हजुर हुन्छ, पक्कै पनि तपाईँले यो एउटा सुझाउ दिनुभयो हगि।
1: हुन्छ म डाकुटाजीमा लेख्नु पर्यो भने चाहिँ मैले लेख्नु परेन।
2: सहित अनुपमजी शनिबारको सहित बेलुकाको हाम्रो त्यो कार्यक्रमको जब पढ्छौँ हाइलाइट पढ्छौँ त्यति बेला
0: हजुर
2: रूपरेखा पढ्दाखेरि अवश्य
1: कार्यक्रमको विवरण दिन्छ नि
2: हजुर
0: हजुर
1: सत्तालिसमा त्यति बेला चाहिँ तपाईँले दिनुभएदेखि चाहिँ हामीलाई अलिकति सोच्नु सजिलो हुन्थ्यो।
2: हुन्छ त अशोक कुमार खड्काज्यू हजुरको यो उसलाई हामीहरू विचार गर्नेछौँ अनि सम्बन्धित
0: सल्लाह गर्नेछौँ अघि तपाईँको यो सन्देशको बारेमा यो सुझावको बारेमा। हजुर पक्कै पनि हवस् त अशोकज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद छ हामीसित जोडिदिनु र उहाँसित बिदा लिँदै बात राख्न नपाई अर्को श्रोता हामीसित जोडिन चाहनुहुँदैछ।
2: हेलो नमस्कार,
3: हेलो नमस्कार,
0: अजय धनुजाजी माल बजारबाट बोल्नु हुँदैछ अघि कार्यक्रममा, धेरै धेरै स्वागत छ तपाईँलाई। हजुर हजुर हजुर नमस्कार, त धनुकाज्यू कस्तो हुनुहुन्छ अहिले? जी हाम भी बिल्कुल ठिक है
3: दिदी,
0: जी हाँ बिल्कुल बिल्कुल दोहराएंगे। यदि आप एक दिन के लिए करोड़पति बन गए तो आप क्या करना चाहते है, क्या करना चाहेंगे, आज का विषय यही है।
3: देखिए वैसा हो जाए तो मैं जो जिसके पास कुछ नहीं है मैं उनकी मदद करना चाहूंगा।
0: जी हाँ जी हाँ,
3: मदद करना चाहूंगा।
0: जी हाँ बिल्कुल, और अपने लिए आपने आपके लिए कुछ करना नहीं चाहेंगे आप?
3: मेरे लिए कुछ नहीं चाहिए,
2: आपका बहुत अच्छे विचार है अजय जी।
3: जितने भी श्रोता है हम लोग अभी जैसे खड़का बड़ा मतलब सबको मैं समझना याद कर रहा हूँ, याद कर रहा हूँ कल्याण दाजू, उधर में आपको अर्जुन भैया है, एक भी है, सबको याद कर रहा हूँ, अभी नाम याद नहीं आ रहे हैं
2: जी,
3: सबको मैं याद कर रहा हूँ, सुन रहे मुझे सब याद,
0: सबको याद कर। ठीक है ठीक है, आपका संदेश जी उन लोगों तक पहुंच ही गया होगा ना अजय जी।
3: शांता जी,
0: जी
3: शांता जी को भी याद कर रहा हूँ, और सब कॉलर लाइन में दीदी नमस्कार,
0: नमस्कार नमस्कार, बहुत बहुत धन्यवाद। हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ नि अघि एकदमै सन्तोषी है,
2: कति राम्रो राम्रो विचार है,
0: आफ्नो लागि त केही चाहिँदैन भन्नुहुँदैछ अघि। सायद हामीसँग आकाशवाणी खरसाङमा यसरी जोडिने श्रोताहरू चाहिँ एकदमै मनको ठुलो हुनुहुँदो रहेछ
2: अघि, एकदमै हजुर हजुर
0: त्यही बुझ्दैछु म चाहिँ,
2: मेरो मनकै कुरा भन्नुभयो अनुभव
0: हजुर हजुर हजुर। र अहिले चाहिँ एउटा साङ्गीतिक प्रस्तुति हामी दिन लागिरहेको थियौँ, तर हामी हाम्रो श्रोतालाई पनि छोड्ने छैनौ, सुनिहालौँ।
4: हेलो नमस्कार, टाँसी दिले फ्याफुलो,
2: हजुर नमस्कार, टाँसी दिले फ्याफुलो जोजोलापा,
0: तपाईँलाई पनि
4: म तकदाखेन्डनबाट शेखर बोल्दैछु,
2: शेखर ज्यू देहरादुनबाट,
4: तकदाखेन्डन
2: तकदाबाट हजुर
0: स्वागत छ शेखर ज्यू तपाईँलाई हाम्रो कार्यक्रममा।

0: तपाईँलाई धन्यवाद छ।
1: हजुर हजुर, आज पनि तपाईँले बिहानैदेखि सुन्नुहुँदैछ हामीलाई।
0: हजुर हजुर
1: हजुर हजुर, त आजको विषयको बारेमा त तपाईँले त अवश्य थाहा पाउनु भएको छ होला हगि।
0: हजुर हजुर, एक दिनको करोडपति भएपछि होइन, अब आफूले कमाएको धनले त पुग्दैन भने एक दिन पाएकोले के हुन्छ होला।
2: तैपनि मानिलिउँ।
0: हजुर हजुर,
1: तर पनि मान्छेहरूले अब काट्छ नि त होइन, लट्टीहरू काट्छ हगि, चिट्ठाहरू काट्छ, त्यसमा आफ्नो भाग्यलाई अजमाउनु खोज्छ होइन, कतै मेरो भाग्यमा त्यो छ भने यो सानो क्षणमा त्यो म खुसी पो पाउन सक्छु कि होइन, अब पैसा भनेको त्यही हो, महत्त्वाकाङ्क्षाहरू थुप्रो हुन्छ, त्यो इच्छा राखेको हुन्छ नि त मान्छेले, त्यसरी नै अब हठात हामीलाई होइन एक करोड एक दिनको लागि करोडपति बनाइदिन्छु तिमीलाई, तिमी गर जे गर्छौ तिमी भन्यो भने चाहिँ तपाईँ के गर्न चाहनुहुन्छ?
0: फर्स्ट अफ अल त भोले शङ्करको दर्शन गर्छु पहिला, अनि त्यसपछि चाहिँ भोले शङ्करको दर्शन गरिसकेर होटलमा गएर आलु पराठा खान्छु, अनि त्यसपछि चाहिँ गाडी रिजर्भ गरेर तपाईँहरूको रेडियो खरसाङमा आउँछु, अनि त्यसपछि त्यहाँ चाहिँ अब 5.5 किलो लड्डु लिएर आउँछु। हजुर,
1: त्योभन्दा बेसी महिना कम्ती महिना किन होला 5.5 केजी नै
0: चाहिँ
1: म चाहिँ सायद अरू केही विशेष छ कि तपाईँले 5.5 केजी तोक्नु भएकोमा जस्तो लागेर मैले सोधेँ हगि। एकदम मनलाई शान्ति दिने तपाईँको यस्तो खालके रहेछ हगि, इच्छा रहेछ, खुसी लाग्यो। हाम्रो रेडियोलाई पनि तपाईँले सधैँ सम्झिनु हुन्छ र यही
0: तपाईँले एउटा रेडियो पनि
1: हजुर हजुर हजुर, त्यसो भए तपाईँको सबै पैसा उब्रिने रहेछ त अन्त। हजुर हजुर, एकदमै आफूलाई जेमा खुसी लाग्छ त्यही त गर्नुपर्छ हगि, तपाईँको पनि अब यसमै खुसी रहेछ। हजुर, एकदमै खुसी लाग्यो हामीलाई पनि सुनेर हगि, धेरै धेरै धन्यवाद छ तपाईँलाई हामीसित जोडेर आफ्नो विचार यसरी आज पोखिदिनु भयो हगि।
2: अनि अरू अरू श्रोताहरूले त सबैलाई गरिब दुखेरलाई सम्झिनु भयो, हजुरले चाहिँ हाम्रो निम्ति पनि 5.5 किलो लड्डु सम्झिनु भयो होइन, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरलाई अवश्य पनि एक दिन करोडपति बनेको हामी पनि हेर्न चाहन्छौँ, किनभने हामी पनि लड्डु खान चाहन्छौँ है शेखरजी।
1: लड्डुको प्रतीक्षामा हामी,
0: तपाईँहरूको पनि आशीर्वाद लागोस् हो। अन्त म साथीहरूलाई सम्झाउन चाहन्छु, मनोजज्यू हुनुहुन्छ देउराल चिम्नीबाट, यता सतीश पाण्डे खरसाङबाट, हाम्रो यता फिट एन्ड फाइन हिरो कल्याणज्यू, अन्त हाम्रो एक्काजी, इच एन्ड एभ्री बडीलाई चाहिँ सम्झना गर्न चाहन्छु।
2: हुन्छ हुन्छ, उहाँहरूले तपाईँको अवश्य नै सुनिरहनु भएको होला है। ल शेखरज्यू, आजको निम्ति बिदा चाहन्छु, यसरी नै मायाहरू दिइरहनु होला।
0: हजुर हुन्छ हुन्छ, अब
1: सबैजना र अहिले हामीसित भर्खरै जोडिनु भएको थियो तक्दा क्यान्टिमेन्टबाट शेखरज्यू हगि, उहाँको पनि एकदमै रोचक रहेछ इच्छा हगि, सुनेर हामीलाई पनि एकदम रोचक लाग्यो हगि। र अहिलेलाई चाहिँ एउटा सानो बढे साङ्गीतिक प्रस्तुति हजुर विश्राम लिउन त हगि।
2: हजुर।

0: त श्रोताहरूलाई पुनः स्वागत छ यो सानो साङ्गीतिक विश्रामपछि, र हामीसँग एकजना श्रोता जोडिसक्नु भएको छ, हेरौँ। हेलो, नमस्कार।
1: हेलो, नमस्कार दा।
2: नमस्कार छ तपाईँलाई, को बोल्नु हुँदैछ होला, एकपल्ट हाम्रो श्रोता भनिदिनुहोस् त।
1: अनुपमा दिदी अन्त दिपेन दा, नमस्कार, फादर को नाम, गुड मर्निङ।
0: नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, म अनुपमा र मसँग चाहिँ हुनुहुन्छ
0: म देवेन्द्र।
1: नमस्कार।
2: हजुर हजुर
0: हजुर, पनि एकदम फिट एन्ड फाइन छौँ है।
2: खरसाङको मौसम अहिले त्यही हो, घरि पानी, अहिले पानी नै छ, बेसी पानी अलिकति मोइस्चर भएको छ, मौसमै छ हगि। तपाईँहरूकोतिर चाहिँ कस्तो छ अहिले?
1: अहिले त सिमसिम पानी परेको छ दिदी।
2: हजुर, यहाँ पनि त्यस्तै छ, पानी परिरहेको छ, अघि बर्खा नसकेको जस्तो छ, अलिकति
1: लागेको छ।
2: हजुर हजुर, तपाईँ अहिले हामीसँग बात मार्नुहुँदै थियो अघि, हाम्रो अरू श्रोताहरू पनि यहाँ अरू बाहिरबाट, हामी खरसाङदेखि बाहिरबाट गर्नुहुन्छ प्राय होइन, हामीसँग हिन्दीमा बोल्नुहुन्छ हामी, हजुर, तर हामीलाई चाहिँ एकदमै खुसी लाग्छ तपाईँ चाहिँ हामीसँग यसरी नेपालीमै बोल्नुहुन्छ अघि। हजुर
1: हजुर, मैले
2: हजुर हजुर
0: त नरेश यो हजुरले आजको विषय त सुनिसक्नु भयो होला है,
1: एक दिनको लागि करोडपति होइन, एक दिनको लागि करोडपति त्यही हो दा, म लोटी सोटी काट्छु कि अलिकति लागेर पनि त फेरि घर बनाउँछु नि, अन्त यो भगवान्लाई पनि पूजा गर्छु, मन्दिर पनि जान्छु, यो तपाईँको खर्साङ आउँछु नि,
2: हजुर
1: तपाईँलाई भेट्नुको लागि, कालिम्पोङ पनि जान्छु साथीलाई भेट्नुको लागि, त्यही हो मेरो विचार।
2: हजुर, भनेपछि तपाईँको चाहिँ घुम्ने फुल्ने विचार पनि छ हगि?
1: हजुर
2: हजुर हजुर हजुर,
1: म यही भन्न चाहन्छु दिदी।
0: हुन्छ
1: दिदी,
2: हुन्छ, आउनुहोस् न, तपाईँ करोडपति भुल्नु भएन भने पनि आउनुहोस् न।

0: मौसमको अपडेट हजुर तपाईँले दिइहाल्नु भयो अघि र आजको विषयतर्फ लागौँ अघि. आजको विषय चाहिँ सुनिसक्नु भएको छ होला तपाईँले.
1: एकदम विषय सुनिरहेको छु, राम्रो छ विषय है.
0: हजुर
1: र यसको कतिवटा कुराहरू त हाम्रो देवेन्दीले पहिल्यै भनिहाल्नु भयो है कि अलिकति कम्ती गरेर चलाउनु भनेर है. अनि एक दिनको लागि पायो भने चाहिँ हुनु त अब सबै साथीहरूले इच्छु गर्छु अब है भलाइको काम गर्छु भन्नुहुँदैछ. तर यसो मेरो विचारमा चाहिँ म पहिला मेरो भलाइ हेर्थेँ है.
2: हजुर
1: म पहिला चाहिँ के गर्थेँ भनेदेखि दामी एउटा घर किन्ने थिएँ अनि ग्यास किन्ने थिएँ है. त्यहाँदेखि बाँचेको पैसाले चाहिँ म मेरो गाउँमा पानीको एकदम समस्या छ.
0: त्यो
1: पानी एकदम म प्रशस्तै हुने बनाउने थिएँ है. अनि अर्को कुरो चाहिँ के गर्थेँ भने यो हाम्रो कतिवटा बिमारीहरूमा चाहिँ हामी सिलगढी कतिवटा अब के भन्छ टेस्टहरू गर्न जानुपर्छ नि, त्यो टेस्ट गर्ने मिसिन चाहिँ म हाम्रो दार्जिलिङमै लिएर राख्ने थिएँ क्या.
0: त्यस्तै
1: पैसा पाएँ भने चाहिँ म चाहिँ त्यसो गर्ने थिएँ है. अनि हस्पिटलमा चाहिँ म त्यो बिमारीहरूको लागि टेस्ट गर्नु सिलगढी जानु नपर्ने बनाउनु थिएँ. त्यो एकडले पुग्यो भने चाहिँ
0: एकदमै राम्रो. हजुर तपाईँको विचार एकदमै राम्रो हगि.
1: हजुर अनि त्यसो गर्ने थिएँ हजुर. अनि त्यो पैसा सायद तुरिन्थ्यो होला एक करोड एकै
2: दिनमा.
0: राम्रो भन्नुभयो हगि तपाईँले चाहिँ हजुर. किनभने अब आफ्नो लागि पनि गऱ्यो भने पो त होइन, पैसा आएको थियो है मेरोमा भन्ने पनि हुन्छ नि त होइन. आफूलाई पनि तपाईँले अलिकति गरेर अलिकति समाजलाई गर्नु त एकदमै उचित हो जस्तो लाग्यो मलाई पनि.
2: सर्वप्रथम तपाईँले जुन चाहिँ भन्नुभयो म मेरो लागि गर्छु भनेर, त्यति बेला हाम्रो हामी साथै श्रोताहरू सबैको मनमा एउटा यही जागेको थियो होला, ए उहाँ चाहिँ एउटा महत्त्वकांक्षी रहेछ आफ्नो लागि मात्रै सोच्यो भन्ने. तर जस्तो तपाईँले फेरि अर्को कुरा सुरु गर्नुभयो है, जुन चाहिँ पानीको कुरा गर्नुभयो अनि हस्पिटलमा जुन चाहिँ हाम्रोमा अहिले धेरैवटा टेस्ट गर्नुको लागि है तपाईँले जुन चाहिँ त्यो
0: जानुपर्छ सिलगढीतिर,
2: त्यो एकदमै छुट्टै अनि एकदमै सान्दर्भिक लाग्यो हामीलाई है. मनोजीको विचार हामीलाई साह्रै राम्रो लाग्यो. यस्तै विचार राख्नु होला है, सदैव यस्तै रहनु होला.
1: हजुर अनि हाम्रो साथीहरू सम्झिहालौँ है.
2: हजुर
1: हाम्रो शेखरजीसँग त म हर मिडियामा म दिलगी गर्ने गर्छु है.
2: हजुर
1: अनि उहाँले 5.5 चाहिँ किन होला लड्डु है, साँच्चै भन्छ भन्दा पनि
0: हजुर.
1: अनि हाम्रो साथी भाइ है, अनि हाम्रो कल्याण भाइ, अनि हाम्रो अशोक खड्का थियो, सबैलाई हाम्रो शान्ता नानालाई एकदम सम्झिँदै छुट्न चाहन्छु. अरू पनि हुनुहुन्छ होला
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ आज यसरी जोडेर हामीसँग बात गर्नुभयो. त मनोजीले पनि एकदमै आफ्नो राम्रो बात राखिहाल्नु भयो अघि, आफ्नो लागि पनि अलिकति गर्ने साथै समाजको लागि पनि गर्ने एकदमै सान्दर्भिक कुरा गर्नुभयो नि. पानी र अब यो स्वास्थ्यको सुविधाहरूको लागि एकदमै राम्रो उहाँको विचार लाग्यो अघि. अघि हाम्रो देवेन्द्र साथीले चाहिँ सोध्नु भएको थियो नि मलाई फर्स्टमै अघि, मैले चाहिँ किन नभनेको भन्दाखेरि चाहिँ सायद अब हाम्रो श्रोताहरूले पनि फेरि त्यही कुरा दोहोऱ्याउनु पनि हुन्छ कि कतै भन्दै सोच्दै थिएँ अघि. मलाई चाहिँ अब एक दिनको लागि करोडपति भयो भने चाहिँ छिटो गरेर चाहिँ म चाहिँ के भन्छ वर्ल्ड टुरको लागि टिकट काटिहाल्थ्यो. घुम्ने इच्छा एकदमै हो, नगएको जग्गा एकदम कता कता. अन्तखेरि अर्को कुरा चाहिँ अब अहिले अब हालैको कुरा हो भने चाहिँ अब बाढ पीडितहरू भइरहेको छ अहिले होइन, त्यतातिर पनि अब सहयोग गर्ने त्यस्तोहरू चाहिँ छ. मेरो इच्छा चाहिँ त्यस्तो थियो अघि, त्यस्तै थियो अब त्यतिमै सायद सकिन्थ्यो. हजुर हजुर हजुर त्यस्तै छ अघि. हाम्रो देवेन्द्रजीले पनि भनिहाल्नु भयो तर चिया दिनु चाहिँ अलिकति कन्जस गर्नुभयो है. र अहिले हाम्रो फेरि श्रोता को जोडिनु भएको छ सुनौ, हेलो को हुनुहुन्छ होला.
3: दल ज्यादा बदल्नु हुँदैन, गन्ती नै हुँदैन, हजारजना सिङ्गम लाग्नु हुँदैन, जन्ती नै हुँदैन, सिधा सादालाई दुःख ज्यादा बेसी दिने गर्नु हुँदैन, मर्दालाई मलामी नै हुँदैन.
2: नमस्कार. हामीले त हजुरको यो जुन चाहिँ एन्ट्रीमा भनौँ है चर्चा आउनुभयो त्यसमै हामीले थाहा पाइहाल्यौँ है. हजुरहरूले हाम्रो नयाँ श्रोताहरूको लागि आफ्नो परिचय साझा गरिदिनुहोस् न.
3: म तपाईँहरूको एकदम नियमित श्रोता हर्ब मिरिक निगालीबाट कल्याण रवि बोल्दैछु. ट्राई गर्दा गर्दा भर्खर भर्खर सक्सेस भयो. सफलता कोसिस नै सफलताको खुड्किलो हो है
0: हजुर हाम्रो यो फोनिन कार्यक्रमको चाहिँ एकदम

0: चित श्रोता हुनुहुन्छ उहाँ चाहिँ अघि
1: हजुर
0: हजुर कस्तो हुनुहुन्छ त अहिले
1: डिस्ट्रिब्युट मान्छे भएर पनि यस्तो भयो भने चाहिँ अरूलाई पनि अलिकति
0: हामी पनि एकदमै तपाईँदेखि प्रोत्साहित नै छौँ अघि सिक्छौँ पनि तपाईँदेखि हजुर र अब आजको विषयतर्फ पनि लागौँ न त तपाईँको कस्तो खालको विचार रहेछ अघि आजको विषय त सुन्नुभयो होला तपाईँले
1: हजुर सुनिरहेको छु आज अलिकति यो क्रिटिकल अप्ठ्यारो खाले छ है तर एक दिनको लागि एक करोड पाए भने चाहिँ अब त्यो जुवा खेलेको जस्तो हो है जुवामा चाहिँ हामीले मार्दा फेरि एकछिनमा हार्दा चाहिँ घसँगै हुन्छ नि त्यस्तै हो त्यो खासमा भने चाहिँ त्यति बेला चाहिँ हामी केही गरिहाल्नुपर्छ है म त एक करोड पाएँ भने चाहिँ यसो एकताल चाहिँ घुम्नु जान्थ्यो सबै साथीहरू लगेर त्यही चाहिँ मलाई घुम्नु चाहिँ मलाई इच्छा लाग्छ त्यहाँबाट चाहिँ उफ्रन्त पैसाहरू चाहिँ म त्यो के गर्थ्यो भने अनाथ आश्रममा दिन्थ्यो क्या त्यहाँ चाहिँ अब कतिजना भोकै भइरहेको हुन्छ नि भोकै भइरहेको हुन्छ केही नपाइरहेको हुन्छ अनाथ आश्रममा दियो भने चाहिँ उनीहरू त लाइफ टाइम होस् भन्ने हिसाबले दिन्थ्यो म त राख्थ्यो एक दिनको मात्रै छ त्यो फेरि त्यहाँ फेरि अलिकति अप्ठ्यारै छ हो भोलि होइन त्यस्तो अब एक्चुअल भन्दै यो चाहिँ तपाईँहरूले राम्रो कुरा ल्याउनु भएछ कि विषयवस्तु यो चाहिँ जुवा खेलेको जस्तो मात्रै हो यो चाहिँ जुवा खेलेको भन्नु चाहन्छु तर अब कति मान्छेले चाहिँ अब त्यो करोडपति हुनु त्यो कस्तो भने एकजना मान्छेले चाहिँ म राजा हुनु नि भन्ने सोचिरहन्थ्यो अरे कि त्यहाँदेखि राजाले चाहिँ थाहा पाएछ अरे क्या तिमीलाई सधैँ राजा हुनु कि इच्छा रहेछ राजा हुँदा कस्तो चाहिँ हुँदो रहेछ भनेर चाहिँ एक दिन उसको राजाको जग्गामा चाहिँ एक दिनको लागि राजा बनाएर राखेछ अरे गद्दीमा राखेछ अरे तर माथिपट्टि चाहिँ एक मनको ढक झुन्डाइदिएछ अरे क्या अन्त माथि एक मन आफू सुतेको माथि चाहिँ एक बेडमाथि सुत्ने माथि एक मनको ढक झुन्डाइदिँदा कस्तो पिर हुन्छ होला त्यतिकै टेन्सन हुन्छ एक कडल पा एक दिनको लागि त एक कडल पाउँदा अन्त त्यसै हो है सबैलाई हामी अन्त कति आश त्यो उयो पनि गर्नुपर्छ हामी जति छ त्यतिमा सन्तोक हुने कोसिस पनि गर्नुपर्छ शान्ति नै ठुलो हो अनि त्यो शान्ति चाहिँ ठुलो अन्त सबै सबै साथीहरूलाई सम्झिँदै अहिले हाम्रो मनोज दाजु बोल्ने भयो अस्तो खड्का दाजु हाम्रो देवी थापा दाजु बस भत्ता चाहिँ हाम्रो शशी दिदी पनि हाम्रो शेखरजीलाई पनि सम्झिरहेको हाम्रो नरेश प्रसाद भाइ एक्काजीलाई पनि सम्झिरहेको छ सतीश भाइलाई हाम्रो लक्ष्मी बडी जस्तु बडी हाम्रो लैला बडीहरूले पनि सुनिरहनु भएको छ होला मैले सम्झिरहेको छु सरस्वती थापा बहिनीहरूलाई पनि सब कसैलाई बिर्सेको छैन कलिना बहिनीलाई पनि सम्झिरहेको छु भन्दै तपाईँहरूको बाँकी पल चाहिँ एकदम दुवैजनाको एक मुष्टमा शुभ रहोस् सम्पूर्ण तपाईँ इन्टायर टिमलाई
2: हजुरको दिन पनि शुभ रहोस् है
0: एकदमै छिटो छाटोमा भनिदिइहाल्नु भयो उहाँले अघि सबैजनाको नामहरू पनि भनिदिनु भयो
2: यसरी हामीसँग
0: एकजना श्रोता जोडिनु भएको छ को छ उहाँलाई सुनौ होला हेलो को हुनुहुन्छ होला
2: हेलो
0: उहाँसँग सम्पर्क कस्तो छ
2: हेलो
0: हेलो
3: हेलो
0: हेलो
3: नमस्कार
2: हजुर
3: को रेडियो श्रोता संघ अररिया जोखर बाजार से
0: मोहम्मद शरीफ आजिज जी हुनुहुन्छ हामीसित तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ अघि
3: प्यारे दिदी जी भाइ दादाजी और आकाशवाणी तमाम कार्यकर्ताओंको मेरो तरफ से हार्दिक शुक्रिया
2: आपको भी कॉल करने के लिए बहुत बहुत शुक्रिया मोहम्मद शरीफ आजू जी तो बोलिए कैसे हैं आप
3: हाँ हम तो ठीक है आप कैसे हैं
2: हम लोग हम
0: भी अच्छे ठीक ही है हम भी बहुत अच्छे
2: है मोहम्मद शरीफ आजू जी आपके आसपास में जो हल्ला हो रहा है ना उसके कारण से आपका आवाज स्पष्ट नहीं सुनाई दे रहा है
3: थोड़ा दुकान में हम बैठ के चाट मिले हैं और आपसे बात कर रहे हैं
2: ठीक है मोहम्मद शरीफ आजू जी तो ऐसे ही हम भी बात करते हैं तो मोहम्मद शरीफ आजू जी आज आपने हमारा विषय तो सुन ही लिया होगा
3: बिल्कुल सुन लिए हैं
2: जी अगर आप एक दिन के लिए करोड़पति बन गए तो आप क्या करना चाहेंगे
3: एक दिन के लिए अगर हम करोड़पति बन जाएंगे तो हम सबसे पहले आकाशवाणी रजोखर कर देंगे
2: जी
3: क्योंकि हमें प्रोग्राम सुनने में बहुत दिक्कत हो रही है हम घर बैठे प्रोग्राम सुन लेंगे
2: क्यों कैसे दिक्कत हो रहा है मोहम्मद शरीफ आज जी
3: बाकी आपसे कोई दिक्कत नहीं है बाकी और सबसे दिक्कत है
0: दिक्कत रेडियो के ट्रांसमिशन में दिक्कत

0: समाज के लिए ही कुछ कर पाएंगे।
1: जैसे कि
0: समाज अगर खुश है तो हम भी खुश हैं, अगर समाज नाराज है तो मेरा सब कुछ बेकार है।
2: जी हाँ जी हाँ जी हाँ,
0: हम तो समाज के लिए ही मरते हैं।
1: जी जी हाँ जी हाँ,
2: मतलब आप भी समाज के लिए ही करना चाहेंगे।
0: जी, हर एक शख्स को पहले समाज देखना चाहिए।
1: जी
2: जी हाँ।
0: चलिए मैं कुछ दोस्तों का नाम ले लेता हूँ।
1: अवश्य।
0: मेरा करीबी मित्र गुड्डू रंगीला और तारकपुरुष एकता जी और शेखर जी और शांता सामंग जी और सरफराज आलम जी।
1: जी
2: जी हाँ जी हाँ,
0: यही तो मेरे लिए काफी है, उन्हीं सबको मैं याद बहुत ज्यादा करता हूँ।
2: जी हाँ
1: ठीक है। मोहम्मद शरीफ आजू जी, आपसे बात करके बहुत अच्छा लगा। ऐसे हमें प्यार करते रहिए और कॉल करते रहिएगा।
2: ठीक है।
0: और मेरा एक दीदी है पासंग लक्की जी और सुधा जी और दीपा जी अनुपमा जी करुणा जी,
2: मैं बोल रही हूँ अनुपमा जी,
0: मैं बहुत याद करता हूँ।
2: अच्छा, बहुत बहुत धन्यवाद, बहुत बहुत धन्यवाद आपको।
0: अरे आपको भी लाख लाख धन्यवाद।
1: जी ठीक है।
2: अहिले हामीसित हुनुहुन्थ्यो शरीफ आर्जुज्यू अररिया बजार बिहारबाट, रजखर बजार बिहारबाट हुनुहुन्थ्यो। र एकजना श्रोता हामीसित अघिदेखि जोडिन चाहनुहुँदैछ तर उहाँसित बातै हुन सकेको छैन। अघि केही छैन, उहाँले फेरि कोसिस त गर्दै हुनुहुन्छ होला। श्रोताहरूले हामीलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरङ्गबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम फोन इन कार्यक्रम हो कुरै कुरामा।
1: र यसरी नै हामीसँग अर्को श्रोता जोडिसक्नु भएको छ। हेलो नमस्कार। नमस्कार।
3: अनुपमा जी, देवेन्द्र भाइ नमस्कार।
1: नमस्कार
2: तपाईलाई पनि।
3: कस्तो हुनुहुन्छ हजुरहरु?
1: हामीहरु एकदमै फिट एन्ड फाइन छौ है। हजुर कस्तो हुनुहुन्छ त?
3: हजुर म त अलिकति बिरामी नै छु कि भाइ। तपाईँले अब के गर्नु, अब रेडियोमा बोल्ने बानी भयो होइन? रेडियोलाई चाहिँ एकदमै म छोड्दिन नि होइन।
1: के बिमार पर्नु भयो त?
3: मेरो पेटको समस्या छ हौ भाइ।
1: हामी सम्पूर्ण आकाशवाणीको तर्फबाट भगवान्सँग यही प्रार्थना गर्छौँ कि हजुरको स्वास्थ्यमा चाँडै नै सुधार आओस् है।
3: हजुर, र पनि म आकाशवाणी आउने कोसिसमै छु होइन। एकदमै हजुरहरूसँग भेटघाट, अनुपमाजीसँग पनि भेट भएको छैन, देवेन्द्र भाइसँग, म आउने कोसिसमा छु है भन्न चाहन्छु। अनि आजको विषय भन्नु पर्दा है, म सर्वप्रथम त विषय त अब राम्रै लाग्यो कि, तर समय कम्ती है, अब एक दिनमा त कता कता कुट्नु पर्ने हो होइन। र पनि अब म पनि धर्म कर्ममै लाउनु मन लाग्छ क्या, पैसालाई चाहिँ अब हाम्रो अहिले हाम्रो मनोज भाइले भन्नु हुँदै थियो, मेरो गाउँमा पनि अलिकति पानीको ल्याउनु त ल्याएको छ, एकजना सहिद हुनुभएको कारगिलमा उहाँको नाममा छ है, तर अब सफिसियन्ट प्रशस्त चाहिँ पाइँदैन
2: क्या,
3: त्यो कारणले म पनि पानीमा नै लगाउने थियो त्यो पैसा, एकदम ठुलो काम हो नि त धर्म कर्ममा। मेरो चाहिँ इच्छा त्यही थियो क्या। अनि अलिकति म अशोक थर्का दाजुलाई पनि नमस्कार गर्दछु, किनभने उहाँ त मेरो दाजुको क्लासमेट हुनुहुँदो रहेछ, उहाँ मेरो दाजुसँगै पढ्नु भएको रहेछ है। उहाँले चाहिँ हजुरहरूलाई अनुरोध गर्नु हुँदै थियो कि यो विषय वस्तु चाहिँ एक दिन अगाडि नै बताइदिने भनेर होइन, तर उहाँको यो कुरालाई चाहिँ म अलिकति साइड लगाउनु चाहन्छु, किनभने हजुरहरू त गुरुमाहरू गुरुबा हुनुहुन्छ, पहिला नै क्वेसन पेपर लिक भयो भने त भएन, हामी त इक्जाममा बस्दैछौँ नि त होइन, हो कि होइन त परीक्षामा, सबै पहिल्यै क्वेसन पेपर लिक भयो भने त रात भोलि दिनभरि रटेर भोलि त भन्ने नै छ नि त है। त्यसको चाहिँ म अलिकति यो कुरालाई चाहिँ म अहिले मान्दिनँ क्या, किनभने त्यति बेला बेनेन्डियर भनेको जस्तो त्यति नै बेला मान्छेको तपाईँहरूले माइन्ड पनि त टेस्ट गर्नुहुन्छ नि त होइन, कसो भन्दो रहेछ भनेर, यो चाहिँ हाम्रो अशोक दाजुले चाहिँ नगरिदिनु होला उहाँलाई, किनभने हामी परीक्षामै बस्ने छौँ नि त, त्यो पहिल्यै प्रश्न लिक भयो भने त अबै हुँदैन यो चाहिँ क्या, रातभरि पढ्छ अध्ययन गर्छ, भोलि त फटाफटै लेख्छ फटाफटै बोल्छ, यो यो कुरालाई चाहिँ म अलिकति है उहाँको कुरालाई काटेँ है, कस्तो भन्नुहुन्छ हजुर।
1: हजुर एकदमै ठिक हो, हजुर एकदम।

0: सम्पूर्ण श्रोताहरूलाई हामीले यो नम्बर दिँदैछ। समीर अन्सारीजी जो मित्र बनाउन चाहनुहुन्छ ल, उहाँलाई मित्र बनाएर बात गर्न चाहन्छ भने उहाँले आफ्नो नम्बर दिनुभएको छ 9142971707। ठिक है समीर अन्सारीजी, आपसे बात गरेर बहुत अच्छा लाग्यो, फिर मिलते।
1: समीर अन्सारीजी हुनुहुन्थ्यो अघि
0: झारखण्ड जिल्लाबाट,
1: र हाम्रो सायद अन्तिम कलर हुनुहुन्छ होला उहाँ अघि। समय पनि अब सकिन सकिन लागिरहेछ, र 5 मिनटको समय रहेछ, र श्रोताहरूले हामीलाई 103.5 मेगाहर्जको तरङ्गमा सुनिरहनु भएको छ, र फोन इन कार्यक्रम हो कुरै कुरामा।
0: अनि आजको जुन चाहिँ विषय श्रोताहरूले सुन्नुभयो, त्यो विषय चाहिँ किन ल्याएको हो भने धन हुनेकोमा मन हुँदैन, मन हुनेकोमा धन हुँदैन भन्छ भनिन्छ है। अनि सम्पूर्ण श्रोताहरूको यो एक दिनको लागि करोडपति भयो भने के गर्नुहुन्छ त भन्ने चाहिँ, यो चाहिँ एउटा मेसेज जाओस्, एउटा सन्देश जाओस् भन्नुको, जसमा कि जसको चाहिँ मन छ धन छैन होइन, तिनीहरूको मनको कुराहरू सुनेर चाहिँ धन हुनेहरूले पनि त्यस विषयमा अवश्य नै तपाईँहरूको कुरा सुनेर होइन, सुझाव सुनेर तपाईँहरू जुन चाहिँ अहिले आफ्नो आफ्नो मनको कुरा राख्नुभयो, ए पैसा भएपछि त यस्तो पो गर्नुपर्ने रहेछ त भन्ने एउटा उदाहरण लिएर है केही गर्न सक्नुहुन्छ कि भन्ने उद्देश्यले गरिएको हो। र अनुपमा जी, अब समय पनि अन्त आइसक्यो है, नाम पढेर सुनाइदियो कि?
1: हजुर, एकदमै नाम पढेर सुनाइदिनुहोस् त। आज हाम्रो श्रोताहरू को जोडिनु भएछ त?
0: आज हामीसँग जोडिनु हुने श्रोताहरू हुनुहुन्थ्यो योगेश जाङ्ग्रेजी छत्तिसगढबाट, सतीश पाण्डेज्यू खरसाङबाट, अशोक कुमार खड्काज्यू, अजय धनुकरज्यू मालबजारबाट, शेखरज्यू तक्दा क्यान्टोमेन्टबाट, नरेश प्रसादज्यू ठाकुरगञ्ज बिहारबाट, राकेशज्यू सिमलाबाट, मनोजजी देउराली चिम्लीबाट, कल्याण रायज्यू थर्बु निकालेबाट, मोहम्मद शरीफ आर्जुजी अररिया रजखोरबाट, शान्ता तामाङज्यू नागरी फार्मबाट, अनि हाम्रो अन्तिम कलर हुनुहुन्थ्यो समीर अन्सारीज्यू झारखण्ड जिल्लाबाट।
1: श्रोताहरू हामीसित जोडिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। साथै आज हामीसित यस कार्यक्रम सञ्चालनको निम्ति हामीसित लागिरहनुभएका हाम्रा प्राविधिक मित्रहरू, साथै प्रसारण सहयोगी कल्पनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अघि। र समय अब सकिन सकिन लागिरहेछ श्रोता, त यसको साथै यति मञ्जलमै हामी तपाईँहरूसित ओझलमा पर्न चाहन्छौँ एउटा सानो बढे प्रस्तुतिको साथमा, हगि देवेन्द्रजी?
0: हजुर हजुर, अवश्य नै
1: हवस्। धेरै धेरै धन्यवाद छ श्रोताहरूलाई हामीसित जोडिनु भयो।

यो हो एफएम 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङ र अबको केही क्षणमै सम प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको पोस्ट बक्स 111।

वेद कार्यक्रमहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मद्घोषीका प्रतिमा। सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन सहित सप्रेम नमस्कार। कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102 MHz अनि न्यू जन एयर एप साथै प्रसार भारती ओटिटी वेस्ट प्लेटफर्ममा। त कार्यक्रममा श्रोताहरूकै प्रिय कार्यक्रम तपाईँको अनुरोधमा लिएर आएका छौँ र प्रथम गीत श्रोताहरूको प्रिय कार्यक्रमको यो पहिलो प्रस्तुति रहेको छ। चित्राको स्वरमा मै प्रेम की दिवानी हुँ चलचित्रबाट सङ्गीत रहेको छ अनु मल्लिकको पनि शब्द देवकोलीको र अनुरोध लेखी पठाउने हाम्रा आदरणीय श्रोता साथीहरू हुनुहुन्छ। शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा सहानी सन्देश शाह पुना महाराष्ट्रबाट हुनुहुन्छ बिना आदेश मेहता अनि डाक्टर माही मेहता। यसरी नै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ बिहार कोलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी प्रकाश वीर राजपूत डन्डी लहरा बालाउदबाट हुनुहुन्छ कमलेश जयपुरिया बिहारीपुर खण्डुवाबाट हुनुहुन्छ पिङ्की रिङ्की जेल रोड राईगाबाट लालचन्द्र मिश्र रमेश चन्द अनि कुमकुम मिश्र। यसरी नै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ नगर निगम वार्ड नम्बर 28 नास मन्जिल मेसल सीतामढीबाट अक्रम हुसेन इसरत अक्रम वसिम रुबिना आरिज नदिम अक्रम समीप ममता रानी पुनम कुमारी शर्मा अनि यसरी नै कलेर बिहारबाट आसिफ खान र निखत परवीन। अर्को श्रोता साथी हुनुहुन्छ पुराना डुम्ला तलाउ डुम्रामबाट वलिउला अन्सारी आसमानाज जेल रोड बक्सरबाट राज अन्सारी सिराज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी जेल रोड रायगढबाट नरेन्द्र यादव अनि महेन्द्र यादव साथै जानवी यादव र यहाँहरूको अनुरोधमा यो प्रथम प्रस्तुति राखिरहेछौँ।

श्रोताहरूको अनुरोधमा दोस्रो गीत लिएका छौँ चाँदनी चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, सङ्गीत शिवहरि सनी शब्द आनन्द बक्सीको अनुरोध लेखी पठाउने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ रिङ्गी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, यसरी नै अर्को श्रोता साथी हुनुहुन्छ पप्पु श्रोता क्लब मेन रोड फार्मिन्सगंज बिहारबाट प्रकाश कुमार पप्पु, नैतिक पिहु कुमार विमल अनि नवरत्न हाट हाताबाडी हाट पुण्या बिहारबाट ममता रानी, छवि अनुखी, अर्पिता लाडो, दीक्षा देव दिवाङसु अनि डब्लुजी, यसरी नै एकता रेडियो सङ्घ श्रोता सङ्घबाट हुनुहुन्छ गुल्फराज आलम, सारा आरम, जमालुद्दिन नेपाली, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर, डेन्सिङ रोड भागलपुरबाट हुनुहुन्छ अफरोज आलम, बकरत अनि सावात, यसरी नै गोल्डेन रेडियो श्रोता सङ्घ राज पलेस, मौनाथ भञ्जन, उत्तर प्रदेशबाट हुनुहुन्छ राजेश कुमार वर्मा, प्रीति वर्मा, कीर्ति आर्यन वर्मा, यसरी नै अर्को श्रोता साथी हुनुहुन्छ शिव मन्दिर हकिकत पुरा माउथबाट मुन्ना भाइ, पिङ्की आर्यन, कृष्ण अनि पिहु, यसरी नै बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फतिमा खातुन, असलम अन्सारी, अक्रम अल्ताफ, डुम्बाव बिहारबाट डब्लु अन्सारी, सोनाम अदिवा, दिनेश अन्सारी, यसरी नै सारिमपुर बक्सरबाट हुनुहुन्छ राज एसडी अन्सारी, आसमा खातुन, ऐताफ अन्सारी, महिताप अन्सारी, कुल्लु अनि मुल्लु अन्सारी, यसरी नै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ आज रेडियो श्रोता सङ्घ अररिया रजाखोरबाट मोहम्मद शरीफ आजु, मोसिन आजु, सरफरजान खालम, दिलवर हुसेन दिलकस अनि मेन रोड रानीगंजबाट हुनुहुन्छ फरजाना खानम, शाहना शबनम।

श्रोताले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम तपाईँकै अनुरोधमा र श्रोताहरूको अनुरोधमा अब अघिल्लो गीत लिएका छौँ सितमगढ चलचित्रबाट किशोर कुमार अनि आशा भोसलेको शर्मा शब्द मजरूको छाउने संगीत आरडी बर्मनको र यस गीतलाई अनुरोध गर्ने हाम्रा आदरणीय श्रोता साथीहरू हुनुहुन्छ कटुवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई उषा राई अमित कुमार अनि ह्याप्पी राई दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई रोशनी अनि प्रान्जल यसरी नै अर्को श्रोता साथी हुनुहुन्छ आदर्श रेडियो श्रोता संघ कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमल रानी रामकुमार मोहन मास्टर शंकर प्रसाद शाह जतुका किशनपुरबाट हुनुहुन्छ आलम दिलकर सबना नास रिजवान राही इमरान राजा आलम शेख शवान आलम चाँदनी नाच अनि सिरासपुर गणेशपुरबाट हुनुहुन्छ हिना कैसर वकिल राही फिरोज आलम अनि नास प्रवीण यसरी अर्को श्रोता साथी हुनुहुन्छ मणिगाछी जतुकाबाट विजय कुमार लाली साफी अनि आलम अर्को हाम्रो श्रोता साथी हुनुहुन्छ न्युचेम्टा चिया बगान गिर्जा लाइनबाट तोर कात्रुसेका स्वर्णलता श्रद्धा अनिरुद्ध डेमियन जुलियन चार्ल्स इका यसरी नै झाउगुडी बस्तीबाट विमल मीना सुचिता निलु र सानिया अर्को हाम्रो श्रोता साथी हुनुहुन्छ अप्पर सिरुबारी गिदे पहाड़बाट सुषमा सिंह एसएम दर्नाल श्याम दर्नाल पुष्प छेत्री अनि धेरै

श्रोताहरूको अनुरोधमा अब अन्तिम प्रस्तुति राखिरहेछौँ बबी चलचित्रबाट लता मङ्गेशकर अनि शैलेन्द्र सिंहको स्वरमा शब्द आनन्द बक्सी छ अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। यस गीतलाई अनुरोध गर्ने हाम्रा आदरणीय श्रोता साथीहरू हुनुहुन्छ ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन, मितलेस तार्नी, सुरज, ज्योति, र्याङ्स ठाकुर अनि गुडिया, यसरी नै आशा रेडियो श्रोता सङ्घ मेहनगर उमरखेड महाराष्ट्रबाट अभिजित गोहनकर, सरिता, प्रिन्स एकांश अनि बादलापुर मुम्बईबाट सिद्धान्त, प्रणिता, अर्जुन, आकार हाइस बहादुरा नागपुरबाट वैशाली, यसरी सुमित गोहनकर र धनी गडिया मौजेउस्तुबाट हुनुहुन्छ, प्रदीप कुमार मण्डल, आशिष, कुन्दन, करिना, पूजा, आरती अनि सुनिता देवी। अर्को श्रोता साथी हुनुहुन्छ छत्तिसगढबाट दत्रेङ्गीबाट भगत वर्मा, गुलाबदास मानिकपुरी, लसनपुरबाट हुनुहुन्छ विश्वनाथ साहु अनि दुर्गाराम साहु, गोलाबजार बक्सरबाट श्रद्धा नन्द आचार्य, अभय परमानन्द आचार्य। यहाँको अनुरोधमा अब अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो। मुख्य समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र लेखा वित्त कानून र परामर्शसित सम्बन्धित संस्थाहरू निर्माण गर्न आह्वान गर्नुभएको छ, जुन विश्वव्यापी स्तरका छन्। भारतीय जनता पार्टीले राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान र निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्त गरेको छ। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा सेवनबाट 9 जनाको मृत्यु भएको छ भने अस्पतालमा 12 जनाभन्दा अधिकको उपचार चलिरहेको छ। छत्तिसगढको जगदलपुरस्थित राष्ट्रिय अनुसन्धान एजेन्सीले झिराम घाटीमा माओवादी हमला मामलामा सबै 10 अभियुक्तलाई दोषी ठहर गरेको छ। सजायको फैसला

16 सितम्बरमा सुनाइनेछ। आगामी 12 र 13 सितम्बरमा नयाँ दिल्लीमा हुने पहिलो आई ब्रिक्स शिखर सम्मेलनमा 500 भन्दा अधिक संस्थागत निवेशक, वित्त मन्त्रीहरू र उद्योगपतिहरूले भाग लिनेछन्। राष्ट्रिय आयुर्विज्ञान परीक्षा बोर्डले राजस्थानको राजधानी जयपुरको सीतापुरमा रहेको आयन डिजिटल जोन परीक्षा केन्द्रमा हिज नीट पीजी पुनः परीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ। सर्वोच्च अदालत न्यायिक बोर्डको सिफारिसपछि उच्च अदालतका 8 स्थानमा नयाँ प्रधान न्यायाधीश नियुक्त भएका छन्। झारखण्डका सहरी विकास मन्त्री सुदिव्य कुमार सोनुको हृदयाघातको कारण निधन भएको छ। ब्याडमिन्टनमा भारतका सात्विक साईराज रङ्क रेड्डी र चिराग सेट्टी तेस्रो पटक चाइना मास्टर्सको फाइनलमा पुगेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 2:40 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Chiri

स्वदामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। यहाँहरू सबैलाई हार्दिक स्वागत। म प्रतिमाको र समय बेला दिउँसोको 2:30 अनि 18 सेकेन्ड भइरहेछ। र अब पालो लोक अनि आधुनिक गीतको प्रस्तुतिको त प्रथममा सुनाइरहेछ। यो लोकगीत स्वर तथा सङ्कलन रहेको छ भानु गौतमको।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिसा कवासबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर 9 जनाको मृत्यु भएको छ। हर्मुज जलडम्बरू मध्य वरपर अमेरिका इरान संघर्षमा यस हप्ता फेरि तनाव बढेको छ र मौसम विभागले हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्स एसआरसीसीको शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, जब भारतीयहरूले विश्वका ठूला कम्पनीहरूको नेतृत्व गर्न सक्छन्, भारतीय कम्पनीहरूले पनि विश्वको नेतृत्व गर्न सक्छन्। उहाँले युवाहरूलाई युनिकर्न निर्माण, ड्रोन टेक्नोलोजीमा नवीनता र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नयाँ समाधानहरू विकास करने दिशामा अघि बढ्न आह्वान गर्नुभयो।
2: हम गर्व से कहते हैं कि आज भारतीय दुनिया की टॉप कंपनीज को लीड कर रहे हैं। अगर भारतीय दुनिया की टॉप कंपनियों को लीड कर रहे हैं तो भारतीयों की बनाई कंपनियां दुनिया को क्यों लीड न करें।
1: प्रधानमन्त्रीले भन्नुभयो, आज विश्वले भारतको तीव्र आर्थिक वृद्धि र नीतिगत परिवर्तनहरूको सराहना गरिरहेको छ। उहाँले भन्नुभयो, विश्वव्यापी चुनौतीहरूको बीचमा भारतको 7.8% रहेको त्रैमासिक आर्थिक वृद्धिले देशको क्षमता देखाउँछ।
2: जो दुनिया तब भारत में पॉलिसी पैरालिसिस से चिंतित थी, वो दुनिया आज भारत के पॉलिसी डायनामिज्म की चर्चा कर रही है। तब दुनिया भारत को फ्रजाइल फाइव बता रही थी, आज दुनिया भारत को फास्टेस्ट ग्रोइंग मेजर इकोनॉमी बनते हुए देख रही है। अभी हफ्ते भर में ही भारत की इकोनॉमी को लेकर कई सारी पॉजिटिव खबरें आई। 7.8% क्वार्टरली ग्रोथ ने देश का जोश बढ़ाया है।
1: प्रधानमन्त्रीले मेक इन इण्डियाको सफलताको पनि चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, भारत अब ठूलो मात्रामा आयातकबाट एक प्रमुख निर्यातक बनिरहेको छ। स्मार्टफोनको निर्यात 2,50,000 करोड नागेको छ, जबकि देशको रक्षा उत्पादन लगभग 2,00,000 करोड रूपियाँको रेकर्ड स्तरमा पुगेको छ। रक्षा निर्यात पनि 2013-14 लगभग 600 करोडबाट बढेर अहिले 50,000 करोड पुगेको छ। प्रधानमन्त्रीले देशमा भइरहेको द्रुत पूर्वाधार विकासको बारेमा पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, पहिले सम्पन्न हुन दशकौं लाग्ने परियोजनाहरू अब केही वर्षमा पूरा हुन थालेका छन्। उहाँले रेलको द्रुत विद्युतीकरणको उदाहरण दिँदै भन्नुभयो, 2014 30% भन्दा कम रेलवे लाइनहरू विद्युतीकरण गरिएको थियो, जबकि विगत 12 वर्षमा लगभग 100% रेलवे विद्युतीकरण भएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले संयुक्त राष्ट्र

संघको महासभामा समान क्षेत्र भएको मानचित्र सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेको बताउनुभयो। उहाँले जम्मू कश्मीर र लद्दाख सहित भारतका सार्वभौम क्षेत्रलाई भारतको आधिकारिक मानचित्र अनुसार देखाउनुपर्ने बताउनुभयो। भारतले कुनै पनि गलत वा भ्रामक चित्रण स्वीकार गर्ने छैन। रणधीर जायसवालले भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा सरकारको अडान स्पष्ट र अटल रहेको बताउनुभयो भने संयुक्त राष्ट्र महासभाले 4 सेप्टेम्बरमा समान क्षेत्रफल भएको मानचित्रलाई प्रवर्धन गर्न प्रस्ताव पारित गरेको बताउनुभयो। यसको उद्देश्य मानचित्रमा विश्वका विभिन्न क्षेत्रहरू विशेष गरी अफ्रिकालाई उनीहरूको वास्तविक क्षेत्रफलको अनुपातमा देखाउनु हो। तीन दिने गोवा भ्रमणमा रहनुभएको गृहमन्त्री अमित शाहले आज धेरै कार्यक्रममा सहभागी जनाउनुहुनेछ। यसै क्रममा श्री शाहले गृह मन्त्रालयको बैठकको अध्यक्षता गर्नुहुनेछ र मीडियालाई सम्बोधन गर्नुहुनेछ भने श्री शाहले भारतीय जनता पार्टीको नयाँ राज्य कार्यालयको उद्घाटन पनि गर्नुहुनेछ। श्री शाह तीन दिने भ्रमणका लागि हिजो गोवा पुग्नु भएको हो। भारतीय जनता पार्टीका राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान र निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्त गरिएको छ। उहाँले एडमिरल देवेन्द्र कुमार जोशीको स्थान लिनुहुनेछ, जसले 8 अक्टोबर 2017 पदभार सम्हाल्नु भएको थियो। 62 वर्षीय डाक्टर शर्माले उत्तर प्रदेशको उप मुख्यमन्त्रीको रूपमा काम गरिसक्नु भएको छ भने उहाँको राज्यसभाको कार्यकाल 25 नोभेम्बरमा समाप्त हुने थियो। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर 9 जनाको मृत्यु भएको छ। अस्पतालमा 12 जना भन्दा अधिकको उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान शुरू गरिएको छ भने प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नयाँ दिल्लीमा यस महिनाको 12 अनि 13 तारीकमा हुने आई ब्रिक्स शिखर सम्मेलनमा 500 भन्दा अधिक संस्थागत निवेशक, वित्त मन्त्री र उद्योगका नेताहरू सहभागी हुनेछन्। यो कार्यक्रम ब्रिक्स शिखर सम्मेलनको समानान्तर रूपमा आयोजना हुनेछ। सम्मेलनको उद्देश्य 21 ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूमा भरपर्दो पूर्वाधार, ऊर्जा र डिजिटल क्षमता परियोजनाहरूको लागि सार्वभौम पूँजी प्रयोग गर्नु हो। सार्वभौम सम्पत्ति कोष, पेन्सन कोष र पारिवारिक कार्यालयहरूले मिलेर $1 ट्रिलियनको सम्पत्ति व्यवस्थापन गर्छन्। सम्मेलनमा सीमापार लगानी, गैर डलर सेटलमेन्ट र भुक्तानी प्रणालीबारे छलफल हुनेछ। यसका अतिरिक्त भारतको यूपीआई भुक्तानी प्रणाली र ब्राजिलको पीआईएक्स भुक्तानी प्रणालीको एकीकरण र डिजिटल मुद्रामा व्यापारको बारेमा पनि छलफल हुने सम्भावना छ। भारी वर्षा र ब्यारेजबाट पानी छोड्नको कारण उत्तर प्रदेश राज्यका 21 जिल्लाहरू बाढीबाट प्रभावित भएका छन्। मुख्यमन्त्री योगी आदित्यनाथ बाढीको स्थिति र राहत र उद्धार कार्यको जायजा लिन त्रिकुट जिल्लाको भ्रमण गर्नुहुनेछ। प्रशासनले राहत र उद्धार कार्य जारी राखेको छ। सुन्नुहोस् एक रिपोर्ट।

0: ने अगले 4 दिनों तक प्रदेश के पूर्वी हिस्से और आगामी 2 दिनों तक पश्चिमी जिलों में भारी बारिश की चेतावनी जारी की है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
1: हर्मुज जल डमरू मध्य वरपर अमेरिका इरान संघर्षमा यस हप्ता फेरि तनाव बढ़ेको छ। दुवै पक्षले हर्मुज जल डमरू मध्य र वरपरका जहाजहरूमा आक्रमण गरेका छन्। हिजको पछिल्लो घटनाक्रममा अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले 3 इरानी तेल ट्याङ्करहरूलाई निष्क्रिय पारेको बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि उसको नौसेनाले हर्मुज जल डमरू मध्यको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोज्दा टाढाबाट सञ्चालित अमेरिकी डुङ्गालाई निशाना बनाएको दावी गरिएको छ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। यस घटनामा 490 विदेशी नागरिक सहित लगभग 5000 व्यक्ति अझै हराइरहेका छन्। अहिलेसम्म 13000 भन्दा अधिकको उद्धार गरिएको छ। नेपाल पुलिसको वेबसाइटमा 1270 अज्ञात शवको विवरण पनि प्रकाशित गरिएको छ। भारत र चीनका टोलीहरूको सहयोगमा दुवै जल विद्युत परियोजनाहरूमा उद्धार कार्य जारी छ। मौसम विभागले हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बिहार, उत्तराखण्ड, मध्यप्रदेश, पश्चिम बंगाल र उत्तर पूर्वी भारतका केही भागमा भोलिसम्म वर्षा हुने सम्भावना छ। यता दिल्लीमा लगातार दोस्रो दिन भारी वर्षा जारी छ, जसका कारण धेरै क्षेत्रमा जलमय रहने तथा ट्राफिक प्रवाहित रहने बताएको छ। यसबाहेक जम्मू कश्मीर, झारखण्ड र छत्तीसगढमा पनि चट्याङ पर्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर 9 जनाको मृत्यु भएको छ। हर्मुज जल डमरू मध्य वरपर अमेरिका इरान संघर्षमा यस हप्ता फेरि तनाव बढेको छ र मौसम विभागले हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, समय यस बेला अपराह्न 3 बजिरहेछ र यहाँलाई के छन् मनोरञ्जन गराइरहेछु हिन्दी चलचित्रका गीतहरूबाट। र यो पहिलो गीत लिएका छौँ जो जिता भई सिकन्दर चलचित्रबाट, उदित नारायण अनि साधना सरगमको स्वरमा। सङ्गीत रहेको छ जतिन ललितको अनि शब्दहरू मजरू सुल्तानपुरीको।

दोस्रो साङ्गीतिक कोसेली राखिरहेछौँ हाम आपके है कौन चलचित्रबाट एसपी बालसुब्रमण्यमको स्वरमा जसमा सङ्गीत रहेको छ राम लक्ष्मणको नि शब्द देव कोइलीको

अब यो अन्तिम प्रस्तुति कुमार सानु अनि सञ्जीविनीको शर्मा करिब चलचित्रबाट, संगीत अनु मल्लिकको छ नि शब्द राहत इन्दुरीको।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुनु मात्र नभई जिम्मेवार नागरिकहरू पनि तयार गर्नुपर्ने बताउनु भएको छ। गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, देशको प्रगतिका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र चरित्र निर्माण आवश्यक छ। उपराष्ट्रपतिले उच्च शिक्षामा महिलाहरूको बढ्दो सहभागितालाई नारी शक्तिको प्रतीक भन्नुभयो। उहाँले भन्नुभयो, महिलाहरूलाई शिक्षा र अवसरहरू प्रदान गरे र आत्मनिर्भर बनाउनु नै साँचो सशक्तिकरण हो। उहाँले भन्नुभयो, विगत 5 वर्षमा आसामको अर्थतन्त्रमा 45% वृद्धि भएको छ। श्री राधाकृष्णन आजदेखि आसामको 2 दिने भ्रमणमा हुनुहुन्छ। आज उहाँ गुवाहाटीको श्रीमन्त शंकर देव स्वास्थ्य विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। त्रिपुरामा मतदाता नामावलीको विशेष गहन संशोधनको प्रक्रिया हिजदेखि शुरू भएको छ। प्रारम्भिक चरणमा तालिम र योजना बनाइनेछ। बीएलओहरूले विभिन्न राजनीतिक दलका बुथ स्तर एजेन्टहरूसँग बैठक गर्नेछन् र घर घर प्रमाणीकरणको क्रममा उनीहरूलाई उनीहरूको जिम्मेवारीको बारेमा जानकारी दिनेछन्। त्यसपछि निर्वाचन आयोगका प्रशिक्षकहरूले बीएलआरओहरूलाई प्रमाणीकरण प्रक्रिया र तोकिएको एपमा संकलित जानकारी अपलोड गर्ने प्रक्रियाको बारेमा प्रशिक्षण दिनेछन्। सेप्टेम्बर 15 अक्टोबर 14 घर घर प्रमाणीकरण गरिनेछ। यस अवधि बीएलओहरूले मतदाताहरूलाई निर्धारित फर्महरू वितरण गर्नेछन्, भरिएका फर्महरू बुझाउनेछन् र तोकिएको एपमा जानकारी अपलोड गर्नेछन्। मतदाता सूचीको मसौदा अक्टोबर 1 योग्यताको मिति मान्दै अक्टोबर 21 प्रकाशित गरिनेछ। दावी र आपत्ति अक्टोबर 21 नोभेम्बर 20 दायर गर्न सकिन्छ। यसको सुनवाई प्रक्रिया डिसेम्बर 19 जारी रहनेछ भने अन्तिम फोटो मतदाता सूची डिसेम्बर 23 प्रकाशित हुनेछ। केन्द्र सरकारले मणिपुरमा जनगणना 2027 अन्तर्गत घरहरूको सूची अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको छ। गृह मन्त्रालयले हिजो यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। भारतको रजिस्ट्रार जनरलको कार्यालयको अधिसूचनाले 7 जनवरी 2026 जारी जनगणना 2027 अघिल्लो अधिसूचनालाई संशोधन गरेको छ। यसले मणिपुर बाहेक सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा घर सूचीकरणको सम्बन्धमा अर्को आदेश नभएसम्म शब्दहरू थपेको छ। त्रिपुरामा आगामी स्वायत्त जिल्ला परिषद एडीसी ग्राम समिति चुनावका लागि सेप्टेम्बर 1 विभिन्न राजनीतिक दलका 1850 भन्दा अधिक उम्मेद्वारहरूले नामाङ्कन दर्ता गरेका छन्। राज्य निर्वाचन आयोगको तथ्याङ्क अनुसार सीपीआईएमले 865, टिप्रा मोठाले 839, कंग्रेसले 8, सीपीआई 3, इन्डिजिनस पिपल्स फ्रन्ट अफ त्रिपुराले 1 सँगै 5 स्वतन्त्र उम्मेद्वारहरूले नामाङ्कन दर्ता गरेका छन्। नामाङ्कन भर्ने अन्तिम मिति सेप्टेम्बर 8 हो। उत्तर सिक्किमको मंगन जिल्लाको चुङथाङ क्षेत्रमा गएको पहिरोका कारण टिस्टा नदी र च्याकोङ नदीको बहाव आशंकित रूपमा प्रभावित भएको छ। घटनापछि जिल्ला प्रशासन र पुलिस प्रशासनले नदी क्षेत्र तथा पहिरो स्थलमा निगरानी बढाएको छ। मंगन जिल्ला प्रशासनले आज बिहान जानकारी गराए अनुसार जिल्ला पुलिस र चुङथाङ महकुमाले 5 र 6 सेप्टेम्बरमा आएको भारी वर्षाको कारण ओसी भीरको विपरीततर्फ च्याकोङ नदीमाथि रहेको क्षेत्रमा पहिरो गएको सूचना प्राप्त भयो। पहिरोका कारण नागा वन क्षेत्र अन्तर्गत नयाँ नागा तोसा सड़क निर्माणका क्रममा काटिएको पहाड़को ठूलो हिस्सा थेङ टनलको विपरीततर्फ टिस्टा र च्याकुङ नदीको संगम नजिकै खसेको छ। पहिरोले दुवै नदीको बहावमा आशंकित अवरोध उत्पन्न भएको छ भने टिस्टा नदीको बहाव केही समयका लागि अवरुद्ध भएको थियो। यद्यपि हाल टिस्टा नदीको बहाव सामान्य रहेको जिल्ला प्रशासनले जनाएको छ। यसैबीच हालसम्म मानवीय क्षति वा कोही घाइते भएको जानकारी प्राप्त भएको छैन। कारण सम्पत्तिमा क्षति पुगेको वा नपुगेको विषयमा जिल्ला प्रशासनले स्थलगत मूल्याङ्कन गरिरहेको छ। मणिपुरको चुराचाँदपुर जिल्लाको जंगलमा भारतीय सेना र आसाम राइफल्सको संयुक्त टोलीले गरेको कार्यवाहीमा प्रतिबन्धित सशस्त्र समूह युनाइटेड कुकी नेशनल आर्मीका 2 कार्यकर्ताको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। भारतीय सेना र आसाम राइफल्सको संयुक्त टोलीले चुराचाँदपुर जिल्लाको हेङ्लेप उपमण्डलको फाइबोङ गाउँ नजिकैको जंगल क्षेत्रमा विद्रोह विरोधी अभियान चलाएको आसाम राइफल्सका महानिरीक्षकले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। यसका साथै समाचार पूरा भयो अघिल्लो समाचार लिएर 3:45 फेरि उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी
0: आकाशवाणीको नेपाली प्रसारण सेवामा प्रस्तुत छ विश्वमा हामी

खर्साङको विशेष प्रस्तुति विश्वमा हामीको आज गंगामा यहाँलाई स्वागत छ। श्रोतामानहरु, गर्मीको मौसम सुरु भइसकेको छ अनि हाम्रो विश्वमा हामीको पछिल्लो अङ्कमा मैले हजुरहरूलाई गर्मीको मौसममा कति पानी पिउनु जरुरी छ त्यस विषयमा विस्तृत जानकारी पनि दिइसकेको छु। गर्मीको मौसममा सुरक्षित बस्नुहोस्।

श्रोता महानुभावहरु, आज कार्यक्रम विश्वमामीको अङ्कमा म मेरो एउटा मित्र बारे केही जानकारी दिने गरेको छु। हुन त कार्यक्रम विश्वमामीमा मैले यसअघि खेल जगतसित सम्बन्धित धेरै खेलाडीहरू बारे जानकारी प्रस्तुत गरिसकेको छु, तर आज जुन व्यक्ति बारे बताउन गइरहेको छु उसित मेरो धेरै पल्ट फुटबलको मैदानमा म टक्राइसकेको छु। तर हामी दुईमा फुटबलको मैदानभित्र दुश्मनी नै भए तापनि मैदान बाहिर भने हामी एकदमै साह्रो मिल्ने मित्र अनि खेलबारे चर्चा गर्ने। खरसाङ जस्तो जग्गाबाट भारतको मेट्रो सिटीहरूमा गएर भारतको विभिन्न ठुल्ठुला क्लबहरूमा अनुबन्धित भई उनीहरूको क्लबमा खेली उनीहरूलाई जित दिलाए। यत्तिका ठुल्ठुला क्लबहरूमा खेले पनि तिनले सदैव आफ्नो क्षेत्रका प्रतिभालाई सम्झन्थे। त्यसैले गर्दा आफ्नो फुटबल करियरलाई विश्राम दिएपछि उनले खरसाङमा भुर्रे नानीहरूलाई राष्ट्रिय स्तरमा पुर्याउने एउटा सपना बोकी फुटबल एकाडेमी खोली फुटबलका तकनिकहरू सिकाइरहेका छन्। तपाईँहरू निश्चय पनि सोच्दैनुहुन्छ होला कि यी व्यक्ति को हुन् भने। अब बेसी हजुरको परीक्षा लिन चाहन्न त सुरु गरिरहेको छु आजको विश्वमामी कार्यक्रम अन्तर्गत आजको अङ्क।

खेलकुदको मैदानमा कति आउँछन्, कति जान्छन्। कतिपय नाम समयसँग हराउँछन् त कतिपय सम्झनामा मात्र सीमित रहन्छन्। तर केही नामहरू आफ्नो सङ्घर्ष र समर्पणले विशेष पहिचान बनाउनमा सफल हुन्छन्। दार्जिलिङ पहाडका त्यस्तै एक खेलाडी हुन् जितेन्द्र राई। अनेक उतार चढाउ पार गर्दै भारतका नामी क्लबहरूबाट खेलेर पहिचान बनाइसकेका उनले आज नयाँ पुस्ताका खेलाडीहरूलाई मार्ग देखाउने काम गरिरहेका छन्। उनी भन्छन्, लक्ष्य ठूलो राख्नुपर्छ, त्यसमा समर्पित अनुशासित भएर पछ्याए मात्र लक्ष्यमा पुग्न सकिन्छ। स्वर्गीय मनबहादुर राई र स्वर्गीय मोती राईको छोरा जितेन सानैदेखि फुटबल खेल्थे। फुटबलको साथमा तिनी क्रिकेट खेल्नमा पनि उत्ति नै रुचि राख्थे। भन्नु नै पर्दा फुटबल भन्दा बेसी उनी क्रिकेट खेल्न मन पराउँथे। आमा बाबु दुवै बिजनबारी 86 निवासी भए पनि नौकरीको सिलसिलामा सरुवा भई पुरुलियाको सन्तालदीमा थिए। जितेनको जन्म पनि उतै भएको थियो। छोराको पढाइको लागि सन् 1980 खरसाङ मन्टिबिट स्थित गान्धी ग्राममा उनीहरू बसाइ सरे। जितेनले खरसाङकै पुष्परानी रोय मेमोरियल उच्चतर विद्यालयबाट शिक्षा हासिल गरे। अघि भनेको जस्तै सानोमा जितेन फुटबल भन्दा बढी क्रिकेट खेल्न मन पराउँथे। उनलाई हार्ड हिटर र पेस बलर भनिन्थ्यो। बाबुले खेलकुदमा धेरै हौसला दिन्थे। छोराले ट्रफी जितेर घर आउँदा बाबु निकै खुसी हुन्थे, जितेन भन्छन्। स्कुल छुट्टी हुँदा आइतबार साथीहरू मिलेर अर्को गाउँसँग ब्याटिङ राखेर मन्टिबिट मैदानमा फुटबल क्रिकेट खेल्थे, जसले जोस अझ बढाउँथ्यो। त्यसबेला खरसाङमा अहिलेको महकुमा अधिकारी कार्यालयको छेउको सानो मैदान, जसलाई त्यस्ता कचरी ग्राउन्ड भनिन्थ्यो, मा सानो खेलाडीहरूको खेल अथवा 4 फिट 8 इन्चीको लागि फुटबल प्रतियोगिताहरू आयोजना गर्ने गरिन्थ्यो। सानोमा साथीहरू मिलेर डल्फिन क्लब खोले र पहिलो प्रतियोगिता यही मैदानमा खेलेको जितेन्द्र राई बताउँछन्। सन् 1989 स्थापित भएको युनाइटेड खरसाङ फुटबल क्लब, जसलाई हामी युकेएफसी भनेर पनि चिन्ने गर्छौँ, का पूर्व फुटबल खेलाडी डिङ्कर छेत्रीको पार्खी नजर जितेनमाथि पर्यो। डिङ्कर छेत्री भारतकै नामी क्लब इस्ट बेङ्गालका पूर्व खेलाडी हुन्। सन् 1995 डिङ्कर छेत्रीले युकेएफसीमा बोलाएको जितेन्द्र राई बताउँछन्। क्रिकेट मन पराउने उनी फुटबल खेल्न क्लबमा लैजान्छन् भन्ने डरले लुकी हिँड्थे। तर बाबुको दबावको कारण उनले युकेएफसी जोइन गरे। कक्षा 10 हुँदादेखि युकेएफसीमा ठुलाहरूको मार्गदर्शनमा उनी फुटबल खेल्न थाले। आफ्नो खेलको कौशलले जितेन सबैको आँखाको तारो बन्यो। युकेएफसीबाट फुटबलको यात्रालाई तेज रफ्तारबाट बढाउँदै खरसाङ, दार्जिलिङ, कालेबुङ, गान्तोकतिर खेल्न पुगे। सन् 1997 दार्जिलिङको एउटा प्रतियोगितामा नेपालको नामी क्लब 3 स्टारलाई हराएर युकेएफसी विजय बन्यो। त्यसमा विजय बन्नमा महत्वपूर्ण भूमिका जितेन्द्र राईले खेलेको थियो अनि यस म्याचमा उनले गोल पनि हालेका थिए। कालेबुङमा पनि 3 स्टार विरुद्ध खेल्दा जितेन्द्रले नै गोल गर्यो। उनको खेल कौशलले 3 स्टार क्लबले जितेन्द्रलाई काठमाडौँमा खेल्न बोलाए अनि त्यहाँ उनी गएर खेले पनि। युकेएफसीबाट उनले गान्तोकमा इन्डिपेन्डेन्स कप, गभर्नर्स गोल्ड कप खेले। यी दुवै त्यस समय युकेएफसीले जितेको थियो। सो बेला युकेएफसीका खेलाडीहरू मैदानमा आगो दन्के जस्तै दन्कन्थे भने जितेन्द्रले दार्जिलिङ पहाड, सिक्किम, नेपालमा आफ्नो छाप बसालिसकेको थियो। गान्तोकमा गभर्नर्स गोल्ड कप खेल्दा भारतका नामी खेलाडी पूर्व कप्तान श्याम थापा जितेनको आक्रामक खेल देखेर प्रभावित भएका थिए। सो बेला श्याम थापा असमको विलियमसन मेगर फुटबल एकाडेमीका मुख्य प्रशिक्षक थिए र उनले जितेनलाई त्यहाँ खेल्नको निम्ति बोलाए। सोही बेला नेपालको काँकडी भिट्टामा खेल्दा भारतको नामी क्लब मोहन बगानका प्रतिनिधिहरूको नजर पनि उनीमाथि पर्यो अनि घरमै तिनलाई लिन आइपुगे। तर उनी त्यहाँ जानदेखि मन नभएको कारणले गर्दा आफू पलङ

लुकेको कुरा जितेन राईले बताएका छन्। सन् 1998 उनी विलियमसन मेगर फुटबल अकाडेमीमा 2 वर्षको निम्ति अनुबन्धित भए अनि त्यहाँ गएर उनी खेले। विलियमसन मेगर फुटबल एकाडेमीबाट खेल्दा असममा जितेनले धेरै ख्याति प्राप्त गरे। हरेक प्रतियोगितामा विपक्षी टोलीका खेलाडीहरूको एउटै लक्ष्य रहन्थ्यो कि राइट विङ्गर जितेनलाई घेराबन्दीमा पारेर रोक्ने, तर उनको गोललाई भने उनीहरूले रोक्न सक्दैनथे। सन् 1999 मणिपुरको इम्फालमा भएको नेसनल गेम्समा असमलाई प्रतिनिधित्व गरेर उनले त्यहाँ खेले। त्यहाँ खेल्दा इन्डियन टिमको लागि बोलावट आएपछि सोही वर्ष इन्डिया युथ टिमबाट भारतको निम्ति खेल्न उनी मरिसियसमा पुगे। त्यहाँ खेल्दा मरिसियसमै र फेरि इन्डिया टिमको लागि प्रस्ताव आउँदा जितेनले इस्ट बेङ्गालमा खेल्ने निर्णय लिए। भारतमा फुटबलको मक्का मानिने कलकत्ताका क्लबहरू इस्ट बेङ्गल, मोहन बगान र मोहम्मडन स्पोर्टिङ क्लबमा खेल्ने सपना सबै खेलाडीहरूको हुन्छ। सन् 2001 2003 इस्ट बेङ्गलमा उनले उत्कृष्ट खेल कौशल देखाए अनि सबैलाई आश्चर्यचकित बनाए। सन् 2001 आई लिग अन्डर 19 कप्तान पनि बने र टोलीलाई विजय पनि बनाए। सन् 2002-2003 पनि उनले आई लिग खेले। उनी भन्छन्, कतिवटा राम्रो कुराहरू सम्हाल्न सकिँदैन, समय अनुसार नै हुन्छ। इस्ट बेङ्गाल मोहनबगान भनेपछि इन्डिया टिम अनि इन्डिया टिम भनेपछि इस्ट बेङ्गाल मोहनबगान भन्ने लाग्थ्यो, कारण यी दुवै क्लबका बढी जसो खेलाडीहरू इन्डिया टिममा हुन्थे। इस्ट बेङ्गालमा खेल्दा घानाको सुले मुसा, रतन सिंह र विजेन सिंह उनका घनिष्ठ मित्रहरू थिए। इस्ट बेङ्गालमा खेल्दा उनले इन्डिया टिमको प्रस्ताव पनि अस्वीकार गरेको भन्छन्, कारण उनी सोच्थे कि इस्ट बेङ्गाल मोहनबगान भनेको नै इन्डिया टिम हो। गोवामा सिनियर आई लिगमा भास्को विरुद्ध खेल्दा खुट्टामा उनलाई चोट लाग्यो। 6 महिना उपचाराधीन अवस्थामा रहेपछि फेरि अभ्यासमा उनी पुनः फर्के। यसबीच आइटीआई बेङ्गलोरमा गएर उनले 6 म्याचहरू खेले। त्यहाँबाट फर्केपछि गोवाको डेम्पो स्पोर्ट्स क्लबमा खेले, तर चोटको कारणले पहिले जस्तो प्रदर्शन गर्नमा उनी विफल बने। गोवाबाट फर्केपछि युकेएफसीमा फेरि उनले खेले। सन् 2004 टलीगञ्ज अग्रगामीबाट आइली खेलेर 5 गोल गरे। राम्रो प्रदर्शनपछि मोहम्मडन स्पोर्टिङ क्लबमा सन् 2005-2006 जितेन राईले खेले। सेकेन्ड डिभिजन आई लिगमा उत्कृष्ट प्रदर्शन गर्दा जमशेदपुरबाट बेस्ट प्लेयर अवार्ड पनि उनले प्राप्त गरेका थिए। कलकत्ता लिगमा पनि उनले 9 गोल गरे। मोहनबगानले प्रस्ताव दिँदाको मार्च 2006 घटना उनी सम्झन्छन्, म घर जानलाई निस्किन लागेको थिएँ। त्यति नै बेला 8 जना केटाहरू आयो। मलाई गाडीमा राखेर एउटा होटेलमा लाग्यो। खाना बस्ने व्यवस्थासहित 12 दिनसम्म त्यही राख्यो। बाहिर निस्किन पाइन, यसले गर्दा उनी मोहनबगानमा खेल्न पाएनन्, कारण त्यही बेला साइन गर्ने अवधि सकेको उनी बताउँछन्। बाइचुङ भुटियासित एउटै टिममा खेल्ने अवसर नपाए पनि तर विपक्षी टिमबाट विरुद्धमा भने जितेन राईले बाइचुङ भुटियाको विरुद्ध खेलेको सम्झन्छन्। जितेनले भारतका चर्चित क्लबहरू कलकत्ताको प्रयाग स्पोर्टिङ क्लब, एयर इन्डिया मुम्बई, नयाँ दिल्लीको दिल्ली हिरोजमा पनि खेलिसकेका छन्। सन् 2011-2016 बाइचुङ भुटियाको क्लब युनाइटेड सिक्किम फुटबल क्लबबाट पनि उनले खेलहरू खेले। सन् 2022 खरसाङमा उनले JR32 फुटबल एकाडेमी खोलेर देशकै लागि अव्वल खेलाडीहरू तयार पार्नमा व्यस्त छन्। जेआर अर्थात् जितेन राई अनि 32 राख्नुको कारण यो उनको प्रिय जर्सी नम्बर थियो। खरसाङको नयाँ बजार स्थित WBNBF मैदानमा 6 वर्षदेखि 20 वर्षसम्मकाहरूलाई उनले फुटबलको कलाहरू सिकाउँछन्। मेरो फोकस केवल व्यक्तिगत रूपमा अव्वल दर्जाका खेलाडीहरू तयार गर्नु हो, उनी भन्छन्। इस्ट बेङ्गल, मोहनबगान, मोहम्मडन स्पोर्टिङ क्लब जस्ता नामी क्लबहरूमा खेलाडीहरू पठाउने उनको सपना रहेको छ। लक्ष्य ठुलो राख्नुपर्छ, त्यसमा समर्पित अनुशासित भएर पछ्याए मात्र लक्ष्यमा पुग्न सकिन्छ भनी जितेन राई सबैलाई भन्ने गर्छन्। एक समय बाइचुङ भुटिया जसलाई पहाडी बिच्छु अनि तत्कालीन उहाँ भारतीय फुटबल टिमका अधिनायक पनि थिए, तिनले जितेन राईलाई मेसी भनेर सम्बोधन गर्ने गर्थे। यसैबाट बुझ्नुहोस् कि जितेन राईको खेलको कौशल कति थियो।

सानो मैदानबाट सुरु भएको जितेन राईको यात्रा भारतका प्रतिष्ठित क्लबहरूबाट राष्ट्रिय स्तरमा पुगेको प्रेरणादायी यात्रा हो। सङ्घर्ष, अनुशासन र अधिक मेहनतले उनले आफ्नो पहिचान मात्र बनाएनन्, आज नयाँ पुस्ताका खेलाडीहरूलाई पनि सपना देख्न र त्यसलाई पुरा गर्ने हौसला दिइरहेका छन्।

नौ त श्रोता महानुभावहरु यसरी जितेन राई बारे केही जानकारी गराउँदा गराउँदै आजलाई भने कार्यक्रम विश्व हामीको अंकबाट बिदा माग्ने संकेत देवलको घडीले गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै क्षेत्रीय खेलाडीहरु जसले धेरै नाम कमाइसकेका छन् उनीहरू बारे जानकारी लिएर आउने वचनको साथ आजलाई भने हजुरदेखि बिदा चाहन्छु हवस् त नमस्कार

नमस्कार, समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा म तपाईँहरूलाई स्वास्थ्य जानकारी अन्तर्गत कुपोषणबारे केही जानकारी दिनेछु, साथै यसको कारण अनि उपायहरूबारे पनि बताउनेछु।

Meal. लामो समयसम्म शरीरलाई आवश्यक सन्तुलित आहार नपाउँदा कुपोषण हुन्छ। कुपोषणका कारण बालबालिका तथा महिलाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनुका कारण उनीहरू सजिलै धेरै रोगको शिकार हुन्छन्। त्यसैले कुपोषणको बारेमा जानकारी हुन अति आवश्यक छ। कुपोषण सामान्यतया पर्याप्त सन्तुलित आहारको कमीको कारण हुन्छ। बालबालिका र महिलामा हुने अधिकांश रोगको मूल कारण नै कुपोषण हो। महिलामा रक्त अल्पता वा गलगाँड वा रिकेट्स वा रातो अन्धोपन र बालबालिकामा पनि अन्धोपन कुपोषणको साइड इफेक्ट हुन्। यसबाहेक अन्य 50 रोगहरू छन् जुन अपर्याप्त वा असन्तुलित खानाले लाग्ने गर्दछ। अब कुपोषणलाई कसरी थाहा पाउने त? मानव शरीरले लामो समयसम्म सन्तुलित आहारको आवश्यकता तत्त्व नपाउँदा निम्न लक्षणहरू देखा पर्ने गर्छ जसले कुपोषणलाई उजागर गर्छ। जस्तै प्रथममा भन्नुपर्दा शरीरको वृद्धिमा रोग, दोस्रो मांसपेशीहरू ढिलो वा संकुचन हुनु, झुरियासितै पहेँलो छाला हुनु, काम गर्दा चाँडै थकित हुनु, उत्साह चिड़चिड़ापन र घबराहटको कमी, कपाल सुक्खा हुनु र चमक नहुनु, अनुहार निरस, आँखा धमिलो र वरिपरि कालो घेरा हुनु, शरीरको वजन घट्नु र

कमजोरी हुनु, निद्रा र पाचनमा गडबडी अनि दशौं हात र खुट्टा पातलो हुनु र पेट ठुलो हुनु वा शरीर सुन्निने प्राय यो बालबालिकामा देखा पर्छ। यसको निम्ति डाक्टरलाई देखाउनु पर्छ। डाक्टरले पोषक तत्वको कमी पत्ता लगाएर आवश्यक औषधि वा खानपानमा सुधार गर्ने सल्लाह दिन्छन्। अब कुपोषणको कारण के हुन् त?

कुपोषणको समस्या विकसित देशको तुलनामा विकास उन्मुख देशहरूमा बढी छ। यसको मुख्य कारण गरिबी हो। पैसाको अभावमा गरिबले दुध, फल, फूल, घिउ जस्ता पर्याप्त पौष्टिक वस्तुहरू किन्न सक्दैनन्। कसै कसैले अनाज एक्लै खुवाउन मुस्किलले सक्षम हुन्छन्। तर गरिबीसँगै अर्को प्रमुख कारण चाहिँ अज्ञानता र अशिक्षा पनि हो। विशेष गरी गाउँ र ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश मानिस सन्तुलित आहारको बारेमा सचेत नभएकाले नै आफ्ना बालबालिकाहरूको खानामा अति आवश्यक वस्तु समावेश गर्दैनन्, जसले गर्दा उनीहरू आफै पनि यो रोगबाट पीडित हुन्छन् अनि कुपोषणको शिकार बन्छन्। यी बाहेक अन्य केही कारणहरू यस प्रकार छन्। गर्भावस्थाको समयमा लापरवाही। भारतमा प्रत्येक 3 गर्भवती महिलाहरूमध्ये 1 कुपोषणको शिकार एनिमियाबाट ग्रस्त हुन्छन्। हाम्रो समाजमा महिलाहरू आफ्नो खानपानमा ध्यान दिँदैनन्, जबकि गर्भवती महिलालाई थप पौष्टिक खाना चाहिन्छ। उचित पोषणको अभावको कारण गर्भवती महिलाहरू आमाहरू आफै रोगको शिकार हुने मात्र होइन, तर गर्भमा रहेको बच्चालाई पनि कमजोर र रोगको चपेटामा पार्ने गरेको छ। प्राय महिलाहरू आफैले सम्पूर्ण परिवारलाई खुवाएर छोडेको सुक्खा खाना खान्छन्, जुन उनीहरूको लागि अपर्याप्त हुन्छ। समय सही आहार नपाउँदा बालबालिकालाई समयमै सही आहार दिनु उपयुक्त हुन्छ। बालबालिकाको आहारमा लामो अन्तराल हुनुहुँदैन, प्रत्येक 2 घण्टामा खाना दिनुपर्छ।

अब आउँ कुपोषणदेखि बाँच्ने केही उपायहरूबारे जानकारी लिऊँ। स्वस्थ खानपानको सेवन। कुपोषणदेखि बाँच्न स्वस्थ खाना लिन अत्यन्त जरुरी छ, जसमा फल, हरियो रातो सब्जी, प्रोटिन अनि पौष्टिक खाना सामेल छ। खानपान सही समयमा लिनुपर्छ। डेरी उत्पादहरूको सेवन गर्नुपर्छ, जस्तै दुध, दही, पनिर आदिलाई आफ्नो खानपानमा सामेल गर्नुपर्छ, किनकि यसले हाम्रो शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्दछ। हामी बेसी गुलियो, तेल बेसी युक्त खानादेखि टाढा बस्नुपर्छ, किनकि यसमा क्यालोरीको मात्रा अधिक हुन्छ अनि पौष्टिकतामा भने कमी आउँछ। खनिज पदार्थ अनि विभिन्न भिटामिन युक्त भोजनको सेवन हामीले गर्न अति जरुरी छ। त्यस्तै प्रकारले अधिक मात्रामा हामीले दिनहुँ पानी पिउने बानी गर्नुपर्छ। नियमित व्यायाम, समयमा सुत्ने बानी बसाल्नुपर्छ। चुरो, तम्बाकु आदिदेखि हामी टाढा बस्नुपर्छ। कुपोषणबारे आफूले पनि जानकारी लिने, अरूलाई पनि यसबारे जागरूक बनाउने। अन्तमा भन्नुपर्दा, कुपोषणलाई साधारणतः एउटा समस्या मानिन्छ जो साना साना नानीहरूदेखि लिएर ठुला बडालाई समेत हुन्छ। भन्नुपर्दा अधिक मात्रामा यो नानीहरूमा देखा पर्छ। कुनै पनि नानीहरू तब कुपोषित बन्छन् जब तिनीहरूले पर्याप्त मात्रामा प्रोटिनयुक्त पौष्टिक आहार पाउँदैनन्। कुपोषण दुई प्रकारको हुन्छ, एउटा रहेको छ

लौ त श्रोतागण, विविध चर्चाको आजको अङ्कमा हामीले कुपोषणबारे श्रोताहरूलाई जानकारी दियौँ। आशा गर्छौँ यो जानकारीदेखि हजुरले निश्चय नै फाइदा उठाउनुहुन्छ भन्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुन मात्र नभएर जिम्मेवार नागरिकहरू तयार पार्न पनि रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब ठूलो मात्रामा आयातकर्ताबाट एक प्रमुख निर्यातक बनिरहेको बताउनुभयो। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। भारतका सात्विक साईराज रङ्करेड्डी र चिराग सेट्टीले तेस्रो पटक चाइना मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान बनाएको छन्। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुन मात्र नभएर जिम्मेवार नागरिक तयार पार्न पनि रहेको बताउनु भएको छ। गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, देशको प्रगतिका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र चरित्र निर्माण आवश्यक छ। उपराष्ट्रपतिले उच्च शिक्षामा महिलाहरूको बढ्दो सहभागितालाई नारी शक्तिको प्रतीक बताउनुभयो। उहाँले भन्नुभयो, महिलाहरूलाई शिक्षा र अवसरहरू प्रदान गरेर आत्मनिर्भर बनाउनु नै साँचो सशक्तिकरण हो। उहाँले भन्नुभयो, विगत 5 वर्षमा आसामको अर्थतन्त्रमा 45% वृद्धि भएको छ। श्री राधाकृष्णन आजदेखि आसामको 2 दिवसीय भ्रमणमा हुनुहुन्छ। आज उहाँले गुवाहाटीको श्रीमन्त शङ्कर देव स्वास्थ्य विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्ने आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्स एसआरसिसीको शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, जब भारतीयहरूले विश्वका ठूला कम्पनीहरूको नेतृत्व गर्न सक्छन्, भारतीय कम्पनीहरूले पनि विश्वको नेतृत्व गर्न सक्छन्। उहाँले युवाहरूलाई युनिकर्न निर्माण, ड्रोन टेक्नोलोजीमा नवीनता र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नयाँ समाधानहरू विकास गर्ने दिशामा अघि बढ्ने आह्वान गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज विश्वले भारतको तीव्र आर्थिक वृद्धि र नीतिगत परिवर्तनहरूको सराहना गरिरहेको छ।

0: स्मार्टफोनको निर्यातले 2,50,000 करोड नागेको छ, जबकि देशको रक्षा उत्पादन लगभग 2,00,000 करोड रुपियाँको रेकर्ड स्तरमा पुगेको छ। रक्षा निर्यात पनि 2013-14 भइरहेको द्रुत पूर्वाधार विकासको बारेमा पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, पहिले सम्पन्न हुन दशकौं लाग्ने परियोजनाहरू अब केही वर्षमा पूरा हुन थालेका छन्। उहाँले रेलको द्रुत विद्युतीकरणको उदाहरण दिँदै भन्नुभयो, 2014 30% भन्दा कम रेलवे लाइनहरू विद्युतीकरण गरिएको थियो, जबकि विगत 12 वर्षमा लगभग 100% रेलवे विद्युतीकरण भएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले संयुक्त राष्ट्रसङ्घको महासभामा समान क्षेत्र भएको मानचित्र सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेको बताउनुभयो। उहाँले जम्मू कश्मीर र लद्दाख सहित भारतका सार्वभौम क्षेत्रलाई भारतको आधिकारिक मानचित्र अनुसार देखाउनुपर्ने बताउनुभयो। उहाँले कुनै पनि गलत तथा भ्रामक चित्रण स्वीकार गरिने छैन भनी पनि बताउनुभयो। रणधीर जयसवालले भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा सरकारको अडान स्पष्ट र अटल रहेको बताउनुभयो भने, संयुक्त राष्ट्र महासभाले 4 सितम्बरमा समान क्षेत्रफल भएको मानचित्रलाई प्रवर्धन गर्न प्रस्ताव पारित गरेको बताउनुभयो। 3 दिवसीय गोवा भ्रमणमा रहनुभएको गृहमन्त्री अमित शाहले आज धेरै कार्यक्रममा सहभागी जनाउनुहुनेछ। यसै क्रममा श्री शाहले गृह मन्त्रालयको बैठकको अध्यक्षता गर्नुहुनेछ र मीडियालाई सम्बोधन गर्नुहुनेछ भने श्री शाहले भारतीय जनता पार्टीको नयाँ राज्य कार्यालयको उद्घाटन पनि गर्नुहुनेछ। श्री शाह 3 दिवसीय भ्रमणका लागि हिज गोवा पुग्नुभएको हो। नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ। ब्रिक्स शिखर सम्मेलन यस महिनाको 12 र 13 तारिकमा भारत मण्डपममा आयोजना हुनेछ।
1: ब्रिक्स शिखर सम्मेलन के मद्देनजर NDMC क्षेत्र में सुरक्षा व्यवस्था को और भी मजबूत किया जा रहा है। दिल्ली पुलिस के अनुसार यमुना नदी के किनारे सुरक्षा उपायों की भी समीक्षा की गई है। इस बीच NDMC नई दिल्ली के प्रमुख इलाकों में सौंदर्यकरण और सड़कों के स्वरूप में सुधार से जुड़े कार्य कर रही है। 18वां ब्रिक्स शिखर सम्मेलन ब्रिक्स के सदस्य और साझेदार देशों के नेताओं, आउटरीच देशों तथा विभिन्न अंतर्राष्ट्रीय संगठनों के मुखों को एक मंच पर एकत्रित करेगा। समर्थ के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंह साउदी अरबको औपचारिक द्विपक्षीय भ्रमणमा हिज रियाद पुग्नुभयो। मानव संसाधन र सामाजिक विकास मन्त्रालयमा साउदी अरबका अन्तर्राष्ट्रिय मामलाका उपमन्त्री डाक्टर तारिक अल हमदले उहाँलाई न्यानो स्वागत गर्नुभयो। श्री सिंहले आगामी मंगलबारसम्मको आफ्नो भ्रमणका क्रममा मानव संसाधन, कौशल विकास, पर्यावरण, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय मामलाहरूमा साउदी अरबका वरिष्ठ अधिकारीहरूसित अन्तर्क्रिया गर्नुहुनेछ। विज्ञान र प्रौद्योगिकी तथा पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रधानमन्त्री कार्यालय, कार्मिक, लोक शिकायत, पेन्सन, परमाणु ऊर्जा र अन्तरिक्ष सरकारी अनुसन्धान संस्थानहरू, उद्योग र स्टार्टअपहरू बीच बलियो सहकार्यका लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, नवाचारलाई गति दिन र वैज्ञानिक अनुसन्धान बजारसम्म पुग्न र नागरिकहरूलाई लाभ पुर्याउन सहयोग आवश्यक छ। कोलकातामा आज 2 दिवसीय राइज कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले निजी क्षेत्रको अधिक सहभागिताका लागि अन्तरिक्ष र आण्विक ऊर्जा सहित धेरै रणनैतिक वैज्ञानिक क्षेत्रहरू खुला गरेको छ। राइज कन्क्लेभ अनुसन्धान उद्योग र स्टार्टअप उद्यमशीलता, खनिज, फार्मास्युटिकल्स, सामग्री र मसिनहरूको 4 प्रमुख क्षेत्रहरूमा केन्द्रित छ। यसको उद्देश्य अनुसन्धान र उद्योग सम्बन्धलाई सुदृढ पार्न, प्रविधि हस्तान्तरणलाई बढावा दिन र वैज्ञानिक उद्यमशीलतालाई बढावा दिन हो। मध्यप्रदेशको सागर जिल्लामा विषालु मदिरा पिएर 9 जनाको मृत्यु भएको छ भने लगभग 35 जनाको अस्पतालमा उपचार चलिरहेको छ।
2: सागर जिले की बंडा तहसील में संदिग्ध जहरीली शराब पीने से 9 लोगों की मौत हो गई है। सागर के मुख्य चिकित्सा और स्वास्थ्य अधिकारी देवेश पटेरिया ने 9 से अधिक लोगों की मौत की जानकारी दी है। मृतक बराज गांव के रहने वाले बताए जा रहे हैं। वहीं 1 दर्जन से ज्यादा लोगों को अस्पताल

0: में भर्ती कराया गया है। घटना के बाद पुलिस और प्रशासन की टीमें मौके पर पहुंच गई हैं। सागर के पुलिस अधीक्षक सहित वरिष्ठ अधिकारियों ने घटना स्थल का जायजा लिया है। पुलिस शराब के स्रोत और पूरे मामले की जांच कर रही है। हालांकि मौत का सही कारण जांच और पोस्टमार्टम रिपोर्ट के बाद ही साफ होगा। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
1: नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। यस घटनामा 590 विदेशी नागरिक सहित लगभग 5000 व्यक्ति अझै हराएका छन्। हालसम्म 13100 भन्दा अधिकको उद्धार गरिएको छ। नुवाकोट जिल्लामा 10 दिनसम्म हिलो र भग्नावशेषमा पुरिएर रहेकी 60 वर्षीय महिलाको उद्धार गरिएको छ। मृतकको पहिचान गर्न धेरै मामलामा डिएनए परीक्षण पनि भइरहेको छ। भारतका सात्विक साईराज रङ्क रेड्डी र चिराग सेट्टीले तेस्रो पटक चाइना मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। फाइनल आज खेलिनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुन मात्र नभएर जिम्मेवार नागरिकहरू तयार पार्न पनि रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब ठूलो मात्रामा आयातकर्ताबाट एक प्रमुख निर्यातक बनिरहेको बताउनुभयो। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। भारतका सात्विक साईराज रङ्क रेड्डी र चिराग सेट्टीले तेस्रो पटक चाइना मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 6 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्ते नानी हो।
1: नमस्ते दीदी।
0: तिमीहरु सन्चै छौ?
1: सन्चै छु दीदी।
0: ठीक छ। आज आइतबार तिमीहरुको स्कुलको छुट्टीको दिन। तिमीहरु यहाँ दिनभरिको आफ्नो कामहरु सकेर बाल बगैचा कार्यक्रममा भेला हुन आइसक्यौ। अब कार्यक्रम प्रसारण गर्ने समय पनि भइसकेको छ। अब ढिला नगरी कार्यक्रमतिर लागौ। तर कार्यक्रम सुरु गर्न अघि यहाँ उपस्थित भएका मेरा नानीहरु साथै हाम्रा सम्पूर्ण श्रोतालाई आजको कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। नानीहरू, आज तिमीहरू यहाँ को को उपस्थित भएका छौ? पहिला तिमीहरूको परिचय हाम्रा श्रोताहरूलाई दिइहाल त।
2: मेरो नाम पेमा डोमा तामाङ हो। म कक्षा 5 पढ्छु। मेरो पाठशालाको नाम डेजी स्कुल हो।
3: मेरो नाम लियोङ लेप्चा हो। म कक्षा 4 पढ्छु। मेरो पाठशालाको नाम डेजिस हो।
0: लियोङ लेप्चा र पेमा डोमा तामाङको हाम्रा श्रोताहरूले तिमीहरूको परिचय पाइहाल्नु भयो। नानी हो, आज तिमीहरूले के सुनाउने त?
3: म कविता सुनाउँछु दिदी।
2: म कथा सुनाउँछु दिदी।
0: लियोङले कविता सुनाउने अनि पेमाले कथा सुनाउने रहेछ। लौ त अब कार्यक्रमको थालनी गरौं। लियोङ लेप्चाको कविता पाठबाट लियोङ अघि आऊ कविता सुनाउनलाई।
3: मेरो नाम लियोङ लेप्चा हो। म कक्षा 4 पढ्छु। मेरो कविताको शीर्षक छ समय। कवि पुरन गिरी। उडी जाने चढी हो समय, थाहै नपाए उडिदिन्छ समय। समाउन खोज्दा हातै नपर्ने समय, क्षितिज बनी सरिदिन्छ समय। ढुङ्गा बडु पग्लिएर पानी हुन्छ, जिउ जलेर खरानी हुन्छ। यो समयको पाइला रोकिन्न कहिले, आजको जीवन भोलि कहानी हुन्छ। बगी जाने खोला हो समय, कल कल गर्दै बिदा लिन्छ समय। समाउन खोज्दा हातै नपर्ने समय, क्षितिज बनी सरिदिन्छ समय। मान्छेहरू स्वभावले नै मातिन सक्छन्, समयको अभावले आतिन सक्छन्। पाइला बढ्न खोजे पनि यसको प्रभावले अडिन सक्छन्। भागी जाने माछा हो समय, जालमा नफसी उम्किन्छ समय। समाउन खोज्दा हातै नपर्ने समय, क्षितिज बनी सरिदिन्छ समय। धन्यवाद।
0: लियोङ लेप्चाबाट कविता पनि सुनिहाल्यौं। कविताको शीर्षक थियो समय। समयलाई हामीले कहिले पनि समातेर राख्न सक्दैनौ। त लियोङ लेप्चाको कविता पाठबाट कार्यक्रमको थालनी भएपछि नानी हो, तिमीहरू स्कुल जाने नानीहरू हौ। तिमीहरू आफ्नो स्वास्थ्यको ध्यान धेरै राम्ररी राख्न पर्छ। सधैँ तिमीहरू स्कुल जाँदा घरमा नै बनाएको ताजा खाना लिएर जान्छौ होला कि जाँदैनौ?
3: जान्छौ दिदी।
0: राम्रो हो। घरमा आमाले राम्ररी ताजा खाना बनाइदिनु हुन्छ। त्यो खाना तिमीहरूको स्वास्थ्यकर भोजन हुन्छ। तर तिमीहरू कहिले काहीँ बाहिरतिर किनेर पनि खान्छौ होला कि खाँदैनौ?
3: खान्छौ दिदी।
0: त्यसरी बाहिरतिर किनेर खानु राम्रो होइन, किनभने बाहिरतिरका खानेकुरा स्वास्थ्यकर त हुँदैन नै, साथै पौष्टिक पनि हुँदैन। तिमीहरू अहिले बढ्ने नानीहरू हौ। तिमीहरूलाई यस समय स्वास्थ्यको ध्यान राख्नु धेरै जरुरी छ, साथै पौष्टिक खानेकुराको आवश्यक पर्छ। यो खाद्य तिमीहरूले घरका खानेकुरामा पाउने गर्छौ। तिमीहरूलाई हरियो साग सब्जी कतिको मन पर्छ?
1: धेरै मन पर्छ दिदी।
0: के साग सब्जी खान्छौ तिमीहरू भन त?
2: पालक,
3: गाजर,
2: सिमरायो,
3: पनिर।
0: हो, स्याबास। त्यसै गरी पनिर भयो, न्युट्रेला भयो, गेडागुडी भयो। अनि तिमीहरू माछा मासु अन्डा चाहिँ खान्छौ कि खाँदैनौ?
1: खान्छौ दिदी।
0: धेरै राम्रो। यी खानेकुरा तिमीहरूले आफ्नो खानामा दिनहुँ लिनु पर्छ। यी सबै खानेकुराले तिमीहरूको शरीरलाई पोषण दिन्छ, तिमीहरूलाई बढ्नमा सहायता गर्छ। त्यसरी नै दुध पनि सधैँ पिउने गर्नुपर्छ है।
1: हुन्छ दिदी।
0: र नानी हो, आज स्वास्थ्य चर्चा अन्तर्गत बाल बालिकाको स्वास्थ्यको निम्ति पोषणको आवश्यकता यसबारेमा बताउन यहाँ आउनु भएको छ दिदी वन्दना गिरी। तिमीहरूलाई धेरै जानकारी गराउन आउनु भएको छ। दिदीबाट अझ धेरै जानकारी लेऊ तिमीहरूको स्वास्थ्यको निम्ति पौष्टिक आहार कतिको आवश्यक छ भनेर। र दिदीलाई स्वागत जनाउँदै आजको कार्यक्रम सुरु गरौँ है।
1: हुन्छ।

0: नमस्ते दिदी।
1: नमस्ते नानी हो। आज म तिमीहरूलाई बाल बालिकाको स्वास्थ्यको निम्ति पोषणको आवश्यकताको विषयमा केही भन्ने छु। सुन ल।
0: हुन्छ दिदी।
1: र प्राय सबै मानिसहरू नै आफ्नो जीवनलाई सुखी राख्न चाहन्छन्, तर चाहनाले मात्रै जीवन सुखी बनाउन असम्भव बन्दछ। र जीवनलाई सुखी राख्ने धेरै कुराहरू भए तापनि प्रमुख विषय हो आहार। विशेष गरी बढ्दो उमेरका नानीहरूलाई झन पौष्टिक आहारको धेरै आवश्यकता हुन्छ। बुझ्दैछौ?
0: हजुर दिदी।
1: खानेकुरो जीवनको प्रमुख प्रयोजनीय वस्तु हो। यही खानाले शरीरमा शक्ति प्रदान गर्छ। खाद्य मानव जीवनमा मात्र नभएर संसारमा भएको सम्पूर्ण जीवित प्राणीको निम्ति प्रयोजनीय वस्तु हो। र शरीरलाई स्वस्थ राख्नको निम्ति हामी धेरै प्रकारको पौष्टिक तत्त्वहरू भएको आहार खाने गर्छौँ। पौष्टिक तत्त्वहरू भएको आहार रोगी मानिसको निम्ति नभएर भर्खरै जन्मिएको शिशुदेखि लिएर बढ्दो गर्ने बाल बच्चाहरू तथा वृद्ध अवस्थाको समको मानिसको निम्ति अति नै आवश्यक हुन्छ। कारण हामीले सेवन गरेको आहारद्वारा नै हाम्रो शरीरले ऊर्जा शक्ति पाउने गर्छ। फेरि भएन, हाम्रो शरीर कोशिकाद्वारा सञ्चालित हुन्छ। भोजनको माध्यमद्वारा भोजनको रस अनुसार नयाँ नयाँ कोशिकाहरू निर्माण हुँदै जान्छन् र भोजनद्वारा नै शरीरले गरेको शक्तिको खर्चलाई ऊर्जा उत्पन्न गराई शक्तिको सञ्चालन र पूर्तिमा पनि कमी आउन दिँदैनन्। त्यसैले मानिसको जीवनको लागि भोजनको विकल्प छैन। हाम्रो शरीरमा भएको भिन्न भिन्नै अङ्गलाई भिन्न प्रकारको पोषक तत्त्वहरूको आवश्यकता पर्ने हुनाले हामीले त्यस्तै प्रकारका पौष्टिक खाद्य पदार्थहरू सेवन गर्नुपर्छ। पौष्टिक आहारमा अन्न, सागपात तथा फलफुल सर्वोत्तम मानिन्छ। हरियो सागपातहरूबाट हामीले धेरै प्रकारका पौष्टिक तत्त्व जस्ता भिटामिन, कार्बोहाइड्रेट पाउन सक्दछौ। नानी हो, तिमीले कुन कुन सागहरू खान्छौ?
2: पालक, सिमरायो, रायोको साग, पनिर।
1: ल त, नानीहरूले खाँदा रहेछ है त। र नानीहरूलाई सागपात, सब्जी जस्ता गाजरहरू बेसी गरेर दिनुपर्छ, कारण यो कुराहरूले नानीहरूको आँखा राम्रो हुन्छ। बढ्दो उमेरका नानीहरूलाई साग सब्जी प्रशस्त मात्रामा दिनुपर्छ। आजकलका नानीहरूले सब्जी भन्दा आलु मात्रै खान मन पराउँछ, तर यस्तो होइन। सबै मिलिएको या ब्यालेन्स डाइट चाहिँ खानु नै पर्छ, बुझ्यौ? आलु मात्रै खाएर चाहिँ हुँदैन, ल साग सब्जी खानुपर्छ। ल
0: बुझ्यौ दिदी।
1: हाम्रो मानिसहरूमा कतिको यस्तो भूल धारणा छ कि केवल महँगो दामको साग सब्जी तथा माछा मासुबाट मात्रै पौष्टिक तत्त्व पाइन्छ भनेर, तर यो होइन। माछा मासु पनि खानुपर्छ, तर कतिजना नानीहरू जन्मबाटै शाकाहारी हुन्छन्, तिनीहरू सब्जी नै खान्छन्। हरियो साग सब्जी खानाले शरीरमा केवल भिटामिन तथा लोह तत्त्वको स्रोत मात्र नदिए

0: र पाइखाना पनि सफा हुनमा निकै फाइदा पुर्याइन्छ। जब एउटा शिशुको जन्म हुन्छ तबदेखि नै उसको शारीरिक तथा मानसिक विकास हुनको निम्ति तथा स्वस्थ हुनको निम्ति पौष्टिक तत्व भएको आहारको खाँचो पर्दछ। यसर्थ शिशु जन्मेकोदेखि नै नियमित आहार सुरु गर्नुपर्छ। प्रथमत नानी जन्मेको दिनदेखि नै उसलाई आमाको दुध खुवाउनु पर्छ। त्यो शिशुले आमाको दुधद्वारा पुरै पौष्टिक तत्व पाउँछ कि स्तनपान गराउँदा फाल्टु खानेकुरा जस्तो पानी, गाईको दुध तथा बच्चाको दुधको आवश्यकता पर्दैन। आमाको दुध नखुवाएर फाल्टो खानेकुरा खुवाउँदा नानीले पौष्टिक तत्व नपाउँदा धेरै प्रकारको रोगले आक्रमण गर्दछ अनि कुपोषण पनि हुँदछ। त्यसपछि नानीको उमेर अनुसार ठोस पदार्थहरू उचित समयमा उचित मात्रामा दिन पर्छ।
1: पौष्टिक तत्व कुन कुन खाद्यमा पाउँछ दिदी?
0: ल त अब सुन ल, हामीले कतिपय खानेकुराहरूबाट प्रशस्त मात्रामा पौष्टिक तत्वहरू पाउन सक्छौ। जस्तै दुधबाट बनिएको पदार्थ, घिउ, चीज, छेना, छुर्पी इत्यादि। मांसाहारीको निम्ति माछा, मासु, अन्डा इत्यादिबाट प्रशस्त मात्रामा प्रोटिन, भिटामिन वा पौष्टिक तत्वहरू पाउन सक्छौ। तर माछा मासु खाँदा बोसोयुक्त खाना शरीरको निम्ति फाइदाको सट्टा हानिकारक हुन जान्छ। यसर्थ बेसी माछा मासु खानु नै रोगलाई निम्ताउनु हो। विभिन्न किसिमका दालहरू, भटमास, चना, मटर, राजमा इत्यादिबाट पनि हामी पौष्टिक तत्वहरू प्राप्त गर्न सक्छौ। तिमीहरूले चना, मटरहरू, दालहरू खान्छ कि खाँदैन नानीहरू?
1: खान्छ दिदी।
0: र स्कुलमा टिफिन ल्याउँदा तिमीहरूले के ल्याउँछ दिउँसो खाना ल्याउँदा?
1: दाल, भात, सब्जी।
0: ए ल ल, साग सब्जी राम्रोसित धोएर काटेर पकाउनु पर्छ। सागलाई ज्यादा बेरसम्म पकाउनु हुँदैन, यसो गर्दा यसमा भएको भिटामिन नष्ट भएर जान्छ। फेरि भएन साग सब्जी काट्दा तथा पकाउँदा यो सब विषयमा पुरा ध्यान दिनुपर्छ। हामीले ताजा फल फूलबाट पनि पौष्टिक तत्वहरू पाउन सक्छौ। फलफुल राम्रोसँगले धोएर खानुपर्छ। विशेष गरी आँपको बेलामा आँपलाई राम्ररी भिजाएर मात्र खानुपर्छ। हाम्रो शरीरमा नभई नहुने तत्व हो नुन, जसबाट हामी हाम्रा शरीरका विकासका निम्ति चाहिने आयोडिन प्राप्त गर्न सक्छौँ।

0: नानी हो तिमीहरूलाई स्कुलबाट दिउँसो खाना दिन्छ?
1: दिन्छ दिदी।
0: के दिन्छ दिउँसो खानामा?
1: भात दाल सब्जी।
0: ए ल ल ल, राम्ररी खान्छौ होला नि है?
1: हजुर दिदी।
0: र त आजकल त सरकारले प्रत्येक इलाकामा आँगनवाडी केन्द्रहरू खोलिदिएको छ, जहाँ गर्भवती महिला तथा नानीहरूलाई पौष्टिक तत्व भएका खानेकुरा खुवाइन्छ। नानीहरूलाई पौष्टिक तत्व भएको आहार खुवाएर कुपोषणको रोकथाम गर्न तथा नानीको राम्रोसित शारीरिक तथा मानसिक विकास होस् भनेर सरकारले यो कार्यक्रम सुरु गरेको छ। भएन, कतिपय जग्गामा न्युट्रिसन केयर क्लिनिक पनि खोलिएको छ, त्यहाँ पनि पौष्टिक आहार पकाएर खुवाइन्छ। र पौष्टिक तत्वहरू भर्खरै जन्मिएको शिशुदेखि बुढेसकालसम्मका लागि अति नै अनिवार्य भए तापनि भर्खरै बढ्दै गरेको नानीहरूको निम्ति अति नै आवश्यक छ। र एउटा गर्भवती आमा र नानी दुवैको निम्ति खानाको दरकार पर्छ। आमाले खाएको खानाद्वारा नै गर्भमा भएको शिशुले खाना पाउँछ। कति आमाहरूको कुपोषणले गर्दा नानीहरू जीवनभर रोगी भएर जान्छ। ससाना नानीहरूको खानपानमा पोषक तत्वहरूको कमी हुँदा नै त्यस्ता नानीहरू कुपोषणको शिकार हुनुको साथसाथै उनीहरू शारीरिक तथा मानसिक विकास रोकिन जान्छ र रोगी भएर जान्छ। नानीहरू उमेर सँगसँगै उचित परिमाणमा भरपेट खाना साथै पौष्टिक खाद्य पदार्थहरू भए मात्र एउटा नानीको उचित विकास हुनेछ। यति मात्र नभएर रोग प्रतिरोधक क्षमता पनि पोषिलो खानाद्वारा नै पाउन सकिन्छन्। र बढ्दो नानीहरूलाई पोषण तत्व भएको आहार नखुवाई त्यो नानी को शरीरको हड्डी दाँतहरूको बनावटमा खराबी आउन सक्छ तथा केश सम्बन्धी रोग पनि लाग्न सक्छ। बढ्दो नानीलाई केवल भात रोटी मात्र नदिएर उसलाई पनि प्रशस्त मात्रामा दुध, फल फूल, सब्जीहरू, दाल, अन्डा, माछा मासु खान दिनुपर्छ। नानी हो तिमीहरूले दाल भात रोटी मात्रै नखाएर अरू पनि खानुपर्छ है त। जस्तै फलहरू खानु पर्यो, दुध खानु पर्यो, अन्डाहरू खानु पर्यो, माछा मासुहरू खानु पर्यो। ल नानी हो?
2: हुन्छ दिदी।
0: र यसो गर्नाले उसको शारीरिक विकास हुनमा मद्दत पुग्छ अनि रोगदेखि पनि बाँच्न सक्छ। ड्राई फ्रुट जस्तै ओखर, बदामहरू पनि खानुपर्छ। सुन्दैछौ नानी हो?
2: हजुर दिदी।
0: र त अहिले एकदमै बाहिरको कुराहरू खानु हुँदैन, जङ्क फुडहरू, चिप्सहरू, यस्तोहरू बाहिरको कुराहरू एकदमै खानु हुँदैन, बुझ्यौ त?
2: हुन्छ।
0: बाहिरको कुरा खानाले धेरै बिमारीहरू हुन्छ, त्यही कारण बाहिरको कुराहरू खानु हुँदैन, घरमै राम्रोसँगले पकाएको खानाहरू खानुपर्छ। सुन्यौ त?
2: हुन्छ दिदी।
0: र अब सुन, खाना मात्रै नभएर पानी पनि पिउने आदत गराउनु पर्छ। नानीहरूलाई व्यायाम गर्ने पनि बानी गराउनु पर्छ, साथसाथै फोन टिभीहरूदेखि पनि टाढा राख्नुपर्छ। नानीहरूको बानी हुन्छ फोन हेर्दै टिभी हेर्दै खाना खाने? तिमीहरू यसो गर्छ कि गर्दैन? फोन हेर्दै टिभी हेर्दै खाना खाने
2: गर्दैन दिदी।
0: अति नै राम्रो, त्यो बानी चाहिँ एकदमै हटाउनु पर्छ ल।
2: हुन्छ दिदी।
0: जति नै पौष्टिक आहार खाए पनि यो टिभी हेर्दै खाने र फोन हेर्दै गर्यो भने खाना शरीरमा लाग्दैन। सुन्यौ त?
2: हुन्छ दिदी।
0: र त नानी हो, स्वास्थ्य नै धन हो, यही सम्झेर सदैव खानपिनमा ध्यान दिन पर्दछ ल।
2: हुन्छ।

0: दिदी वन्दना गिरीबाट राम्ररी बुझौ होला, तिमीहरूले आफ्नो स्वास्थ्यमा पौष्टिक आहार कतिको आवश्यक रहेछ भन्ने कुरा होइन।
1: हजुर दिदी।
0: अब समय पनि धेरै भएकोले दिदीलाई बिदा दिउँ।
1: नमस्ते दिदी।
2: ल नमस्ते नानी हो, धेरै धेरै धन्यवाद।

0: गिरीलाई बिदा दिए पश्चात अब तिमीहरू के गर्ने?
1: बाल गीत सुन्ने दिदी।
0: ल ल, अब हामी सबै मिलेर बाल गीत सुनेर मनोरञ्जन गरौँ ल।
1: हुन्छ।

0: बालगीतबाट मनोरञ्जन गरेपछि अब नानी हो हामी पनि कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ। अब पेमा पनि तयार बसिसकेको छ कथा सुनाउनलाई। पेमा अघि आऊ, साथीहरूलाई कथा सुनाइदेऊ।
1: हुन्छ दिदी। मेरो नाम पेमा डोमा तामाङ हो। म कक्षा 5 पढ्छु। मेरो पाठशालाको नाम डेजी स्कुल हो। मेरो कथाको शीर्षक छ यसरी मानव जीवन सुरु भयो। सबै कुरा पानीबाट सुरु भयो। विश्वमा एक छेउदेखि अर्को छेउसम्म पानी नै पानी थियो। एना जस्तो चम्कने सागरले विश्व नै भरिएको थियो। यसको माथि बादल तैरिँदै गइरहेको थियो अनि त्यही बादलमा एकजना वृद्ध बस्थे। ती वृद्ध विश्वका मालिक थिए। विश्वमा उनी एक्लो प्राणी थिए। उनी बादलमा घुमिहिर्थे, कोही बेला घोप्टेर तलतिर सागरलाई हेर्थे अनि आफ्नै छाया देख्थे। उनी कराउँथे, गाउँथे अनि सारा विश्वमा उनको आवाज भन्कन्थ्यो। हजारौं वर्षपछि ती वृद्ध आफ्नै आवाजसँग वक्क भए, आफ्नै छायासँग वक्क भए। उनले अब संसार सृष्टि गर्ने विचार गरे। त्यही सागरमा स्थल सृष्टि गरेर त्यसलाई नाना किसिमका चाक लाग्दा जीव जन्तुले भरिपूर्ण पार्न चाहन्थे। पहिला उनले उडी हिँड्ने बादललाई कुहिरोको पुञ्जमा परिणत गरे। त्यसपछि आफ्नै दारीबाट 5 रौ निकाले र त्यही कुहिरोको पुञ्जमा बिउ छरेको जस्तो गरी छोडे। उनले सधैँ त्यसलाई सागरको पानीले भिजाउन्थे। समयमा त्यहाँबाट 5 अग्ला अग्ला सुन्दर नारीहरू उत्पन्न भए। वृद्धले जेठीलाई सोधे, संसारमा तिमीलाई के हुन मनपर्छ? म धरती हुन चाहन्छु। त्यही धरती सबैको घर हुनेछ। मलिलो उबरा हुनेछ। त्यहाँ अन्न उम्रिने छ, फुल फुल्नेछ, फल फल्नेछ। ठिक छ, तिमी धरती हुनेछौ। तिमीले अन्न उमारेर जीवित प्राणीहरूलाई खुवाउनेछौ। जब ती प्राणीहरू मर्नेछन्, तिमीले उनीहरूलाई सधैँ आफ्नो अङ्गालोमा समेट्नेछौ। बोट बिरुवा फल फूल तिम्रा सन्तान हुनेछन्। फेरि वृद्धले माइलीलाई सोधे, तिमीलाई यस संसारमा के हुन मनपर्छ? उनले भनिन्, मलाई पानी हुन मनपर्छ। त्यस धरतीमा म पानी भएर सलल बग्न चाहन्छु। ठिक छ, तिमी पानी हुनेछौ। प्रत्येक बोट बिरुवा पशु पक्षीले तिमीलाई पिएर जीवन पाउनेछन्। उनले अनि जल जन्तु र जल बिरुवाहरू तिम्रा सन्तान हुनेछन्। फेरि वृद्धले साइलीलाई सोधे।

0: संसारमा तिमीलाई के हुन मन पर्छ? शैलीले भनिन्, म आगो हुन चाहन्छु, आगो भएर चारैतिर दम्किनेछु, प्रत्येक प्राणीलाई ताप दिनेछु। ठिक छ, तिमी आगो हुनेछौ, तिम्रो ज्योति घाम जुन तारामा प्रतिबिम्बित हुनेछन्। साप, किरा फटेङ्ग्रा, छेपारा आदि तिम्रा सन्तान हुनेछन्। आगो आफ्नो दिदीहरूलाई धरती र पानीलाई भेट्न गयो, अब उनीहरूले आफ्नै रूप लिनलाई तयार भए। धरती, एक्कासी, पहाड, पर्वत, खेत, मैदान, देश विदेशमा परिणत भयो। त्यहाँ रुखपात, फलफुल, किसिम किसिमका जीव जन्तुहरू उब्जिए। धरतीले रूप लिने बित्तिकै त्यहाँ पानी र आगो हाम फालेर आए। पानीले धरतीमा आएर नदी, नाला, ताल, पोखरी बनायो। किसिम किसिमका जल प्राणीहरूले ती भरियो। फेरि आगोले यत्र तत्र झिल्काहरू छोड्न थाल्यो। यसका झिल्काहरू आकाशमा घाम जुन तारा बन्यो। आगोले धरतीमा प्राणीहरूलाई ताप दिन थाल्यो। कुहिरोको पञ्जबाट वृद्ध र उनका अरू दुई छोरीहरूले यी घटनाहरू हेरिरहे। फेरि वृद्धले काइलीलाई सोधे, संसारमा तिमीलाई के हुन मन पर्छ? उनले भनिन्, मलाई नारी र पुरुषकी जननी हुन मन पर्छ। मेरा सन्तान ज्ञानी र दयालु हुनेछन्। सधैँ पृथ्वीमा उनीहरूले शान्ति र मिलमिलापमा बस्नेछन्। कान्छीले भनिन्, म मानव जातिकी माता हुन चाहन्छु। मेरा सन्तान बलियो, बाङ्ग, द्रुत, चलाक र निर्दय हुनेछन्। उनी पृथ्वीका सम्पूर्ण प्राणीहरूलाई आफ्नै अधिकमा राख्नेछन्। वृद्धले भने, ठिकै छ, तिम्रो इच्छाहरू पुरा हुनेछ। अबदेखि तिमीले आफ्नै जेठी दिदी धरतीमा बास बस्नेछौ, अनि आगो र पानीले तिम्रा सन्तानलाई जीवन दान दिनेछन्, पालन पोषण गर्नेछन्। त्यहाँ राम्रा मानिसहरू हुनेछन्, नराम्रा मानिस पनि हुनेछन्। त्यहाँ काठमार, लडाई, युद्ध, दुःख र कष्ट हुनेछ, तर तिमीलाई म एउटा उपहार दिनेछु, अनि त्यो उपहार हो आशा। धेरै धेरै शताब्दीसम्म कष्ट र दुःख सहेपछि एक दिन संसारमा असलको विजय हुनेछ, अनि पृथ्वीबाट खराब सधैँको निम्ति लोप हुनेछ। यति वचन म दिनेछु। यति भनी वृद्धले काइली र कान्छीलाई पृथ्वीमा उतारे। त्यसपछि उनी आकाशतिर उडेर गए। फेरि उनी कहिले देखा परेनन्। यसरी धरतीमा मानव जीवनको अनन्त यात्रा सुरु भयो। धन्यवाद।
1: पेमा डोमा तामाङबाट पनि सुन्यौ कथा। कथाको शीर्षक थियो यसरी मानव जीवन सुरु भयो। पेमा डोमा तामाङको कथा सँगसँगै हाम्रो कार्यक्रमको समय पनि भइसक्यो। अब अर्को आइतबार सम्मलाई बाल बगैँचा कार्यक्रमबाट हामी पनि बिदा लिऊ। नमस्ते।
0: नमस्ते दिदी।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् कुमार सानुको स्वरलाई फिल्म जब प्यार किसी से होता है बाटा।

0: सुनहोस। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुनु मात्र नभई जिम्मेवार नागरिकहरू पनि तयार गर्नुपर्ने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले वर्ष 2029सम्ममा भारतलाई लघु औषध मुक्त बनाउन आगामी 3 वर्षको रूपरेखा जारी गर्नुभयो। उहाँले लघु औषध विरूद्ध देशव्यापी समन्वित अभियान चलाउन आह्वान गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार श्रीलंकाको 3 दिने भ्रमणमा प्रस्थान गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा रक्षा मन्त्रीले कोलम्बोमा श्रीलंकाली नेताहरू र भारतीय समुदायहरूसँग कुराकानी गर्नुहुनेछ। पर्यावरण मन्त्री भूपेन्द्र यादवले स्थानीय जैविक विविधता र परम्परागत ज्ञानको दस्तावेजीकरणका लागि स्थानीय तहमा योजना बनाउनुपर्ने जोड़ दिनुभयो। उहाँले चण्डीगढमा राज्य जैविक विविधता बोर्ड र केन्द्र शासित प्रदेशका जैविक विविधता परिषदको राष्ट्रिय बैठकमा यस्तो बताउनु भएको हो। मणिपुरमा विशेष गहन पुनरीक्षण एसआईआर पूरा भएपछि आज जारी गरिएको अन्तिम मतदाता सूचीमा महिला मतदाताहरूको संख्या पुरूषको तुलनामा अधिक रहेको छ। कोइला मन्त्रालयले पंजाबका थर्मल पावर प्लान्टहरूमा कम बिजुली उत्पादनका कारण केन्द्रबाट पर्याप्त कोइला आपूर्ति नभएको मीडिया रिपोर्टको खण्डन गरेको छ। न्यायमूर्ति महेश चन्द्र त्रिपाठीलाई बम्बई उच्च न्यायालयको नयाँ मुख्य न्यायाधीशमा नियुक्ति गरिएको छ। उनको नियुक्तिलाई हिज राष्ट्रपतिले अनुमोदन गर्नुभएको थियो। भारी वर्षा र ब्यारेजबाट पानी छोड्नको कारण उत्तर प्रदेश राज्यका 24 जिल्लाहरू बाढीबाट प्रभावित भएका छन्। ब्याडमिन्टनमा सात्विक साइराज रन्की रेड्डी र चिराग सेट्टीको जोडीले आज चीन मास्टर्समा पुरुष डबल्सको उपाधि जितेका छन्। भारतीय जोडीले चीनका हेजी तेङ र रेन सियाङ युको जोडीलाई 11-21, 21-13, 21-17 पराजित गर्दै चाइना मास्टर्सको उपाधि जितेका छन्। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर 6:50 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुनाइरहेछौँ केही हिन्दी फिल्मी गीतहरू।

साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। त श्रोता सभा सुरु गर्न भन्दा अघि आउनुहोस्, केही क्षण गीत सुनि रमाइलो गरौँ।

0: भनेर केही छन् रमाइलो गरेर पश्चात
1: श्रोता सधैँ नै हामीले चियाबारी अन्तर्गत विभिन्न विषयहरू लिएर अतिथिलाई निम्ताउने गरेका छौँ भने आज हामीले अप्पर पच्चिङ निवासी श्री हेमकुमार गुरुङजीलाई हामीले हाम्रो सभामा निम्तसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
2: नमस्कार।
1: त यहाँले चाहिँ आज हामीलाई विशेष चियाको औषधीय गुणहरू के कस्ता छन् यस विषयमा बताउनुहुन्छ र आज हामी चिया भनेको के हो यसमा पाइने प्रमुख तत्त्वहरू के हुन् चियाले हाम्रो शरीरलाई कसरी फाइदा पुर्याउन सक्छ अनि कुन चिया कति र कसरी पिउने अनि चिया सेवन गर्दा के कस्ता कुराहरूमा सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा चर्चा गरौँ न त होइन दाइ।
2: हजुर हजुर हजुर च्याङबा भाइ साथै आदरणीय श्रोताबृन्दहरूमा तपाईँहरू सबैमा हार्दिक अभिवादन टक्राउँदै आजको यो कार्यक्रममा म यो चियाको औषधीय गुणहरू विषय केही भन्नै लागिरहेको छु।
1: हजुर
2: प्राय हामी सबैको दिनको सुरुवात चाहिँ बिहानको एक कप तातो चियाबाट हुन्छ। बिहान उठ्ने बित्तिकै चिया, फेरि पाहुना आउँदा चिया, साथी भाइसँग भेट हुँदा चिया, अनि कामको थकान मेटाउन चिया, है खुरुखुरु हामी चियाकै आउँछ। यद्यपि हामीले दैनिक पिउने यही चियामा चाहिँ स्वाद र ताजगी मात्र होइन अरू केही महत्त्वपूर्ण जैविक तथा औषधीय गुणहरू पनि हुन्छ भन्ने कुरा चाहिँ थाहा हुँदैन है, र त्यसले गर्दा चाहिँ त्यसमा पनि ध्यान राख्नुपर्ने हुन्छ। हजुर
1: र गुरुङज्यू चियामा औषधीय गुण त छँदैछ है।
2: हजुर हजुर
1: भने यसमा आखिर के कस्ता तत्त्वहरू सम्मिलित होला त यस विषयमा बताइदिनुहोस्।
2: हजुर यो विषयमा भन्नुपर्दा अब तपाईँले प्रश्न उठाउनु भएकोमा धन्यवाद र निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो।
1: हजुर
2: विशेष चिया भन्नाले चाहिँ सामान्यतया चाहिँ हामी क्यामेलिया साइनेन्सिस नामक वनस्पतिको पात वा मुनाबाट बनाइने पेय पदार्थ बुझ्छौँ। हजुर यसलाई विभिन्न पद्धतिद्वारा अलग अलग चियाहरू तयार पारिन्छ। जस्तै हरियो चिया ग्रिन टी भन्छौँ हामी है, कालो चिया ब्ल्याक टी, ओलोङ चिया इत्यादि, तर यी सबै एकै प्रकारको वनस्पति वा बिरुवाद्वारा नै तयार पारिएको हुन्छ है। फरक मुख्यतः चियाको मुनालाई प्रसन्न गर्ने र अक्सिडेसन प्रक्रियामा हुन्छ। अब यो म्यानुफ्याक्चरिङ हजुर यसमा चाहिँ ध्यान दिनु पर्यो। उक्त अब प्रशोधित चियामा चाहिँ पोलिफेनल नामको प्राकृतिक रासायनिक एउटा यौगिक केमिकल कम्पाउन्ड तथा विशेष गरेर क्याटेचिन जस्ता यौगिक तत्त्वहरू पाइन्छ। हरियो चियामा क्याटेचिनको मात्रा उल्लेखनीय हुन्छ भने कालो चियाको प्रशोधनका क्रममा थियाफ्लाविन र थियारुबिगिन जस्ता रासायनिक यौगिकहरू बन्न सक्छन्। यसपछि यसका साथै चियामा क्याफिन पनि हुन्छ, त्यसैले चिया केवल पानीमा स्वाद मिसाएर पिउने पेय पदार्थ मात्र नभई यसले शरीरमा जैविक प्रभाव पार्न सक्ने विभिन्न प्राकृतिक पदार्थ यौगिकहरू हुन्छन् र यसमा निहित हुन्छ पाइन्छ।
1: र अर्को प्रश्न नि, एउटा चिया औषधीय वनस्पति पनि भएकोले नि
2: हजुर
1: यो पेय पदार्थ गुणयुक्त भएको पनि हामी पाउँछौँ।
2: हजुर हो नि हजुर।
1: अनि चियाले हाम्रो शरीरलाई नि के कतिको चाहिँ फाइदा पुर्याउन सक्छ होला त?
2: हजुर अब हाम्रो शरीरलाई फाइदा पुर्याउने पक्षमा जाँदाखेरि चियाको सम्भावित स्वास्थ्य लाभ बारे कुरा गर्नु पर्दा चाहिँ प्रथम त यसले शरीरलाई एन्टिअक्सिडेन्ट उपलब्ध गराउन सहयोग गर्छ। कसरी भने चियामा पाइने पोलिफेनलहरूलाई एन्टिअक्सिडेन्ट गुणसँग जोडेर अध्ययन गरिएको छ।
1: हजुर
2: र त्यसले गर्दाखेरि हाम्रो शरीरमा विभिन्न कारणले अक्सिडेटिभ स्ट्रेस भनिन्छ है, अक्सिडेटिभ स्टेट अथवा अक्सिकरणजन्य भनौँ न तनाव उत्पन्न हुन सक्छ। चियामा पाइने केही प्राकृतिक यौगिकहरूले यस्तो प्रक्रियासँग सम्बन्धित क्षतिबाट शरीरलाई जोगाउन सहयोग गर्न सक्छ। यसकारण नियमित र सन्तुलित मात्रामा चिया सेवन गर्नु स्वस्थ जीवनशैलीको एउटा हिस्सा बन्न सक्छ। तर महत्त्वपूर्ण कुरा कुनै रोगको औषधि चिया होइन। हजुर
1: र चिया हाम्रो स्वास्थ्यको लागि एउटा असल पेय पदार्थ रहेछ भनेर त हामीले
2: होइन
1: र के यसले हाम्रो शरीरको आन्तरिक अङ्गहरूलाई पनि फाइदा पुर्याउँछ होला त?
2: हजुर हजुर यो अब हो, चियाले अब हाम्रो कतिपय आन्तरिक अङ्गहरू जस्तै इन्टरनल अर्ग्यानहरूलाई पनि चुस्ती र तन्दुरुस्त राख्न मद्दत

0: पुर्याउन सक्छ. जस्तै हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग मुटु, विभिन्न अध्ययनहरूले चिया सेवन र मुटु सम्बन्धी स्वास्थ्य बीचको सम्भावित सम्बन्धबारे अध्ययन गरेका छन्. विशेष नियमित रूपमा चिया सेवन गर्ने मानिसमा केही हृदय रक्तनली सम्बन्धी जोखिम कम देखिएको छ. अध्ययनमा पाइएको छ जोखिम कम्ती भएको है, त्यसले गर्दाखेरि. तर यसको अर्थ चिया पिएपछि मुटुको रोग हुँदैन भन्ने कुरो चाहिँ होइन. हजुर हजुर, मुटुको स्वास्थ्यको लागि चाहिँ मुख्य कुरा हुन् अब सन्तुलित आहार है, नियन्त्रित शारीरिक गतिविधि, व्यायाम गर्नु पर्यो, उचित अब आफ्नो वेट तौल उचित राख्नु पर्यो, ठिक राख्नु पर्यो, धुम्रपानदेखि टाढा बस्नु पर्यो, रक्तचाप अथवा कसैका ब्लड प्रेसर हाई छ भने त्यसको नियन्त्रण गर्नु पर्यो, सुगर छ कसैलाई चिनीको मात्रा नियन्त्रण गर्नु पर्यो, तथा चिकित्सकको सरसल्लाह लिएर औषधि सेवन गर्नु नै उचित उपाय चाहिँ हो. यसर्थ चिया कतिपय अङ्गहरूको सहयोगी हिस्सा हुन सक्छ, तर उपचारको विकल्प भने चाहिँ होइन.
1: तर चियाले हाम्रो जीवनको उकाली ओह्रालीमा तथा हाम्रो जीवनशैलीमा निकै नै प्रभाव पारेको पनि हुन्छ नि. जस्तै थकान लागेको बेला पनि चियाको खुसीले हामीलाई निकै
0: स्फूर्ति दिन्छ.
1: र यसको मुख्य कारण चाहिँ के होला त?
0: हजुर, अब यो स्फूर्ति आउनुको कारण चाहिँ विशेष तपाईँको प्रश्न एकदमै ठिक लाग्यो कि चियाले स्फूर्ति दिन्छ. चिया पिउनाले थकान हराएर जान्छ, यसको कारण मानसिक सतर्कता हो. चिया पिएपछि ताजगी महसुस गर्नु साथै यसको एउटा मुख्य कारण हो चियामा पाइने क्याफिन, जो क्याफिन नामक पदार्थ रासायनिक यौगिक केमिकल कम्पाउन्डले गर्दा हो. क्याफिनले केही समयका लागि निन्द्रा र थकाइलाई कम भएको महसुस गराउन तथा सतर्कता बढाउन सक्छ. हजुर, त्यसैले लामो समय काम गर्ने पर्ने वा मानसिक रूपमा सक्रिय रहनु पर्ने अवस्थामा एक कप चियाले ताजगी दिन सक्छ. तर धेरै चिया पिउनलाई चाहिँ अब उल्टा समस्या केही हुन सक्छ. हजुर, र अत्याधिक क्याफिनले कोही व्यक्तिमा निन्द्रा बिग्रने, निन्द्रा नलाग्ने, मुटुको स्पन्दन तेज हुने, यसको फेरि नेगेटिभहरू पनि छ, बेचैनी हुने वा पेटमा असहज हुने जस्ता समस्या ल्याउन सक्छ. त्यसैले चियामा पनि त्यही नियम हुन्छ कि मात्रा मिलायो खाऊ, स्वास्थ्य जोगाऊ भनेर चाहिँ नियम पालन गर्नुपर्ने
1: हुन्छ. र निर्माण पद्धति अनुसार नि विभिन्न श्रेणी र गुणस्तर भएका चिया जस्तै ब्ल्याक टी, ग्रिन टी, ओलोङ टी है, व्हाइट टी इत्यादि प्रकारका चिया निर्माण गरिन्छ. तपाईँले पनि यी मध्ये कुन चिया चाहिँ सर्वोत्तम तथा सर्वोत्कृष्ट?
0: सर्वोत्कृष्ट चाहिँ भन्ने कुरा है, र अब यहाँको प्रश्नको जवाब सुन्ने सायद धेरै नै श्रोताहरू जिज्ञासु हुनुहुन्छ होला है. र हरियो चिया अब भयो, ब्ल्याक टी भयो, अथवा कुनै पनि चिया, सबै नै उही गाछबाट टिपेको मुनाबाट नै निर्माण हुन्छ, अथवा भनौँ क्यामेलिया साइनेन्सिसबाट नै बनेको हुन्छ. हजुर, र हरियो चियामा प्रशोधन कम हुने भएकोले क्याटेचिन नामक रासायनिक यौगिक उल्लेखनीय मात्रामा पाइन्छ. त्यसपछि फेरि कालोमा भने पात वा मुनालाई धेरै नै अक्सिडाइज गरिन्छ. अब यसको म्यानुफ्याक्चरिङ प्रोसेस अलगै छ, र त्यस क्रममा विभिन्न नयाँ यौगिकहरूको उत्पत्ति हुन्छ. त्यसैले एउटा चिया र अर्को चियाको गुणस्तर छुट्याउन भन्दा कसले कति र कसरी र कुन अवस्थामा पिउनु पर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ. हजुर, र यिनीहरू हेर्दा अलग देखिए तापनि यिनीहरूमा समाहित गुणहरू भनौँ अथवा रासायनिक यौगिक प्राय उस्तै उस्तै प्रकारको हुन्छ.
1: हजुर, एउटै प्रकारको.
0: हजुर, एउटै प्रकारको हुन्छ. हजुर,
1: उक्त चियाहरू हामीले आफ्नो मिठास र स्वादको निम्ति चिनी, दुध, नुन साथै अन्य मसलाहरू पनि त लगाएर पिउने गर्छौँ.
0: हजुर हजुर, हो नि.
1: र यसमा चाहिँ चिनीको मात्रा चाहिँ कति हुनुपर्छ होला?
0: हजुर, अब यसमा चिनीको हामी चिया सोच्छौँ, चियाको अब स्वादको लागि त मुख्य कुरा त चिनी नै हामी यो सोचिहाल्छौँ है. र हामीले चियाबाट स्वास्थ्य लाभको कुरासँगै योसँग सम्बन्धित चिनीको पनि प्रसङ्ग उठ्यो, धेरै राम्रो कुरा भयो.

0: है
1: तर एक कप चियामा दुई तीन चम्चा चिनी हालेर पियौँ भने त्यसले हाम्रो उद्देश्य नै बिगार्न सक्छ किनभने हामी त्यसको फाइदा पाउन सक्दैनौँ र चिया पिएपछि यसको स्वाद चाहिँ कस्तो भन्दाखेरि हामी गुलियो अथवा मिठो भन्छौँ हजुर तर त्यसो नभएर चाहिँ चियाको सुगन्ध त्यसको फ्लेभर कस्तो छ त्यसको स्वाद कस्तो छ कस्तो थियो भन्ने कुरा चाहिँ अजमाउनु पर्छ कि चियामा चाहिँ यस्तो सुगन्ध थियो यो प्रकारको स्वाद थियो भन्ने महसुस गर्नु पर्यो र चियामा धेरै चिनी भएपछि त अझ स्वास्थ्यलाई राम्रो भन्दा उल्टै नराम्रो असर पार्न सक्छ यही मसालेदार चियाले चाहिँ चियाको गुणवत्ता र यसबाट पाइने लाभलाई हामी गुमाइपठाउँछौँ हजुर अझ मधुमेह र चिनी नियन्त्रण गर्नुपर्ने व्यक्तिले त चियामा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ हजुर त्यसैले बिस्तारै चिनीको मात्रा घटाउने बानी बसाल्नु असल हुन्छ विशेष दुई चम्चा चिनी हाल्नु छ भने डेढ चम्चा त्यसपछि एक चम्चा गर्दै घटाउँदै लान सकिन्छ जसले गर्दा चियाबाट पाइने यौगिक पदार्थको लाभ लिन सकिन्छ अन्तत चिनी बिनाको चियाको स्वादमा हामीलाई बानी बस्न सक्छ
0: र गुरुङजी हाम्रो समाजमा नि चियाको निकै नै प्रचलन
1: ठिक
0: छ र यसरी हामीले मिठासको निम्ति चियामा मसला मात्र नभई दुध पनि मिश्रण गरी पिउने गर्छौँ
1: ठिक
0: हजुर स्वास्थ्यको निम्ति दुध चिया राम्रो हो कि कालो चिया राम्रो
1: हजुर र यो भन्नु पर्दाखेरि हो नि अब हाम्रो समाजमा दुध चिया त अब निकै लोकप्रिय छ भनौँ है दुध चिया पिउनु हुँदैन भन्ने पनि कुरा होइन तर चियाको स्वास्थ्य लाभ खोज्दा चाहिँ अत्याधिक चिनी मसला जो हिजो आज हामी स्वादको निम्ति प्रयोग गरिन्छौँ गर्ने गर्छौँ है यो सबैको मात्रामा एकदमै ध्यान दिनुपर्ने हुन्छ त्यसैले सामान्य रूपमा हल्का चिया चिनीको मात्रा है उचित स्वास्थ्य लाभको लागि विकल्प छ र लाभ दिन सक्छ
0: हजुर त विशेष गरी चिया त हामीले विभिन्न समयमा विभिन्न प्रकारले पिउने गर्छौँ
1: होइन
0: जस्तै गलेको थाकेको बेलामा पनि हामी पिउँछौँ कतिपय व्यक्तिहरूको घरिघरि चिया पिउने बानी पनि रहन्छ नि
1: हजुर हो नि
0: तर चिया पिउने सही समय चाहिँ कुन हो अनि कहिले चाहिँ पिउन उचित हुन्छ
1: ठिक ठिक हजुर र चिया विशेष खाना खाए लगत्तै धेरै कडा चिया पिउने कसैको बानी हुन्छ वा कसैले पिउने गर्ने गर्छ है त्यस्तो तर यो सबैको निम्ति उपयुक्त नहुन पनि सक्छ हामी सबैलाई त्यसले फाइदा गर्न सक्दैन किनभने चियामा भएको केही रासायनिक यौगिकहरू अघि भनिहाले यो केमिकल कम्पाउन्डले खानाबाट प्राप्त हुने फलामको अवशोषणमा आइरनमा चाहिँ असर पार्न सक्छ विशेष गरी शरीरमा फलामको कमी अथवा रक्त अल्पता भएको व्यक्तिले खाना खाने समय वा खाइसकेर चिया पिउने समय बिच निकै अन्तर राख्न पर्ने हुन्छ
0: हजुर
1: अथवा अन्तर राख्ने बारी चिकित्सक वा पोषणविदसँग अथवा डाइटिसियनसँग भनौँ है सल्लाह गर्नु चाहिँ राम्रो हुन्छ त्यसैले अब खाना खाए लगत्तै चिया पिउने बानी छ भने चाहिँ त्यसलाई केही समयको अन्तरालमा पिउने बानी बसाल्नु वा त्यसलाई परिवर्तन गर्न सकिन्छ र अरू समय सामान्यतया चिया पिउन सकिन्छ
0: त हामीले विभिन्न समयमा चिया त पिरहेको हुन्छौँ नि आफ्नो इच्छा अनि बानी तर यसलाई कतिको मात्रामा पिउने हो र धेरै
1: यसको नोक्सान के छ है र हामीले विभिन्न समय त्यो चिया त पिउँछौँ र यो अति उत्तम कुरा राख्नुभयो विशेष कुनै पनि राम्रो कुरा चाहिँ अत्यधिक भयो भने चाहिँ समस्या बन्न सक्छ नि है चियामा क्याफिन नामक प्राकृतिक रासायनिक यौगिक केमिकल कम्पाउन्ड अधिक मात्रामा हुन सक्छ त्यसकारण यसले केही व्यक्तिमा निन्द्रा नलाग्ने बेचैनी मुटुको धड्कन बढेको महसुस हुने टाउको दुख्ने पेटमा अस्वस्थता जस्ता हुने समस्या ल्याउन सक्छ विशेष गरी साँझ ढिलो तथा राति चिया पिउँदा निन्द्रालाई असर पार्न सक्छ त्यसैले आफ्नो शरीरले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरा बुझेर मात्र चिया सेवन गर्न उचित हुन्छ र

0: थोरै मात्रामा सेवन गर्न सकिन्छ। चिया स्वास्थ्यको लागि राम्रो छ भनेर अत्यधिक पिउनु चाहिँ उचित होइन।
1: हजुर, हिजो आज हामीले बजारमा पनि हर्बल टी भनेर विभिन्न पेयहरू देख्छौँ।
0: हजुर,
1: के यिनीहरू पनि गुणयुक्त चिया नै मान्न सकिन्छ होला?
0: ठिक, राम्रो कुरा गर्नुभयो हजुर। यो अब हो नि, अब हामीले बजारमा हर्बल टीको नाममा अदुवा, तुलसी, पुदिना, क्यामोमाइल आदिको चिया पाउँछौँ है। तर यिनीहरू चिया नै भए पनि क्यामेलिया साइनसिसबाट बनेका हुँदैनन्।
1: हजुर,
0: चिया भन्ने शब्द प्रयोग भए तापनि यिनीहरूको रासायनिक संरचना र प्रभाव भने फरक फरक हुन्छ। जडीबुटी युक्त चिया भन्दैमा सबैको लागि जुनसुकै मात्रामा सेवन गर्नु भने सुरक्षित नहुन सक्छ। विशेष गरी नियमित औषधि सेवन गर्ने व्यक्तिले हर्बल उत्पादन नियमित रूपमा प्रयोग गर्न अघि स्वास्थ्य कर्मीसँग सल्लाह लिन राम्रो हुन्छ। तर चिया भने औषधि होइन है। मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल वा अन्य कुनै रोग छ भने चिकित्सकले दिएको औषधि सेवन गर्नुपर्छ। हर्बल टीले रोग निको पार्न सकिँदैन।
1: र गुरुजी, अन्तमा हाम्रो श्रोता वर्गलाई हजुरले के भन्न चाहनुहुन्छ?
0: हजुर हजुर, र श्रोता वर्ग प्रति म यो भन्न चाहन्छु कि समय दिएर हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा श्रोता महानुभावहरूलाई हार्दिक धन्यवादका साथै ईश्वरप्रति उहाँहरूको सुख, समृद्धि र सुस्वास्थ्यको कामना राख्दछु।
1: त श्रोता, आज हाम्रो सभामा यहाँ हेमकुमार गुरुङजी आउनुभएर चियाको औषधीय गुणहरू विषयमा जानेका कुराहरू बताइदिइहाल्नु भयो। र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ हेमकुमार गुरुङज्यूलाई बिदा दिइरहेछौँ। हवस् त, नमस्ते।
0: नमस्कार।

हवस् त श्रोता, यति मिठो गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को आइतबार फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त।

0: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो मनन केन्द्रमा शिक्षक दिवस कार्यक्रममा आर्थिक रूपमा कमजोर परिवारका जेईई र नीटका उम्मेद्वारहरूलाई निशुल्क प्रशिक्षण प्रदान गर्ने सिएम साथी पहलको घोषणा गर्नुभयो। उहाँले यो पहल आइआइटी कानपुरसँगको सहकार्यमा सुरु गरिएको बताउनुभयो। यस योजना अन्तर्गत योग्य विद्यार्थीहरूले इन्जिनियरिङ र मेडिकल प्रवेश परीक्षाको तयारीलाई बलियो बनाउने उद्देश्यले 2 महिनाको क्र्यास कोर्स प्राप्त गर्नेछन्। मुख्यमन्त्रीले सिक्किम लन्च प्याड पनि सुरु गर्नुभयो, जुन केन्द्र सरकार र पिएसयू प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी गरिरहेका कमजोर युवाहरूलाई सहयोग गर्न कल्याणकारी पहल हुनेछ। यस योजनाले आर्थिक रूपमा कमजोर वर्ग, दिव्याङ्गजन र अनाथ युवाहरूलाई आर्थिक सहायता र मार्गदर्शन प्रदान गरी गुणस्तरीय परीक्षा तयारीमा हुने अवरोधहरू कम गर्न मद्दत गर्नेछ।
1: आर्थिक रूपमा कमजोर वर्ग है दिव्याङ्गजन तथा अनाथ युवाहरूलाई केन्द्र सरकार तथा पिएसयू पब्लिक सेक्टर अन्डरटेकिङ अन्तर्गत हुने प्रतियोगी परीक्षाको तयारीमा सहयोग पुर्याउन सिक्किम लन्च प्याड सुरु गरिनेछ। अब
0: साथै मुख्यमन्त्री श्री तामाङले आज सम्मान भवनमा कुखुरा पालन व्यवसायीहरूको कल्याण र कुखुरा क्षेत्रको दिगो विकासका लागि नीतिगत उपायहरू सम्बन्धी बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा उहाँले बर्मेक ह्याचरीको पुनरुत्थान, डिओसीको अनुदानित आपूर्ति, कुखुरा प्रशोधन एकाइ स्थापना, पशुधन चेकपोस्टको सुदृढीकरण र किसानहरूलाई सहयोग गर्ने विभिन्न कार्यक्रम लगायत कुखुरा विकासको लागि गरिएका पहलहरूको समीक्षा गर्नुभयो। उहाँले सम्बन्धित विभागहरूलाई उत्पादन र व्यवस्थापन अभ्यासहरू सुदृढ गर्न, किसान र बजार सरोकारवालाहरूबीच समन्वय सुधार गर्न, सहकारी र एफपिओहरूलाई प्रवर्धन गर्न, कुखुरा प्रशोधन र मूल्य अभिवृद्धि विस्तार गर्न निर्देशन दिनुभयो। उहाँले सरोकारवालाहरूलाई उनीहरूको सुझावलाई अवश्य विचार गरिने अनि प्रस्तावहरूको समीक्षा गर्न र सबैका लागि लाभदायक हुने व्यापक रूपरेखा विकास गर्नका लागि अनुगमन बैठक आयोजना गरिने आश्वासन पनि दिनुभयो। जिल्ला प्रशासन मङ्गनले जिल्ला पुलिस र चुङथाङ महकुमा पुलिसबाट सेप्टेम्बर 5 र 6 को मध्यरातमा ओसी भिरको विपरीत च्याकुङ नदीमाथि पहिरो गएको जानकारी प्राप्त गरेको छ। थेङ सुरुङको विपरीत नागावन क्षेत्रमा नागा तोसा सडकको नयाँ सडक काट्ने क्रममा पहाडको ठुलो भाग टिस्टा र च्याकुङ नदीको सङ्गम स्थल नजिकै भत्किएको बताइएको छ। पहिरोको कारण दुवै नदीको प्रवाह आंशिक रूपमा अवरुद्ध भएको छ, जसको कारण टिस्टा नदीको प्रवाह अस्थायी रूपमा अवरुद्ध बनेको छ। हाल टिस्टा नदीको बहाव सामान्य छ। टिस्टा र च्याकुङ नदीहरूमा पानी जम्मा भएको भए पनि दुवै नदी आंशिक रूपमा बगिरहेका छन्। अहिलेसम्म कुनै पनि धनजनको क्षति वा चोटपटकको रिपोर्ट आएको छैन। चुङथाङ सिपिपिएसका एसएचओ र थेङ सिपीका कर्मचारीहरूले जमिनी स्थितिको निरन्तर निगरानी गरिरहेका छन्। सिक्किमका पत्रकारहरूको 7 सदस्यीय टोली पिआइबी सिलोङद्वारा आयोजित 6 दिने भ्रमणका लागि केरलम जाने तयारीमा छ। टोली सिक्किमको नेतृत्व पिआइबी सिक्किमका सहायक निर्देशक मानस प्रतिम शर्माले गर्नुहुनेछ। भ्रमणमा कोचिन बन्दरगाह प्राधिकरण, एर्नाकुलम वर्फ र अन्यको भ्रमण समावेश छ। टोली सिक्किममा पत्रकार आनन्द ओबरै, डिआर दुलाल, सोनु तामाङ, ईश्वर नेउपाने, रुद्र कौशिक र कुणाल राई छन्। द नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीले धर्म विभागसँगको सहकार्यमा सेप्टेम्बर 5 र 6 2026 दिन इन्चे गुम्बामा छोक्जेन रिक्जेन सुकड्रुपको टोरमार अनुष्ठानको तयारी सम्बन्धी 2 दिने कार्यशाला आयोजना गर्यो। यो कार्यशाला नोभेम्बर 6 र 7 2025 देउराली गान्तोकस्थित द नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीमा आयोजित रिक्जेन सुकड्रुप अर्थात् बेउल ड्रेमाजोङको आधारभूत तन्त्र शीर्षकको राज्य स्तरीय 2 दिने सम्मेलन मार्फत सुरु गरिएका प्रयासहरूको निरन्तरता थियो। पहिलो अखिल सिक्किम फिजियोथेरापिस्ट कल्याण सङ्गठन एसडब्लुए सम्मेलन एवं सिएमई 2026 को दोस्रो दिन

0: एम्स नयाँ दिल्लीका प्रतिष्ठित विज्ञहरू सहितको समृद्ध वैज्ञानिक कार्यक्रम प्रस्तुत गरियो, जसले सिक्किमको फिजियोथेरापी समुदायमा उन्नत क्लिनिकल ज्ञान र अनुभव भित्राएको छ। कार्यक्रममा विज्ञहरूको सहभागिताले प्रतिनिधिहरूलाई देशकै प्रमुख चिकित्सा संस्थानहरूमध्ये एकमा कार्यरत पेसेवरहरूबाट सिक्ने अवसर प्रदान गर्यो। दोस्रो दिनका सत्रहरूमा विशेष गरी प्रमाण आधारित फिजियोथेरापी, प्रारम्भिक उपचार, स्नायु उपचार, कार्डियोपल्मोनरी उपचार र बहुअनुशासनात्मक स्वास्थ्य सेवा टोलीहरूभित्र फिजियोथेरापिस्टहरूको विस्तारित भूमिकाको महत्त्वमा जोड दियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजी कथा साराथी, 7:45 भुटानी कार्यक्रम, 8 बजी युवावाणीमा सुन्नुहुनेछ आकाशदीप राईबाट स्वरचित कथा, 8:30 विविध स्वरमा लोकगीत। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 रूपक अनि 10 बजी सङ्गीतको अखिल भारतीय कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20। 6:30 सुन्नुहुनेछ अर्चना, 7:05 शुभ प्रभात, 7:15 सुन्नुहुनेछ भजन, 7:35 सङ्गीतमय कार्यक्रम स्पन्दन, 8:30 समय रहनेछ कथा सफलताको, 8:45 सन्दर्भमा सुन्नुहुनेछ भूकम्प पूर्व तयारी, आजको तयारी, भोलिको सुरक्षा, साथै हिन्दी फिल्मी गीतहरूबारे केही मनोरञ्जन। 9:30 हाम्रो संस्कार हाम्रो संस्कृति, 10:02 हेलो खरसाङ, 10:30 हाम्रो सरोकारमा सुन्नुहुनेछ देशभक्त शरद चन्द्रको बारेमा केही जानकारी, 11:05 स्वरमाधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम, 12:05 सुन्नुहुनेछ फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत, 3 बजी हिन्दी चलचित्रका गीतहरू, 3:20 विश्वमा हामी, 4 बजी विज्ञान दर्पणमा सुन्नुहुनेछ सन्तुलित र पौष्टिक आहारमाथि पूर्णिमा थापासित एक अन्तर्वार्ता, 4:30 शिक्षा ज्योति जसमा सुन्नुहुनेछ महेश शर्मासित अन्तर्वार्ता, विषय रहनेछ आजका विद्यार्थीहरूमा संस्कार अनि संस्कृतिप्रति सचेत। यसरी नै साँझ 5:05 सुन्नुहुनेछ फौजी दाजुभाइहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय चौहान, 5:30 इभिनिङ मेलोडिज, 6:10 गाउँले सभामा सुन्नुहुनेछ दार्जिलिङ पहाडमा कृषि वन प्रणालीमाथि एक वार्तालाप, 7 बजी लोकलहरी, 7:15 सुरसङ्गममा सुन्नुहुनेछ अनिल गुरुङको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजी युवावाणी, 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक अनि 10 बजी आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 24 घन्टाभित्रसम्ममा 7-11 सेन्टिमिटरसम्म वर्षा हुने सम्भावना छ।

0: नगर विकास एवं नगर मामलाहरूको विभागद्वारा राज्यव्यापी स्वच्छता अनि डेङ्गु रोकथाम अभियान चलाइएको छ। अभियान अन्तर्गत राज्यका 22 जिल्लाका 128 नगरपालिकाहरूको 1600 भन्दा अधिक वार्डहरूमा व्यापक स्तरमा सफाई अभियान सञ्चालित गरिएको छ। मुख्यमन्त्री अनुसार अभियानको अवधि अवरुद्ध नालीहरूको सफाई गरियो, जबकि धेरै स्थानहरूमा फैलिएको फोहोर मैला हटाइएको छ। यसबाहेक सडकहरूको किनारमा जम्मा भएको फोहोरहरूको पनि सफाई गरिएको छ। डेङ्गुको रोकथामको लागि विभिन्न स्थानहरूमा मच्छरको प्रजनन स्थलहरूलाई नष्ट गरिने पहल पनि गरिएको छ। अभियान अन्तर्गत बजार, हाट, स्कुल, कलेज, सरकारी कार्यालय तथा स्वास्थ्य संस्थानहरूमा पनि विशेष स्वच्छता अभियान चलाइएको छ। यस महाअभियानमा 118 गैर सरकारी संगठन अनि नागरिक समाज संगठनहरूले पनि सक्रिय रूपमा भाग लिएको मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। उहाँले मानिसहरूसित स्वच्छता केवल सरकारी अभियानसम्म सीमित नरहेर यसलाई जनभागीदारीको आन्दोलन बनाउने अपिल पनि गर्नुभएको छ। विज्ञान र प्रौद्योगिकी तथा पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रधानमन्त्री कार्यालय, कार्मिक, लोक शिकायत, पेन्सन, परमाणु ऊर्जा र अन्तरिक्ष सरकारी अनुसन्धान संस्थानहरू, उद्योग र स्टार्टअपहरूबीच बलियो सहकार्यको लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, नवाचारलाई गति दिन र वैज्ञानिक अनुसन्धान बजारसम्म पुग्न र नागरिकहरूलाई लाभ पुर्याउन सहयोग आवश्यक छ। कोलकातामा आज दुई दिवसीय राइज कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले निजी क्षेत्रको अधिक सहभागिताका लागि अन्तरिक्ष र आण्विक ऊर्जासहित धेरै रणनैतिक वैज्ञानिक क्षेत्रहरू खुला गरेको छ। राइज कन्क्लेभ अनुसन्धान, उद्योग र स्टार्टअप उद्यमशीलता, खनिज, फार्मास्युटिकल्स, सामग्री र मसिनहरूको चार प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेको छ। मिरिक बस्ती दुई अन्तर्गत राङभाङ खोलाको पहिरो प्रभावित क्षेत्रमा राज्य सरकारले त्वरित राहत तथा उद्धार कार्य थालेको बताउँदै सांसद राजु विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार व्यक्त गर्नुभएको छ।
1: सांसद राजु विष्टले बताउनु भए अनुसार अर्जुन वाहिनी, एनडीआरएफ, एसडीआरएफ, भारतीय सेना तथा एसएसबीलाई उद्धार र सफाई कार्यमा खटाइएको छ। सांसद विष्टले संकटको समयमा सरकार जनताको साथमा रहेको बताउँदै प्रशासन, सुरक्षाकर्मी तथा उद्धार टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्। राङभाङ खोलामा प्राकृतिक ड्याम बनेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोरबंग्लो सुखेपोखरी खण्ड समिति सभापति अन्जु लामा टोली सहित आज मगरजोङ बहादुर गाउँ पुग्नु भएको पनि खबर प्राप्त भएको छ। सभापति लामासित टोलीले क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीसित भेटघाट गरेका थिए। सभापति लामाले सम्भावित विपद तथा आपतकालीन अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुविधा तथा व्यवस्थापनका लागि पहल गरिने आश्वासन दिनुभएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट म अलिसा खवास।
0: ब्राजिललाई फुटबल विश्वकप जिताउने चर्चित पूर्व कप्तान तथा विश्व फुटबलका महान खेलाडी काफूलाई आज दार्जिलिङको लेबोङ मैदानमा भव्य स्वागत गरिएको छ। काफू दार्जिलिङ सहरदेखि लगभग 10 किलोमिटर टाढा रहेको आर्य चिया बगानमा प्रस्तावित एउटा निजी स्पोर्ट्स तथा वेलनेस केन्द्रको भर्चुअल रूपमा शिलान्यास गर्न दार्जिलिङ आइपुगेका हुन्। 56 वर्षीय काफूले ब्राजिलका लागि 1994 र 2002 विश्वकप जितेका थिए भने 2002 विश्वकपमा कप्तानी गर्दै ब्राजिललाई 5 पटक विश्व च्याम्पियन बनाएका थिए। उनी 1998 विश्वकप फाइनलमा पनि ब्राजिल टोलीका सदस्य थिए। फिफा अनुसार लगातार 3 विश्वकप फाइनल खेल्ने काफू एकमात्र खेलाडी हुन्। लेबोङ मैदानमा आयोजित भव्य कार्यक्रममा राज्यका पर्यटन मन्त्री शङ्कर घोष, युवा तथा खेलकुद मन्त्री डाक्टर इन्द्रनील खान, पार्वतीय मामला मन्त्री विशाल लामा, दार्जिलिङ तथा खरसाङका विधायक लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। काफू जस्ता विश्व फुटबलका दिग्गज खेलाडीको दार्जिलिङ आगमनले पहाडको खेलकुद तथा पर्यटन क्षेत्रलाई नयाँ पहिचान र सम्भावनातर्फ अघि बढाउने विश्वास व्यक्त गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। यस घटनामा 590 विदेशी नागरिक सहित लगभग 5000 व्यक्ति अझै हराएका छन्। हालसम्म 13,100 भन्दा अधिकको उद्धार गरिएको छ। मृतकहरूको पहिचान गर्न

0: डीएनए परीक्षण पनि भइरहेको छ। नेपाल पुलिसको वेबसाइटमा 1270 अज्ञात शवको विवरण पनि प्रकाशित गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरण, शरीर व्यवस्थापन र सडक सफाईका लागि लगभग 7912 जना पुलिस कर्मीलाई खटाइएको छ। गत 26 अगस्तमा नेपाल तिब्बत सीमामा आएको हिमस्खलनले उत्तरी र मध्य नेपालमा व्यापक क्षति पुर्याएको छ भने घर, सवारी साधन, सडक र पुलहरू बगाएको छ। भारत र चीनका टोलीहरूको सहयोगमा धेरै जलविद्युत परियोजनाहरूमा उद्धार कार्य जारी छ। यसैबीच नेपालमा आएको यस बाढपछि बेपत्ता भएका पूर्व रेलमन्त्री मुकुल रायको बुहारी शर्मिष्ठा राई भौमिकको 11 दिनपछि पनि कुनै खोज खबर नरहेको खबर पनि प्राप्त भएको छ। रोटरी ज्ञानज्योति अवार्ड 2026-27 कार्यक्रममा आज दार्जिलिङमा 14 जना विशिष्ट शिक्षकलाई शिक्षा तथा समाजप्रतिको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको छ। कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्टको उपस्थिति रहेको थियो। सांसद विष्टले असल शिक्षकले विद्यार्थीको चरित्र निर्माण, आत्मविश्वास विकास तथा भविष्यको दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले बदलिँदो समयअनुसार शिक्षालाई आधुनिक बनाउन शिक्षकहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई तथा डिजिटल प्रविधिलाई आत्मसात गर्नुपर्ने माथि पनि जोड दिनुभयो। दार्जिलिङ जिल्लाको सुदूरवर्ती ग्राम सिरीखोला डाँडागाउँ ग्राम पञ्चायत अन्तर्गत नेचर गाइड एसोसिएसनद्वारा विश्व प्रख्यात सिंहलीला राष्ट्रिय अरण्य क्षेत्रको सन्दकफू फालुट बचाउ अभियान अन्तर्गत वार्षिक सफाई अभियान सञ्चालन भइरहेको छ। सन्दकफू फालुट क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले सुरु गरिएको अभियान सेपी सिरीखोला माने डाँडा थकुम समान्देन हुँदै फालुटसम्म पुगेको छ। आयोजक अनुसार गत वर्षको तुलनामा यस वर्ष प्लास्टिक जन्य फोहोरमा लगभग 50% कमी आएको छ। अभियानले स्थानीयवासी तथा पर्यटकमा वातावरण संरक्षण सम्बन्धी चेतना बढाएको बताउँदै आयोजकहरूले प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न तथा फोहोर जथाभावी नफाल्न सबैमा अपिल गरेका छन्। कालेबुङ जिल्लाको 41 र 42 नम्बर समष्टि अन्तर्गत सम्पूर्ण रेलीबारी क्षेत्रलाई समेटेर एउटा महाविद्यालय निर्माण गरिनुपर्ने माग उठेको छ। यसै विषयमा आज सम्पन्न बैठकमा विभिन्न विद्यालयका प्रतिनिधि, पञ्चायत प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। बैठकले रेलीबारी कलेज डिमान्ड कमिटी गठन गरेको छ। समितिको अध्यक्षको रूपमा पद्मश्रीद्वारा सम्मानित डाक्टर जीएस योञ्जन तथा मूल सचिवको रूपमा नरेन्द्र कुमार तामाङ चयन भएका छन्। राज्यमा मनसुन सक्रिय रहेकोले आजदेखि राज्यका धेरै भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अलिपुर मौसम विभाग अनुसार उत्तर र दक्षिण बङ्गालका विभिन्न जिल्लाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उत्तर बङ्गालमा वर्षाको प्रभाव तुलनात्मक रूपमा अधिक हुने अनुमान गरिएको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले 3 दिवसीय स्वच्छता सङ्कल्प अभियानको सफलताको जानकारी आज साझा गर्नुभएको छ। ब्राजिललाई फुटबल विश्वकप जिताउने चर्चित पूर्व कप्तान काफूलाई आज दार्जिलिङको लेबोङ मैदानमा भव्य स्वागत गरिएको छ। दार्जिलिङ जिल्लाको सिंहलीला राष्ट्रिय अरण्य क्षेत्रमा वार्षिक सफाई अभियान सञ्चालन भइरहेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी क्रमहरूमा म हाम्रो साहित्यको महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू पढिरहेको छु। आजको बसाइमा पनि म हाम्रो नेपाली साहित्यको महान स्रष्टा इन्द्रसुन दासज्यूद्वारा रचित कथा लिएर आइसकेको छु। स्रष्टाबारे परिचय मैले अघिको बसाइमा दिइसकेको छु, त्यसो उसले म सहजै कथा सुरु गर्न चाहन्छु। आजको बसाइमा कथा पर्न गएको छ शेरसिंह गोर्खा। दिलबहादुरले ती नौला व्यक्तिलाई सधैँ बाटोमा भेट्थे। दिलबहादुर मिसिनेरी स्कुलका शिक्षक, पढाउन दाएको 2 साल हुँदैछ। अविवाहित युवक जलपाहाडको छेउबाट हिँडेर स्कुल पुग्छन् अनि फर्कन्छन् उसरी नै। अनिवार्य कारण पर्दा मात्र मूल सडकमा झरेर यानवाहनको शरणमा पर्छन्। बाटोमा आउजाउ गर्ने मानिसहरू निकै भेटिन्छन्। पर्यटन ऋतुमा त असङ्ख्य, तर त्यो बाटोमा हिँड्ने कसैले उनलाई त्यतिको आकर्षण गर्न सकेन। जति गति नौला व्यक्तिले गर्न सके पुग्न पुग 6 फुट अग्ला तग्लो शरीर भएका अनुहार गर्दन हातका छालाको रङ उज्जर काँसाको जस्तो जुवा र केश सेतामे तर त्यो रूपमा

उन्हें देखिएको पहिरन पक्का साहेबी दामी ट्विटको कोट र ओलस्टेटको पतलुन ब्लोक जुत्तासित मिल्ने चेकका मोजा कमिजको दह्रो कलरमा टाँसेको सेतो तारा छरिएको बोटाई घाँटीमा शिरमा ट्विट क्याप लगाएका मुखमा पाइप र हातमा छडी समातेका ती खफिलो व्यक्तिलाई बाटोमा हिँड्ने मानिसहरूले टाढैबाट देख्थे पहिलोचोटि भेट्दा उनी पार भइसकेपछि दिलबहादुरले उभिएर पछिल्तिरबाट हेरिरहे उनी मोडमा अदृश्य नहुन्जेल आफू जस्तै मुग्ध भएका पथचारीहरूले पनि त्यसै गरेको उनले लक्ष्य गरे अघिल्तिरबाट हेरेर नअगाएर हुन सक्छ वा सङ्कोच र अशिष्टताको कारणले विलख बन्द भएर हेरिरहनु उचित नपर्दा तिनलाई पहिलोचोटि देख्दा दिलबहादुरको मनमा भयो कोही अङ्ग्रेज होला दार्जिलिङ हेर्न आएको उहिले अङ्ग्रेजको प्यारो ठाउँ अङ्ग्रेजले बनाएर छाडिराखे कि हिमाली सहर मलाया हङकङ ब्रुनेका लागि ब्रिटिस गोर्खा फौज भर्ती गर्ने अफिसर होला धरानबाट आएको दार्जिलिङमा 100 वर्षभन्दा अघिदेखि स्थापित भएका अङ्ग्रेज जातिका कब्रिस्तानहरू र समाधि प्रस्तरहरू निरीक्षण गर्न आएको हो कि जस्तो पनि उनलाई लाग्यो यसरी भेटेको महिना दिन भइसकेर पनि ती व्यक्ति यतै देखिँदा आफ्नो अड्कल भुल ठहरिएको दिलबहादुरलाई लाग्यो उनी सधैँ एक्लै हुन्थे घर परिवार मेम साहेब कहिलेसँगै देखिएन नत्र उनको जाति गोष्ठीको परिचय पाउन गाह्रो पर्ने थिएन अरे होस् अङ्ग्रेज होस् कि रङ्ग्रेज सेतो साहेब होस् कि फुस्रे के को टाउको दुखाइ मलाई यस्तो बाटो कति किसिमका मान्छे हिँड्छन् मलाई के दिलबहादुरले तिनको सोच मनबाट पन्छाइदिने सङ्कल्प गरे तर उनले फेल खाए किनकि ती प्रभावशाली व्यक्तिको झझलको घरमा बेला बेलामा आइरह्यो शुद्ध तिनलाई हठात स्फुरण भयो यी मान्छे अङ्ग्रेज होइनन् कश्मीरी पन्जाबी एङ्ग्लो केही होलान् नेपालीको त छाँटै छैन बोलेको पनि सुनेको छैन बाटोमा भेट्ने क्रम चलिरह्यो कहिले घाम कहिले उसे कहिले बतास लाग्ने बाटो आफ्नो आफ्नो सुरले दुवै हिँड्थे जाडोको मौसम सिद्धिएपछि वसन्त ऋतुले वासन्ती रङ ल्यायो रुखपातले पौला फेरे देशी विदेशी पर्यटकहरूले होटेलहरू भरिन थाले यानवाहनहरू अविरल दगुर्न थाले अनि सबै क्षेत्रमा अर्थ गुड्दा सहर जमजमाउन थाल्यो दिलबहादुरले बाटोमा रङ्गी बिरङ्गी पर्यटकहरूका जत्था भेटाउन थाले त्यो दिन घाम लाग्नले रमाइलो भएको थियो निकै टाढाबाट तिनले ती व्यक्तिलाई सधैँझै त्यो बाटोमा आउँदै गरेको देखे उनको पहिरन त्यो दिनको बेग्लै थियो उनी निकर बोकर बुट जुत्ता एक एकवटा फुर्का झुन्डिएको चारखाने लामो मोजा घुँडामुनिसम्म निकर बोकरको मोहरी छप्ने शरीरमा लामा बाहुला भएको स्वेटर गलामा फुलवाला स्कार्फ जसका दुई छेउ स्वेटरको भीमा घुसारेको अनि टाउकोमा हल्का जङ्गल ह्याट सजित थिए यसबाहेक तिनको देब्रे काँधमा दामी क्यामेरा झुन्डिरहेको थियो छडीको साटो हातमा ठिक थियो जो उनले टेक्दै आएका थिए यिनले पनि पौला फेरेछन् जस्तो लाग्यो तर उनको जिउडालमा जेसुकै पनि क्या खुलेको भन्ने भयो दिलबहादुरलाई होइन होइन यी पक्कै कर्नेल जर्नेल होलान् तिनको ठाँट देखेर एउटा लहर उर्लेर आयो दिलबहादुरको मनसरोवरमा घोडा चढ्न नजान्ने दुई देशीले त्यही बाटो घोडा ल्याए पछि पछि हातमा सिर्कन लिएका दुई सहिस केटाहरू पुच्छर समातेर स्याँ स्याँ पर्दै पछ्याउँदै थिए अनि सवारहरूलाई मनपरी के भन्दै थिए दिलबहादुर अडिनु पर्यो रेलिङमा सेपिएर आउँदै गरेका ती साहेब पनि रेलिङ लिएर अडिएर ओठमा च्यापेको पाइप लाइटरले सल्काउने धुनमा रहेछन् दिलबहादुर त्यहाँ पुग्नै आँटेका थिए साहेबले रेलिङमा अडाएको गौरव सिटिङ स्टिक रेलिङबाट छिरेर डिलमुनि झ्याङमा अल्झिनु पुग्यो दिलबहादुरले फुर्तीसित फलामको रेलिङ नागेर देब्रे हातले रेलिङको फेद अठाएर दाहिने हात झ्याङमा लम्काएर सिटिङ स्टिक तानेर निहुरेर हाँस्दै हेरिरहेको साहेबको हातमा पुर्याइदिए अनि रेलिङबाट उक्लेर बाटोमा खडा भए कृतज्ञ साहेबको गकिलो स्वर निस्कियो स्याबास जवान धेरै धेरै धन्यवाद सधैँ त क्रस हुन्छौ के हो नाम दिलबहादुर राम्रो नाम दिलवाला बहादुर गोर्खाली के गर्दछौ कामधन्दा स्कुल मास्टर तल मिसिनेरी स्कुलमा तब त मेरो बासभन्दा साह्रो टाढो छैन म छु सिल्भानिया कोठीमा कोट रोडमाथि गपसप गर्न आउने है फुर्सदमा कसो दिलबहादुरलाई लाग्यो कि यिनी गोर्खाली नै हुन् त अनि अनुहार रातो भयो तैपनि तिनले सोध्ने साहस गरे अन्त सर पनि गोर्खाली नै अर क्या मेरो नाम शेरसिंह गोर्खा हो गोर्खा तिमी जस्तै लौ त तिमीलाई ढिलो हुन्छ छुटौ तर आउने है पक्का के अचम्म बुढा त गोर्खाली पो रहेछन् कहाँको अङ्ग्रेज न पन्जाबी न कश्मीरी बल्ल आज के मौका पर्यो र रहस्य खुल्यो नाम पनि उनी सुहाउँदै रहेछ शेरसिंह थर चाहिँ गोर्खा मान्छे पनि फर्सैलो नबोल्दा मनमा त्रास उत्पन्न गराउने बोल्दा भने यस्तो जाति यस्तै कुरा मनमा खेलाउँदै स्कुल पुग्न अबेर नहोस् भनेर दिलबहादुरले आफ्नो हिँडाइको गति बढाए दुईजनाको बाटोमा भेट हुने क्रम चलिरह्यो भेट्दा दिलबहादुर दुई हात जोडेर नमस्कार गर्थे अनि शेरसिंह हँसिलो भएर आँखा ठुल्ठुला पारेर उत्तर दिन्थे नमस्कार ठिकठाक कहिले भन्थे हतार पर्यो डबल मार्च कहिले के खबर छ अनि कहिले मुसु मुसु हाँसेर दाहिने वा देब्रे हातको

जेठ्याउले दिलबहादुरको अभिवादनको उत्तरमा माथि उठाउँथे। परन्तु केही दिनपछि भेट हुने रुटिन बन्द भयो, शेरसिंह देखिएनन्। दिलबहादुरलाई यस हठात बन्दाबन्दीले फेरि आश्चर्य गरायो। मान्छे खामख्याली नै रहेछ, कमसेकम लहै यहाँबाट बिदा लिए त भन्नुपर्ने, उनको मनले टिप्पणी गर्यो। तर यस्तो विदाईको दरकार नभएको तीन छातापछि थाहा लाग्यो। शेरसिंह फेरि त्यो बाटोमा देखा परे। पहिलो दिनको देखादेखमा उनी हँसिलो अनुहार पारेर टक्क अडिए अनि आफू हराएको कैफियत दिए। सहरको उत्तरी खण्डले अल्मलायो है, क्या सुन्दर दृश्य। तुर्पिनले सारा पहाडी मुलुक वारपार हिमल सब आँखामा ल्याइदियो। फोटो पनि निकै खिचे। तिम्रो यो इलाकाको सिनेरी असल छ, चार्मिङ। तर खै त मेरो कुरा भुल्यौ, सिल्भानियामा खै आएको आउने भनेर उनी छुट्टिए। लौ शेरसिंह त यहीँ जमेका रहेछन्, मलाई दिएको निम्तो पनि छँदै रहेछ। अविलम्ब सिल्भानिया कोठीमा नगै भएन, भलादमीले नत्र के सम्झलान्। भेट होइरहन्छ, के कारणले नआएको भन्ने प्रश्न गर्दा के उत्तर दिनु। यस्तो विचार आउँदा दिलबहादुरले सिल्भानिया कोठीमा चाँडै जाने निश्चय गरे। सन्चबार 12 बजीसम्म पढाउनु छ, त्यसपछि गए हुन्छ भन्ने भयो। तर दिलबहादुरलाई हीन मनोग्रन्थीले असमञ्जसमा पार्यो। उनले ठाने, म एउटा कमान स्कुलको साधारण गुरु बाबुको छोरो, कष्ट गरेर बिए पास गरे, बल्ल तल्ल शिक्षकको काम पाएको छु, ठुला ठुलासँग बोल्ने ढङ्ग पनि छैन। उनी भने निश्चय ठुलो घरानाका मान्छे होलान्, उनको ठाँटबाटले नै त्यस्तो बुझाउँछ, राजपरिवारका जस्ता छन्। आफूलाई भने हाई सर्कलमा पालन गर्नुपर्ने शिष्टाचारको ज्ञान छैन। यहाँ श्रेष्ठ मनोग्रन्थी र हीन मनोग्रन्थीले एउटा समस्या उभ्यायो। जे होस् एकखेप जाइदिउ न त भन्ने भयो दिलबहादुरलाई। सन्चबार स्कुलबाट फुर्सद पाएपछि उनी सिल्भानिया कोठी पुग्ने उद्देश्यले उकालो लागे। हिँड्दै जाँदा उनको मनमा परिपरिका कल्पना आए। सायद शेरसिंह साहेबको अहिले लन्च खाने समय होला, म पुग्दा औ लन्चमा बस मसँग भनेर उनले कथाङ्कल निम्त्याए भने मैले कसरी टार्नु। मन राखिदिनुलाई लन्चमा बसु त छोरी काँटा चलाउन जानेको छैन। कुन कुन परिकार रोलैसँग खानुपर्ने हो, बेहरा होला। ऊ सर्भ गर्न आउँदा परिकार झिक्न नजानेर पोखाए टोलाए भने, टेबल क्लथ बिगारे भने मर्नु हुने छैन। आफ्नो भने भुइँमा टुक्रुक्क बसेर कहिले टेबलमाथि राखेर कहिले उभि उभि काप्ला कुप्लुक खाने बानी छ, आज महाविपदमा परिने हो कि क्या हो। त्यसमाथि कुन प्रकारको कुराकानी हुने हो, यो त लोकसेवा आयोगको मौखिक परीक्षाभन्दा चर्को पो लाग्दैछ। उकालो बाटोले तताएको शरीरभित्र तनावपूर्ण मन लिएर दिलबहादुर सिल्भानिया कोठीमा पुगे। चारैतिर ऐना ऐना भएको काठको सुन्दर कोठी, सेतो रङले उज्यालो पारेको, मूलधुरीमा पर्ने अग्लो ढुङ्गाको चिम्नी, बाहिर फुलको बगैँचा, वारपार फुलै फुल भएका गमलाहरू, मूल ढोकासित गाँसिएको बरन्डामा पुग्दा ढोकानिर झुन्डाएको अङ्ग्रेजी नाम प्लेट तिनले देखेर पढे। कोलनल ब्र्याकेटभित्र रिटायर्ड शेरसिंह गोर्खा एमसी। यो तथ्यले उनको मानसिक तनावको पार अझ माथि चढ्यो। भित्र अधिकमा मान्छे बोलेको सुन्यो, यहाँसम्म आइपुगे, भेटेर जाउँ, जे पर्ला पर्ला भनेर उनले कलिङ बेल थिचे। घन्टी बज्यो। एकछिनमा एउटी तरुणी आइमाई भित्रबाट निस्किन् अनि सोधिन्, कति कामले आउनुभयो भाइ। साहेबलाई भेट्नु आएको दिदी, बोलाउनु भएको थियो। साहेब त भर्खर खानु बस्नु भएको छ, के नाम भनिदिऊ। दिलबहादुर मास्टर भने हुन्छ। हवस् एकछिन पर्खनुहोस् है भनेर तरुणी भित्र गइन् अनि शेरसिंह उच्च स्वरले बोलेको आवाज बाहिर तक सुनियो। तरुणीले निस्केर भित्र आउनुहोस् भनिन्। दिलबहादुर भित्र पसे। बैठक कोठा ठुलो रहेछ, त्यहाँ बस्न खोजे तर तरुणीले यतै आउनुहोस् अरे भनेर भोजन कक्षमा डाकिन्। दिलबहादुरको धक फुकेन, तैपनि ढिट भएर उभिरहनु भएन। उनले भोजन कक्षको सङ्घारमा उभिएर भित्र चियाए। चियाएको देखेर प्रश्नचित्त शेरसिंहले उनलाई भित्रै डाके। अहो मास्टर, ठिक बेलामा आयो, आओ भाइ भान्सामा बस, रोज दुई हुने आज तिन हौ। माफ गर्नुहोस् सर, तपाईँ पाउनुहोस् भनेर दिलबहादुरले दुई हात जोडेर टारे। लौ लौ 10 मिनट पर्खनु पर्यो, सीतादेवी मास्टरलाई उता बसाएर सत्कार गर है। तरुणीले दिलबहादुरलाई बैठक कोठामा बस्न लगाएर खबर कागज पढ्न दिइन्। बाजेसँग बसेर खाने मेरो छोरा, म भित्र खुवाउनु जाउँ है भनेर तरुणी भित्र पसिन्। आज 10 अंशमा 1 अंशले पनि नचित्याएको यो दृश्य देखेर दिलबहादुर हदभम्ब भए। उनलाई भयो म स्वप्नलोकमा छु कि मृत्युलोकमा। मनमा अनेक प्रश्न उब्जे। खोइ ती अङ्ग्रेज साहेबभन्दा पनि बढी कसिएर ठाँटसित हिँड्ने व्यक्ति, खोइ ती मिलिटरी क्रस पाउने शेरसिंह कर्नेल, खोइ त डाइनिङ टेबल, छुरी काँटा, चमेस र बेहरा, मिर्जाई र सुरुवाल लाएर भुइँमा डस्नामाथि बसेर अघिल्तिर अग्लो पिरामा राखेको काँसाका थाल बटुका कसौरामा हालेका भात तिहुन हातैले खाने के हुने हुन्। अनि उनले जुनार गर्दा साथ दिने त्यही एउटा निरह बालक हो, पारे आकाशबाट तारा हुरिएर

आन्तरिक समक्ष जस्तो भयो उनको मनोभाव। यस्तो अझै पहिली मनमा केलाई नसक्दै शेरसिंहले हातमुख चुटिसकेर तौलियाले पुज्दै दिलबहादुरको अघिल्तिर कोचमा बसेर टिप्पणी गरे, गुन्द्रुकको रस स्वादिलो भएछ, मुलाको सागको भएर होला। आजको मेरो लन्चको सूची सुन मास्टर, कालो दाल, इस्कुसको मुन्टा, मरमसला र मरिचको धुटो हालेर भुटेको आलुसँग भात, बडो असल पकाउँछिन् सीताले। गुन्द्रुकको रस जस्तो एपिटाइजर कुनै चिज छैन। सरल पोसाक धरी हाँसिलो अनुहार लगाएका कर्नेलको आडम्बर रहित कुरा सुनेर आश्चर्यचकित भएका दिलबहादुरलाई बोल्ने हटायो। जिज्ञासाको भेल थाम्न नसक्दा उनले प्रश्न गरे, अन्त सरलाई यस्तो साधारण पहाडे खानेकुरा मनपर्छ? किन मन नपर्ने? गुन्द्रुक, सिन्की, सिस्नु, मुलाको साग, रायो साग, बाँसको टुसा, तामा, च्याउ, कालो दाल, भटमास, फापरको पिठाको रोटी र अरू जति पोसिलो गोर्खाली खाना छन्, यी सब मेरा प्रियहरू हुन्। अरे दिलबहादुरजी, युग युगदेखि हाम्रा पितापुर्खाले खाइआएका आहारको रस भिजेको हाम्रो शरीरले त्यही रस खोज्छ। फराकिलो भान्सा घरमा भुइँमा बसेर हातले खाँदा ऐतिहासिक आनन्द पाउँछु। सुन्यौ, झर्रो गोर्खा हौ, झर्रो। सुनेर दिलबहादुरले विनम्रसित सोधे, सर त फौजमा ठुलो अफिसर हुनुहुन्थ्यो? उनको प्रश्नको आशय बुझेर विजयमा कर्नेलले स्पष्टीकरण दिए, हो, फौजमा पिस एरियामा हुँदा वा आफ्नो घरमा नियम छाडिन्, तर मेसमा खाँदा, पार्टीमा जाँदा वा पार्टी दिनुपर्दा भने टेबल, कुर्सी, छुरी, काँटा र साहेबी पोसक वा वर्दीको प्रयोग गर्नुपर्थ्यो। मेनु पनि साहेबी र हिन्दुस्तानी पकवान मिलेको हुन्थ्यो। फौजमा मदपान त चल्ने नै हो, तर म नामको वास्ते मात्र खान्थेँ, अहिले पनि त्यही आदत छ। कुरा हुँदै थियो, अघि देखेको बालक त्यहाँ आयो अनि शेरसिंहसित टाँसिएर पाहुनालाई हेरिरह्यो। शेरसिंहले उसलाई अङ्गालो मार्दै भने, हेर, यो मेरो सानो साथी अमृतलाई। त्यसबेला सीता भोजन कक्षको सङ्घारमा आएर उभिन्, आदेशको प्रतीक्षामा। शेरसिंहले आदेश दिए, सीतादेवी, मास्टरजीलाई कफी र केही खुवाउने लाऊ। सीता चुल्हामा पसेपछि शेरसिंहले दिलबहादुरको नालीबेली बुझ्न मागे। सुनेर खुसी भए, चियाको मन बस्ने ठिटो भएर पनि उच्च शिक्षा प्राप्त गरेर जीवनमा उच्च ध्येय राखेको सुनेर उनले भने, म चिया कमानका मान्छेहरूमा विशेष दिलचस्पी राख्छु। कारण सुन, फौजबाट रिटायर भएपछि आसाममा पटेल ग्रुप अफ टी गार्डन्समा सुपरिन्टेन्डेन्ट थिए, भर्खर विदा लिएर आएको। यो कोठी पटेलकै हो, यतै जिन्दगी बिताउने विचार छ। सीताले तिरेलमा दुई प्याला कफी र एक पेरिज गरम पकौडी ल्याइन् अनि एक प्याला कर्नेलको छेउको टी पाईमा राखिदिन्। अर्को प्याला र पकौडीको पेरिज मास्टर नेरको टी पाईमाथि राखेर असिलो अनुहार पारेर मधुर शर्मा बनिन्, पाउनुहोस्। बालक अमृतका आँखाले पकौडीलाई हेरिरहे। मास्टरले एउटा पकौडी टिपेर त्यसलाई दिए। त्यो थापेर भित्तानेर उभिएकी आमाको फरिया अठाएर छिरिन खोजे। मास्टरले सीतालाई राम्ररी हेर्ने मौका पाए। नाक नक्सा राम्रो भएकी, हातगोडाका औँलाहरू सलक्क परेका, गाउँ गोरो गालामा कता कता चायाँ देखा परेको, तर जाँगारिली र मोहिनी। छोरो फरियामा बटरिनले त्यसलाई तान्दै सीताभित्रतिर लगिन्। कर्नेलले उनको प्रशंसामा भने, सीता मेरो केयरटेकर र गार्जियन एन्जल हो, बहुत असल छ अनि बुद्धि पनि तिखो छ, तर गरिब छन्। उसको लोग्ने यो कोठीको चौकीदार हो, होटेल होटेलमा पार्ट टाइम काम गर्छ, तर बेला बेलामा निकै पिउँछ, त्यही कारण सीता दुखित हुन्छ। परमेश्वर जानु किन हो, दिलबहादुरले केही धुकचुक मान्दै एउटा अप्रासङ्गिक प्रश्न गरे। यहाँ अहिले सर मात्रै हुनुहुन्छ हजुर कि मेम साहेब? प्रश्न नटुङ्गी कर्नेल हो हो गर्दै हाँसेर प्रश्नकर्ता चुप भए। कर्नेलले पाल्सी कुरा गरे, मास्टर सुन्छौ, एमसी यानि मिलिटरी क्रससित मेरी मेम साहेबलाई साटे र एक्लो भए। म बिल्कुल मुक्लिस, परिवार नहीँ, कुल्लुमा मेरो भाइ र उनका सब छन्, आइफल वगैरहको ठुलो बगान छ, परन्तु म हरदम एक्लै छु। किन छु सुन्ने? सुन किस्सा। दिलबहादुरले कान ठाडो पारेर सुने। किस्साको सारांश, शेरसिंहले दोस्रो विश्वयुद्धमा सियाक रणक्षेत्रमा बहादुरसित लडेर शत्रुको तोपखानालाई ध्वस्त पारेछन्, तर आफू भने घाइते भएछन्, मर्मस्थलमा परेछ र उनको मर्दाङ्गी हराएछ। एकतिर वीरत्वका लागि ब्रिटिस सरकारबाट मिलिटरी क्रसद्वारा सम्मानित भएछन्, अर्कोतिर जवान छँदादेखि नै शेरसिंहले विवाहित जीवनलाई तिलञ्जली दिनुपरेछ, नभए युवती स्त्रीको जिन्दगी बर्बाद नहोस् भनेर सल्लाहसितै सिङ्गो पाङ्ग्रो गरेछन्। केही समयपछि ती सुन्दरी नारीको अर्कै गोर्खाली अफिसरसँग
पूर्ण विवाह भएछ। निजी किस्सा सुनाएपछि शेरसिंह गम्भीर भए अनि केही क्षण बितेपछि मात्र तिनी फेरि बोल्न थाले। अरू केही कुरा भए अनि दिलबहादुर घर जान लाउँथे। शेरसिंहसित बाटोमा दिलबहादुरको प्रायः भेट भइरहन्थ्यो। एक दुई खेप उनी सिल्भानियामा पनि भेट्नु पुगे, तर उनी बिटी पढ्न भर्ती भएपछि भेटघाट हरायो। पढाइ र अरू काममा व्यस्त रहनाले धेरै दिनपछि दिसम्बरमा जाडाको छुट्टी हुँदा मात्र उनी सिल्भानिया कोठीमा पुगे। तर त्यहाँ ताला बन्द थियो, नाम प्लेट थिएन, बगैँचाको बेस्यार थियो, गमलाहरू आधा रित्तै थिए। कोठीको अलि उता नोकरानपट्टि जाँदा तिनले एउटा सुग्घर कोठाभित्र सीता र अमृतलाई देखे। उनलाई देख्ने बित्तिकै सीता कराइन्, भाइ यत्रो दिन कहाँ हराउनु भयो? कर्नेल साहेबलाई उनको एउटा क्याप्टन भतिजा आएर लगेर गए त कुल्ली हिमाचलमा। साहेबको जाने मन थिएन, तर उनको भाइले त्यहाँ एक्लै नबस्नु भनेर तारै तार चिठी तार पठाइरह्यो। भएन, त्यौहारपछि छोरालाई नै पठाउँदा कर्नेल साहेबले नाइनस्ती गर्न सकेनन्। दिलबहादुरलाई आफ्नो वासगृहमा लगेर सीताले चिया पकाएर खुवाइन्। अमृतलाई छेउमा राखेर दिलबहादुरले उसैलाई सम्झेर ल्याइदिएको लोजेन्स दिए। सीताले भनिन्, जाने बेलामा तपाईँलाई भेट्नु नपाउँदा खुब अफसोस गरे। के गर्नु, मेरो त आडै हरायो। मलाई कति साह्रो टिठ्याउनु हुन्थ्यो, आमा बाबुले भन्दा पनि बेसी। कुल्लु पुगेर पनि चिठी आयो, हामीलाई उतै आऊ भनेर लेखेको रहेछ। अमृतको बाबुले जाउ खर्च पठाइदिए भने भन्दै थिए, तर म मानिनँ। देश डाँडा काटेर कसरी जानु भने? सीताको चित्त खिन्न भएको दिलबहादुरले छाल पाए। उनले त्यहाँ कहिले कहीँ निस्कने वचन दिएर बिदा लिए। संयोगवश भेटिएका शेरसिंह गोर्खाको विचित्र व्यक्तित्व दिलबहादुरको हृदयमा एउटा स्थायी सम्पत्ति भएर रहेको छ। हवस् श्रोतावर्ग, कथा यहीँ टुङ्गिन पुग्छ। आजको बसाइबाट भने मलाई यी मिठा गीतको साथमा बिदा दिनुहोस्। फेरि अर्को बसाइसम्मको लागि धन्यवाद।

समाचार तुलसाज शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। उपराष्ट्रपतिले शिक्षाको उद्देश्य केवल रोजगारीका लागि तयारी गर्नु मात्र नभई जिम्मेवार नागरिक तयार गर्नु पनि हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले युवाहरूलाई ठूला सपना देख्दै विश्वको नेतृत्व गर्न अघि बढ्न आह्वान गर्नुभएको छ। गृह मन्त्रीले सन् 2029 सम्म भारतलाई लागू औषध मुक्त बनाउने लक्ष्य सहित आगामी 3 वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको छ अनि यस महिनाको 12 र 13 तारिक

0: नयाँ दिल्लीमा हुने ब्रिज शिखर सम्मेलनको अवसरमा पहिलो आइब्रिज शिखर सम्मेलन आयोजना गरिने भएको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य केवल रोजगारीका लागि तयार गर्नु मात्र नभई जिम्मेवार नागरिक तयार गर्नु पनि हुनुपर्ने बताउनु भएको छ। गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षा अनुसन्धान तथा चरित्र निर्माण देशको प्रगतिका लागि आवश्यक रहेको बताउनुभयो। उपराष्ट्रपतिले उच्च शिक्षामा महिलाहरूको बढ्दो सहभागितालाई नारी शक्तिको प्रतीकका रूपमा उल्लेख गर्नुभयो। उहाँले महिलाहरूलाई शिक्षा र अवसर प्रदान गरी आत्मनिर्भर बनाउनु नै साँचो सशक्तिकरण भएको बताउनुभयो। श्री राधाकृष्णन आजदेखि असमको दुई दिने भ्रमणमा रहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूला सपना देख्दै विश्वको नेतृत्व गर्न अघि बढ्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स SRCC को शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले भारतीय नागरिकले विश्वका ठूला कम्पनीको नेतृत्व गर्न सक्ने भएकाले भारतीय कम्पनीहरूले पनि विश्वको नेतृत्व गर्न सक्ने बताउनुभयो। प्रधानमन्त्रीले युवाहरूलाई युनिकर्न कम्पनी निर्माण, ड्रोन प्रविधिमा नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ताका क्षेत्रमा नयाँ समाधान विकास गर्न आह्वान गर्नुभयो। उहाँले विश्वव्यापी चुनौतीका बीच भारतको 7.8% त्रैमासिक आर्थिक वृद्धि देशको क्षमताको प्रमाण भएको बताउनुभयो। मेक इन इन्डियाको सफलताको उल्लेख गर्दै उहाँले भारत प्रमुख निर्यातकर्ता राष्ट्रका रूपमा अघि बढिरहेको बताउनुभयो।
1: भारत की ग्लोबल कंसल्टिंग फर्म्स क्यों नहीं हो सकती? हमारी अकाउंटिंग फर्म, हमारी लीगल फर्म, हमारी फाइनेंशियल फर्म, ये सब ग्लोबल लीडर्स क्यों नहीं बन सकती? हम गर्व से कहते हैं कि आज भारतीय दुनिया की टॉप कंपनीज को लीड कर रहे हैं।
0: गृहमन्त्री अमित शाहले सन् 2029 भारतलाई लागु औषध मुक्त बनाउने लक्ष्य सहित आगामी 3 वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको छ। गोवामा बोल्दै उहाँले लागु औषध विरुद्ध देशव्यापी समन्वयात्मक अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो। गृहमन्त्रीले सन् 2014 देखि 2024 1,19,00,000 किलोग्राम भन्दा बढी लागु औषध बरामद गरिएको बताउनुभयो। यस अवधिमा 48,66,000 किलोग्राम भन्दा बढी लागु औषध नष्ट गरिएको छ। उहाँले कार्य योजना, खुफिया सूचना तथा कार्यवाही, रासायनिक पदार्थ र सेन्थेटिक ड्रग्स नियन्त्रण, माग तथा हानि युनिकरण र क्षमता विकास तथा समन्वय गरी 4 प्रमुख स्तम्भमा आधारित रहेको बताउनुभयो। आगामी 3 वर्षमा 100 अन्तर्राष्ट्रिय तथा अन्तर्राज्य ड्रग नेटवर्क ध्वस्त पार्ने, 100 फरार अभियुक्तलाई भारत ल्याउने र 100 अवैध ड्रग प्रयोगशाला नष्ट गर्ने लक्ष्य राखिएको छ। साथै 50 करोड मानिससम्म अभियान पुर्याई 1,00,000 नशामुक्त मित्र तयार गर्ने र देशभर नशामुक्ति केन्द्रको संख्या बढाएर 1,751 पुर्याइनेछ। यस महिनाको 12 र 13 तारिक नयाँ दिल्लीमा हुने ब्रिज शिखर सम्मेलनको अवसरमा पहिलो आई ब्रिज शिखर सम्मेलन आयोजना गरिने भएको छ। यस सम्मेलनमा 500 भन्दा बढी संस्थागत लगानीकर्ता, अर्थमन्त्री तथा व्यवसायी नेताहरू सहभागी हुनेछन्। 2 दिनसम्म चल्ने यस सम्मेलनको उद्देश्य ब्रिक्सका सदस्य तथा साझेदार देशहरूमा पूर्वाधार ऊर्जा र डिजिटल क्षेत्रका परियोजनामा सरकारी तथा संस्थागत लगानी जुटाउनु रहेको छ। सम्मेलनमा सहभागी हुने सार्वभौम सम्पत्ति कोष, पेन्सन कोष तथा पारिवारिक लगानी कार्यालयहरूले करिब 1 ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेका छन्। सम्मेलनमा ब्रिक्स देशहरू बीच सीमा पार लगानी, अमेरिकी डलर बाहेक अन्य मुद्रामा भुक्तानी तथा नयाँ भुक्तानी प्रणाली बारे छलफल हुनेछ। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस UPI र ब्राजिलको पिक्स जस्ता तीव्र भुक्तानी प्रणालीलाई आपसमा जोड्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। साथै केन्द्रीय बैंक

0: का डिजिटल मुद्रा बीच आपसी प्रयोग गर्न सकिने प्रणाली बारे पनि छलफल हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंह मङ्गलबारदेखि 3 दिने श्रीलङ्का भ्रमणमा जानुहुनेछ। भ्रमणका क्रममा रक्षा मन्त्रीले श्रीलङ्काका नेताहरूसँग तथा कोलम्बोमा भारतीय समुदायसँग भेटघाट तथा संवाद गर्नुहुनेछ। श्री सिंहले रक्षा मन्त्रालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। रक्षा मन्त्रीको यो भ्रमणले भारत र श्रीलङ्का बीच परम्परागत रूपमा रहँदै आएको सुदृढ द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा समुद्री सुरक्षा तथा रक्षा क्षेत्र लगायतका विषयमा दुई देश बीचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल हुनेछ। मध्य प्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव आजदेखि 3 दिने दुवै भ्रमणमा प्रस्थान गर्नुभयो। यस भ्रमणका क्रममा उहाँले संयुक्त अरब इमिरेट्सका प्रमुख लगानीकर्ता तथा व्यापारिक समूहका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले मध्य प्रदेशका लगानीका अवसर तथा नयाँ उद्योग स्थापनाका विषयमा छलफल गर्नुहुनेछ। उहाँ एआइएम काङ्ग्रेस 2026 पनि सहभागी हुनुहुनेछ। यस क्रममा विश्वका लगानीकर्ताहरू सक्षम मध्य प्रदेशको समक्ष मध्य प्रदेशको औद्योगिक तथा पर्यटन क्षेत्रको सम्भावना प्रस्तुत गरिनेछ। भ्रमणका क्रममा मुख्यमन्त्रीले मध्य प्रदेश मण्डपको उद्घाटन गर्नुका साथै लगानी सत्रलाई सम्बोधन गर्नुहुनेछ। उहाँले भारतीय समुदायका सदस्यहरूसँग पनि भेटघाट गर्नुहुनेछ र मध्य प्रदेशका स्थानीय उत्पादनहरूको प्रदर्शनीको उद्घाटन गर्नुहुनेछ। मुख्यमन्त्रीले लुलु ग्रुप, डिपी ब्लड र एमआर ग्रुप लगायत प्रमुख व्यापारिक समूहका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले सारजाहमा उद्योग क्षेत्रका प्रतिनिधिहरूसँग पनि बैठक गर्नुहुनेछ। मुख्यमन्त्रीले लगानीकर्ताहरूलाई मध्य प्रदेशमा उपलब्ध सुविधा तथा लगानीका अवसरबारे जानकारी गराउनुहुनेछ। उहाँले उनीहरूलाई ग्लोबल इन्टरफेस समिट 2027 सहभागी हुन निमन्त्रण पनि दिनुहुनेछ। मौसम विभागले आज हरियाणा, चण्डीगढ, पन्जाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। बिहार, उत्तराखण्ड, मध्य प्रदेश, पश्चिम बङ्गाल तथा पूर्वोत्तर भारतका केही भागमा भोलिसम्म वर्षा हुने सम्भावना रहेको छ। यसैबीच राजधानी दिल्लीमा लगातार दोस्रो दिन पनि वर्षा भइरहेको छ। वर्षाका कारण विभिन्न क्षेत्रमा जल जमाव भएको छ भने यातायातको गति पनि सुस्त भएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। उपराष्ट्रपतिले शिक्षाको उद्देश्य केवल रोजगारीका लागि तयारी गर्नु मात्र नभई जिम्मेवार नागरिक तयार गर्नु पनि हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले युवाहरूलाई ठूला सपना देख्दै विश्वको नेतृत्व गर्न अघि बढ्न आह्वान गर्नुभएको छ। गृहमन्त्रीले सन् 2029 भारतलाई लागु औषध मुक्त बनाउने लक्ष्य सहित सहभागी आगामी 3 वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको छ। अनि यस महिनाको 12 र 13 तारिक नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनको अवसरमा पहिलो आई ब्रिक्स शिखर सम्मेलन आयोजना गरिने भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: प्रधानमन्त्री नरेन्द्र मोदी अभिमत व्यक्त করেছেন। এ মাসের 12 ও 13 তারিখে নতুন দিল্লিতে ব্রিক্স শীর্ষ বৈঠকের পাশাপাশি উদ্বোধনী আই ব্রিক্স শীর্ষ সম্মেলনে 500-র বেশি লগ্নিকারী ও শিল্পোদ্যোগীরা যোগ দেবেন। কেন্দ্রীয় বিজ্ঞান প্রযুক্তি এবং ভূবিজ্ঞান প্রতিমন্ত্রী ডক্টর জিতেন্দ্র সিং গবেষণা প্রতিষ্ঠান ও স্টার্টআপগুলির মধ্যে আরও জোরদার সহযোগিতার আহ্বান জানিয়েছেন। হরমুজ প্রণালীতে ইরান ও মার্কিন যুক্তরাষ্ট্রের হামলা পাল্টা হামলায় উত্তেজনা আবার বেড়েছে। নতুন দিল্লির মতিবাগে একটি বহুতল আবাসন ধসে পড়ার ঘটনায় উদ্ধার কাজ চলছে। ঘটনায় একজনের মৃত্যুর ও বেশ কয়েকজনের আহত হওয়ার খবর পাওয়া গেছে। সাত্বিক সাইরাজ রাঙ্কি রেড্ডি ও চিরাগ শেট্টি জুটি চায়না মাস্টার্স ব্যাডমিন্টন টুর্নামেন্টে পুরুষদের

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले वर्ष 2029सम्ममा भारतलाई लागू औषध मुक्त बनाउन आगामी 3 वर्षको रूपरेखा जारी गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुनु मात्र नभए जिम्मेवार नागरिक हुनु पनि तयार गर्नुपर्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंह मंगलबार श्रीलंकाको 3 दिने भ्रमणमा प्रस्थान गर्नुहुनेछ। नयाँ दिल्लीको सत्य निकेतन क्षेत्रमा आज 1 4-तले भवन भत्किएको छ र ब्याडमिन्टनमा सात्विक साईराज रन्की रेड्डी र चिराग सेट्टीको जोडीले आज चीन मास्टर्समा पुरुष डबल्सको उपाधि जितेका छन्। अब समाचार विस्तारसित। गृहमन्त्री अमित शाहले वर्ष 2029सम्ममा भारतलाई लागू औषध मुक्त बनाउन आगामी 3 वर्षको रूपरेखा जारी गर्नुभयो। उहाँले लागू औषध विरूद्ध देशव्यापी समन्वित अभियान चलाउन आह्वान गर्नुभयो। गोवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले भन्नुभयो, सन् 2019 सरकारले लागू औषध तस्करी खुफिया जानकारी

0: भीषण मोड़ अवधि के रूप में चिन्हित किया है, समय सीमाएं तय की है, अलग अलग मंत्रालयों को उत्तरदायी बनाया गया है, चार स्तंभों पर हमारा रोड मैप विजन डॉक्यूमेंट है, एक इंटेलिजेंस और ऑपरेशन आधारित एनफोर्समेंट, दूसरा प्रीकर्सर और सिंथेटिक ड्रग पर नियंत्रण, तीसरा डिमांड और हार्म रिडक्शन, और चौथा क्षमता निर्माण और समन्वय।
1: सरकारले आगामी 3 वर्षमा 100 अन्तर्राष्ट्रिय र अन्तर्राज्य लागु औषध सञ्जाललाई ध्वस्त पार्ने, लागु औषधमा संलग्न सयौं भगोडालाई भारतमा ल्याउने र 100 अवैध लागु औषध प्रयोगशाला नष्ट गर्ने लक्ष्य लिएको छ। यस अभियान अन्तर्गत 50 करोड़ जनतासम्म पुग्ने र 1 लाख नशामुक्त मित्र तयार गरिनेछ। यसका साथै देशमा नशामुक्ति केन्द्रको संख्या बढ़ाएर 1751 पुर्याइनेछ। यसैबीच दिल्लीको सत्यनिकेतनमा रहेको बहुतले पिंजी निवास भवन भत्किएपछि गृहमन्त्री अमित शाह आफ्नो निर्धारित समयभन्दा एक दिन अघि गोवाबाट दिल्ली फर्किनुभयो। दिल्लीमा भएको त्रासदीलाई मध्यनजर गर्दै गोवा भाजपाको मुख्यालयमा उनको कार्यक्रम रद्द गरिएको थियो। श्री शाहको भोलि 28 पश्चिमी क्षेत्रीय परिषदको बैठकमा भाग लिने र गोवा पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गर्ने कार्यक्रम थियो। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुनु मात्र नभई जिम्मेवार नागरिकहरू पनि तयार गर्नुपर्ने बताउनु भएको छ। गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, देशको प्रगतिका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र चरित्र निर्माण आवश्यक छ। उपराष्ट्रपतिले उच्च शिक्षामा महिलाहरूको बढ्दो सहभागितालाई नारी शक्तिको प्रतीक भन्नुभयो। उहाँले भन्नुभयो, महिलाहरूलाई शिक्षा र अवसरहरू प्रदान गरेर आत्मनिर्भर बनाउनु नै साँचो सशक्तिकरण हो। उहाँले भन्नुभयो, विगत 5 वर्षमा असमको अर्थतन्त्रमा 45% वृद्धि भएको छ। श्री राधाकृष्णन आजदेखि असमको 2 दिने भ्रमणमा हुनुहुन्छ। पर्यावरण मन्त्री भूपेन्द्र यादवले स्थानीय जैविक विविधता र परम्परागत ज्ञानको दस्तावेजीकरणका लागि स्थानीय तहमा योजना बनाउनुपर्ने जोड़ दिनुभएको छ। उहाँले चण्डीगढमा राज्य जैविक विविधता बोर्ड र केन्द्रीय शासित प्रदेशका जैविक विविधता परिषदको राष्ट्रिय बैठकमा यस्तो बताउनु भएको हो। स्थानीय निकायका लागि प्रभावकारी योजनाका लागि जन जैविक विविधता पञ्जीकरणलाई मध्यम बनाउनु पर्ने मन्त्री यादवले बताउनुभयो। यसले स्थानीय विकास र दिगो विकासका लागि स्थानीय जैविक विविधता र परम्परागत ज्ञानको प्रयोग गर्न सक्षम हुने उहाँको भनाइ थियो। पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज पंचकुलामा अन्तर्राष्ट्रिय गिद्ध जागरूकता दिवसको अवसरमा संकट से उभरना भारत के गिद्धों का संरक्षण विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुभयो। हरियाणाका वन तथा वन्यजन्तु मन्त्री राव नरवीर सिंह पनि वन तथा वन्यजन्तु संरक्षण मन्त्रालय, केन्द्रीय चिड़ियाखाना प्राधिकरण, हरियाणा वन तथा वन्यजन्तु विभाग, बम्बई प्राकृतिक इतिहास समाज र जटायु संरक्षण प्रजनन केन्द्र जोडको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंह मंगलबार श्रीलंकाको 3 दिने भ्रमणमा प्रस्थान गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा रक्षा मन्त्रीले कोलम्बोमा श्रीलंकाली नेताहरू र भारतीय समुदायसँग कुराकानी गर्नुहुनेछ। श्री सिंहले रक्षा मन्त्रालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व पनि गर्नुहुनेछ। रक्षा मन्त्रीको भ्रमणले दुई देशबीचको परम्परागत रूपमा बलियो र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनेछ। यसमा समुद्री र रक्षा क्षेत्रमा बलियो साझेदारी का क्षेत्रहरू समावेश छन्। भारत र श्रीलंका बीच बढ्दो सांस्कृतिक सम्बन्ध र बहुआयामिक साझेदारी छ, जुन क्षेत्रीय सुरक्षा, रक्षा, आर्थिक र व्यापारिक सहयोग र जनता जनता बीचको बलियो सम्बन्धमा आधारित छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले संयुक्त राष्ट्रसंघको महासभामा समान क्षेत्र भएको मानचित्र सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेको बताउनुभयो। उहाँले जम्मू काश्मीर र लद्दाख सहित भारतका सार्वभौम क्षेत्रलाई भारतको आधिकारिक मानचित्र अनुसार देखाउनुपर्ने बताउनुभयो। भारतले कुनै पनि गलत वा भ्रामक चित्रण स्वीकार गर्ने छैन। रणधीर जायसवाल भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा सरकारको अडान स्पष्ट र अटल रहेको बताउनुभयो। नयाँ दिल्लीको सत्यनिकेतन क्षेत्रमा आज एक बहुमञ्जिला भवन

किएको छ। एम्सका अनुसार 7 जनालाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याएको थियो र तीमध्ये 2 जनाको मृत्यु भएको थियो। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धु र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आज साँझ दुर्घटनास्थलमा पुगेर स्थितिको जायजा लिनुभयो। उपराज्यपालले दिल्ली पुलिस, दिल्ली अग्निशमन विभाग र दिल्ली आपदा व्यवस्थापन प्राधिकरण सहित सबै सम्बन्धित एजेन्सीहरूलाई द्रुत उद्धार कार्य सुनिश्चित गर्न पूर्ण समन्वयमा काम गर्न निर्देशन दिनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीको सत्य निकेतनमा भवन भत्किएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो। सोशल मीडिया पोस्टमा पोस्ट गर्दै शाहले मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली पुलिस आयुक्त र एनडीआरएफका महानिर्देशकसँग कुरा गरेर स्थितिबारे जानकारी लिएको बताउनुभयो। गृहमन्त्रीले स्थानीय प्रशासन र एनडीआरएफ आपसी समन्वयमा राहत र उद्धार कार्यमा जुटेको बताउनुभयो। घाइतेहरूलाई हर सम्भव चिकित्सा सहायता प्रदान गरिँदैछ। श्री शाहले दुर्घटनामा परेका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। भारी वर्षा र ब्यारेजबाट पानी छोड्नको कारण उत्तर प्रदेश राज्यका 24 जिल्लाहरू बाढीबाट प्रभावित भएका छन्। प्रशासनले राहत र उद्धार कार्य जारी राखेको छ। बिहारका धेरै भागहरूमा बाढीका कारण सामान्य जनजीवन प्रभावित भएको छ। गंगा, गण्डक र कोशी लगायत धेरै प्रमुख नदीहरू खतराको निशान भन्दा माथि बगिरहेको छ। गंगाको बढ्दो पानीको स्तरलाई ध्यानमा राख्दै तल्लो इलाकाहरूमा विशेष सतर्कता अपनाइएको छ। पटनाका विभिन्न घटनाहरूमा गंगाको पानीको स्तर सबैभन्दा उच्च बाढीको स्तर पार गरेको छ। जल संसाधन विभागले बेगुसराय, लखीसराय, मुंगेर, भागलपुर र कटिहार जिल्लामा गंगा किनारमा पानीको स्तर तटबन्ध र संवेदनशील स्थानहरूको निरन्तर निगरानी गर्न निर्देशन दिएको छ। ब्याडमिन्टनमा सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीको जोडीले चाइना मास्टर्समा पुरुष डबल्सको उपाधि जितेका छन्। भारतीय जोडीले फाइनलमा चीनका हे जी तिङ र रेन जियाङ युको जोडीलाई 11-21, 21-13, 21-17 पराजित गर्दै चाइना मास्टर्सको उपाधि जितेका हुन्। यो जीतसँगै यो सिजनको दोस्रो उपाधि हो। गृहमन्त्री अमित शाहले वर्ष 2029 भारतलाई लागू औषध मुक्त बनाउन आगामी 3 वर्षको रूपरेखा जारी गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले शिक्षाको उद्देश्य रोजगारीको लागि तयार हुनु मात्र नभई जिम्मेवार नागरिकहरू पनि तयार गर्नुपर्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंह मंगलबार श्रीलंकाको 3 दिने भ्रमणमा प्रस्थान गर्नुहुनेछ। नयाँ दिल्लीको सत्य निकेतन क्षेत्रमा आज 1 4-तले भवन भत्किएको छ र ब्याडमिन्टनमा सात्विक साईराज रन्की रेड्डी र चिराग सेट्टीको जोडीले आज चीन मास्टर्समा पुरुष डबल्सको उपाधि जितेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामीसँग हुनुहुन्छ उत्तर बङ्गाल विश्वविद्यालयका नेपाली विभागका एक विद्यार्थी आकाशदीप राई जसले तपाईँहरू समक्ष राख्नुहुनेछ आफ्नै स्वरचित पालम अनि कविताहरू।

नमस्कार श्रोतागण, म आकाश दिप राई र तपाईँहरू समक्ष मेरो आफ्नो सुरक्षित पालम लिएर उपस्थित भएको छु। र मेरो पालम यस प्रकारको रहेको छ। ए नलाउनु मायालाई है देउराली भन्ज्याङ भाकेर, भाकेको माया अजम्बरी लाग्छ नि माया कठैभरि। ए खेतको कान्लोमा बसेर मायाका कुरा गरौँला, पानीमा आए हातमा समाई त्यो खरे तरौँला। ए खेतको बिचमा ओखल ढुङ्गा जन्तु नै रमाउने, मायालाई गुराँस लिएर आए माया।

नै लजाउने र अर्को मेरो पालम रहेको छ अप्सारानुमा। ए सिकारी जीवलाई सिकारको धुन अप्सारानुमाको असर्च गुण देखेर उनलाई भयभीत भए मुटुको धर्कन बढ्न पो थाले। ए मेला र पातमा भेट भो दुईजनको मुटु एक भो न्याउली गायो वनमा माया नै बस्यो ख्यालख्यालमा। ए ख्यालख्यालको माया नुमालाई भाकल गर्छु जुनीलाई खोलामा माछा रमायो झ्याउकुरी रुखमा करायो। ए बाँसलाई खिपी टुन्ना भो मालिङ्गो काटी बिनायो अरूलाई यो जान निर्थक भो नुमालाई यो जान सार्थक भो। ए तिनचुले ढुङ्गा किराती सानैमा लाइयो पिरती इक्राको भित्ता खरको छानो पसिना बगाई भर्चाउनी मानो। ए उड्यौनी चरी फनपनी घन्कियो मादल गाउँभरि बिलायो माया हिउँसरी झरे नि मेरो पगरी। ए च्याप्रुङ बाजा बजाउँदै संस्कृति आफ्नो बचाउँदै मनको पीडा गाँठो भो नुमालाई भुल्न गाह्रो भो। ए पानी है मिठो धाराको नजर लाग्यो साराको नुमाको मन बदलियो फकाउँदा आफै झर्कियो। ए डाँडाको फेदीमा चौतारी चौतारी माथि देउराली बित्दैछ जीवन बिस्तारी पाइँदैन अब दौतारी। ए मनको पीडा मनमा याताउँछ तिम्रो रातमा रातमा भिजेको सिरानी सम्हाल्छु आफूलाई कठैनी। ए ढुकुरको जोडी छुटियो उत्तल दक्षिण भइदियो ठेकाना उनको बदलियो एकले वनमा बस्दियो। ए आकाशमा तारा झलमल कहरे खोला कलल पन्छी नै उड्यो फरर आँसु नै झर्छ बरर आँसु नै झर्छ बरर। ए रुखमा फुल्ने सुनखरी रुखमा त्यसलाई सुहाउँछ नेपाली ठिटीको मुहारले संसारै झलमल बनाउँछ। ए गलबन्ती राम्रो उनको गलामा त्यसलाई सुहाउँछ नेपाली जातिको वीरताले विश्वलाई चकित बनाउँछ। र त्यसरी नै मेरो अर्को पालम रहेको छ। ए पुजेर फुलले थान भो कसरी काँडा बान भो भुलेर भुललाई छोपिदेऊ काँडैले प्रीति खोपिदेऊ। ए जीवनमा दुःख परेछ परेको दुःख मरेछ मरेको दुःख गाडियो सुख त अन्तै छाडियो। ए नखोजौ नपाउने थोकलाई बुझाउन सुन्दर लोकलाई सिलैमा साकमा खिलेर दुःखलाई त्यसैले छिलेर। ए किन पो शब्दको झिरेले छिर्छौँ नि मुटु पिरेले मुटुमा माया बस्छ है फुलमा पुतली बसेझै। ए नकर्की छ स्वार्थ जुत्नलाई प्रेमै हो संसार बुझ्नलाई घृणाले शान्ति भाछ र प्रेम बिना जीवन कहाँ छ र। ए प्रेम बिना जीवन कहाँ छ र।

र मेरो कविता रहेको छ। कविताको शीर्षक विद्रोही पुकार। बा क्रान्तिमा हिँडेको मेरो खाँचो छ यो देशलाई, मैले बचाउनु छ हाम्रो अस्तित्वलाई। किचिएका थिचिएका मेरा जाति, मेरो सन्तान, मेरो प्राण, मेरो शानले मलाई पर्खिरहेको छ। मेरो खाँचो छ यो देशलाई, मेरो सुर्ता नगर्नु बा। मेरो खाँचो छ यो देशलाई, मेरो सुर्ता नगर्नु बा। अब मेरो समय आएको छ, घामको ज्वाला भएर समुद्रको छाल बनेर मेरो सन्तान, मेरो प्राण, मेरो शानको निम्ति क्रान्ति गर्नेछु। शोषणको धुवाले रिमलिएका मेरा सन्तान मलाई पर्खिरहेको छ। शोषणको धुवाले रिमलिएका मेरा सन्तान मलाई पर्खिरहेको छ, मेरो प्रतीक्षामा छ। मलाई पनि इच्छा छ बा शोषणको डोरीले गुजल्टिएका मेरा सन्तानलाई निम्बुक्त भएको हेर्न। त्यसैले बा मेरो खाँचो छ यो देशलाई, त्यसैले बा मेरो खाँचो छ यो देशलाई। र अर्को छोटो कविता रहेको छ, सतर्क बस्नु। सतर्क बस्नु, पहाडको हाड लुच्नलाई गिद्धहरू उडिरहेका छन्। पहाडको हाड लुच्नलाई गिद्धहरू उडिरहेका छन्, सतर्क बस्नु है। खुब लोलाई फकाई गर्छन् यिनीहरू। पहाडको हाड लुच्नलाई गिद्धहरू उडिरहेका छन्, सतर्क बस्नु है। खुब लोलाई फकाई गर्छ यिनीहरू। ममतामा बस्नु, आँखाको रानी भएर बस्न खोज्छ यिनीहरू, पछि इन्फेक्सन बनाइदिन्छ। त्यसैले सतर्क बस्नु है तिमी। र त्यसरी नै अर्को मेरो प्रेमिल कविता रहेको छ, शीर्षक रहेको छ अधुरो प्रेम। सपना मेरो तिमीलाई पाउने रह्यो नि अधुरो, सपना मेरो तिमीलाई पाउने रह्यो नि अधुरो, आँखामा आँसु रसाई नै रहन्छन् माया नै अपुरो। सपना मेरो तिमीलाई पाउने रह्यो नि अधुरो, आँखामा आँसु रसाई नै रहन्छन् माया नै अपुरो। सम्झने मनलाई थम्तामै बस्छु, बुझ्दैन यो मनले।

सुनाको कुरा मनमा नै थियो, देखे नि आफैले। भाकेका भाकल अधुरो रह्यो ठके नि भाग्यले, गन्तव्य तिम्रो अर्कै नै रहेछ सोधिन कहिले। घाम अझ सर्लङ्ग सम्बन्ध हाम्रो छेके नि बादलले, जाने नै थिएसौ आयौ नि किन बुझ्दैन यो मनले। तिमीलाई सोची मन मात्र दुख्छ नदुख कसरी, दुई दिनको यात्रा सार्थक नै थियो भुल्यौ नि कसरी। सोचेको थिइनँ आजको दिन आयौ नि सुटुक्कै, सम्झदा मन कटक्क खान्छ भुल्यौ नि भुतुक्कै। सम्झदा मन कटक्क खान्छ भुल्यौ नि भुतुक्कै, ए भुल्यौ नि भुतुक्कै।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवानी र आजको बसाइबाट प्रस्तुता योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त नमस्ते।